भगवत ब्रह्मा जी अधीन भरे सर। चार श्लोक की भागवत ब्रह्मा जी ले तेई भागवत श्री नारद जी अधीन भरे चतुर श्लोक की फिर नारद जी ले तेई भागवत व्यास जी अधीन भरे छ र व्यास जी ले 18,000 श्लोक में वर्णन करें मलाई दिनु भयो भन्दै हुनुहुन्छ कसले सुखदेव जीले बोल्नु सुखदेव जी महाराज को त सुखदेव जी भन्नुहुन्छ त्यही भएर मलाई 18,000 श्लोकी भागवत दिनुभएको छ मैले भगवानको स्तुति गरे तिमीलाई म यो भागवत सुनाउँछु यो भागवतको लक्षण बडो सुन्दर छ सुन है भागवतमा 10 लक्षण छन् हेर्नुहोस् अरू पुराणहरूमा 5 लक्षण भनेको छ तर भागवतमा चाहिँ 10 लक्षण भनेको छ त्यही भएर भागवत सुनेपछि सबै पुराणको फल यसमै मिल्छ हेर्नुहोस् 18 पुराणको कथा यसमै आउँछ वेद को उपनिषद को महाभारत को रामायण को सबै प्रसंग यसमा आउँछ त यहाँ भागवत को लक्षण को वर्णन गर्नुहुन्छ।

यो भागवतको दसवटा लक्षण छ, तिम्रो कल्याण हुन्छ। सुन ध्यान दिएर, म त्यही भागवत तिमीले सुनाउँदैछु अब। दसवटा लक्षण छन्, के छन् त? सर्ग विसर्ग, स्थान पोषण उति मनवन्तर कथा, निरोध मुक्ति र आश्रय। यी दस लक्षण भागवत जीका छन् है। यो तिमीलाई जो म सुनाउँदैछु नि, यो कथा एक पटक विदुरजीलाई मैत्रीजीले पनि सुनाउनु भएको थियो भनेर सुन्न साथ फेरि परीक्षित महाराज हुनुहुन्छ कि यो विदुरजी को फेरि यस्तो सुन्न पाउने, म जस्तै कहीँ भौतारिँदै पो हिँड्नु भएको थियो कि। भनेपछि अब विदुरजीको चरित्र यहाँ आउँदछ। विदुरजीको चरित्र कस्तो छ रे भन्दा, विदुरजी हस्तिनापुरको प्रधानमन्त्री हुनुहुन्थ्यो। हुन त उहाँ दासी पुत्र हुनुहुन्थ्यो, तर उहाँको विवेक बुद्धि चाहिँ अत्यन्तै दिव्य थियो। विदुर नीति बडो सुन्दर छ। विदुरजी हस्तिनापुरमा प्रधानमन्त्री काम गर्नुहुन्थ्यो, तर त्यहाँको भोजन चाहिँ गर्नुहुन्न थियो। किन रे भने नि, सुन्नु है, राधे राधे भनिदिनु न। हामीले जस्तो खाना खान्छौँ हाम्रो बुद्धि पनि त्यस्तै हुन्छ भन्छ शास्त्रले। जस्तो खाना त्यस्तै बुद्धि हुन्छ रे। म यसको प्रमाण पनि दिन सक्छु, खाना अनुसारको बुद्धि हुन्छ। म भनौ कसरी, एकछिन अगाडि एकदम ठिक ठाक मान्छेले रक्सी पियो भने के गर्छ, हो कि होइन होला? हजुर, खाना अनुसारको बुद्धि भयो कि भएन? भयो नि, खानाले बुद्धिमा असर गर्छ। राधे राधे भन्यो। त्यही भएर जस्तो खाना खान्छ हाम्रो बुद्धि त्यस्तै हुन्छ रे। त यहाँ आज विदुरजी के भन्नुहुन्छ, यो दुर्योधनको घरको खाना खायो भने मेरो बुद्धि पनि दुष्टको जस्तो हुन्छ, म यसको घरको खाना खान्न भन्नुभयो, तर म काम चाहिँ गर्छु, मेरो कर्तव्यबाट पछाडि चाहिँ म हट्दिनँ है। म यहाँको प्रधानमन्त्री हुँ, म काम गर्न चाहिँ आउँछु, तर म यहाँको खाना चाहिँ खान्न, किनकि जस्तो खाना त्यस्तै बुद्धि हुन्छ। म यहाँ बस्दिनँ भनेर कजलीवनमा केरा घारीमा एउटा कुटी बनाएर बस्नु भयो अरे विदुरजी आफ्नो पत्नीको साथमा, तर काम गर्न चाहिँ हस्तिनापुर दरबारमा आउनुहुन्थ्यो। त आउनुहुन्थ्यो त्यहाँ। त्यति बेला एक दिनको घटना के भयो, पाँच पाण्डवले 12 वर्ष वनवास पनि सकेछन्, 1 वर्ष अज्ञातवास पनि सकेछन्, अब फर्किने समय आएपछि चाहिँ खबर पठाएछन्। कसलाई? भगवान कृष्णलाई दूत बनाएर पठाएछन्। ल कृष्ण प्रभु जानु पर्यो हजुर, हजुर हामीहरू शान्ति दूत भएर जानु र गएर खबर गरिदिनु कि हामीले 12 वर्ष वनवास सकायौं, 1 वर्ष अज्ञातवास पनि सकायौं, अब गएर दुर्योधनलाई गएर खबर गरिदिनु पर्यो, हाम्रो राज्य फिर्ता चाहियो। हामीलाई छल गरेर निकालेको थियो दरबारबाट, त राज्य फिर्ता चाहियो भनेर भनिसकेपछि यता

भगवान पनि जानु भयो शान्ति दूत बनेर दुर्योधनलाई भेट्न जानु भयो। दुर्योधन समक्ष गएर आज म पाँच पाण्डवको शान्ति दूत भएर आएको छु, तिमीहरूलाई एउटा जानकारी छ, सुन, खबर आएको छ, सुन। त के खबर भन्दा, पाँच पाण्डवले बाह्र वर्ष वनवास पनि बिताए, एक वर्ष अज्ञातवास पनि बिताए, अब उनीहरूको राज्य देऊ। ल, राज्य दिन सक्दैनौ भने ठिक छ, कुनै ठाउँको पाँचवटा गाउँ देऊ। त्यो पाँच गाउँ पनि दिन सक्दैनौ भने त्यो पनि ठिक छ, एउटा गाउँ देऊ, ताकि उनीहरू आएर बस्न त सकुन् खुल्ला आनन्दको साथमा। यति भन्दा त दुर्योधन जुरुक्कै उठेर के भन्दैछ, मसँग युद्ध नगरी त सियोको टुप्पो बराबर पनि जग्गा दिन्न। हेर्नुहोस् है, सियोको टुप्पो बराबर पनि जमिन दिनेवाला छैन, पहिला मसँग युद्ध गर्न पर्यो। अब भगवानलाई पनि क्रोध आयो, ल यसले अन्याय गर्ने, अन्यायको पनि एउटा सीमा हुन्छ, त्यसो भए ठिक छ त युद्ध गर्न तयार भएर बस्छ भनिदिनु भयो भगवान। यति सुनेपछि दुर्योधन जुरुक्कै उठेर भन्छन् आफ्ना सैनिकहरूलाई, अहिले यी कृष्ण त शान्ति दूत भएर आएका छन्, यिनलाई बाँधेर लगेर कैदी बनाएर राख त। यति मात्र के आदेश दिएका थिए दुर्योधनले, भगवान विराट रूपमा आइदिनु भयो, विराट रूपमा, अनि भन्नुहुन्छ बाँध दुर्योधन, मलाई बाँध, ल एकचोटि बाँधेर त हेर। अब दुर्योधन अचम्मित भयो, राम राम राम, कत्रो भूल भयो, त साक्षात भगवान हुन्, मबाट त भूल भयो। तब दुर्योधन आज यी त साक्षात भगवान छन् भनेर हतार हतार दुर्योधन के गर्छन्, माफी माग्दै भन्छन्, प्रभु कहिले काहीँ गल्ती त भइहाल्छ, गल्ती भइगयो, बरु एक काम गर्नु पर्यो रे। के काम, अहिले भर्खर भित्र भान्सामा 56 भोग तयार छ, 84 व्यञ्जन छन्, जाउँ गएर भोजन गरौं भनेर फकाउन थाले। त भगवानले के भनिदिनु भयो त्यति बेला, दुर्योधन कसैको घरमा भोजन गर्नलाई दुईटा कुरा चाहिन्छ अरे, राधे राधे भन्न। कसैको घरमा गएर भोजन गर्नलाई कि त असाध्यै भोक लागेको हुनु पर्यो, कि कसैको अनुहारै नहेरिकन पहिला खाना खाऊ, एकदम भोक लागेको हुनु पर्यो। दोस्रो कुरा, भोकै लागेको छैन भने पनि अगाडि खुवाउने मान्छेको मनमा प्रेम हुनु पर्यो नि। हेर्नुहोस् है, अत्यन्तै श्रद्धा प्रेम छ भने होइन, ठिक छ त एउटा लड्डु भए पनि खाइदिन्छु हुन्छ मान्छेको, हो कि होइन भन्नुहोस् त, हो नि। खुवाउने व्यक्तिको मनमा एकदम श्रद्धा छ, प्रेम छ भने ठिक छ, अलिकति भए पनि खाइदिउँ, ल एउटा एक कप चिया खाइदिउँ, एउटा त केही हुन्छ। तर के भन्नुहुन्छ, यहाँ त दुइटै छैन, मलाई भोक पनि लागेको छैन अनि श्रद्धा त झन् छँदै छैन, त लालचले हो, डरले। त भगवानले भन्नुभयो कि आज त मलाई भोजन गर्न विदुरजीको घरमा निम्तो छ भन्नुभयो, विदुरजीलाई थाहै थिएन। विदुरजीले सुन्नुभयो, राम राम, भगवान मेरो घरमा खाना आउँदै हुनुहुन्छ भने मेरो घरमा त खाने कुरै केही छैन, बर्बाद, अब म जान्छु भनेर दौडिनु भयो विदुरजी। गएर आफ्नो पत्नीलाई भन्नुभएछ, आज त हाम्रो घरमा भगवान आउँदै हुनुहुन्छ, तँ पनि के गर्न, भोजन गर्न, के खुवाउने, अब केही छैन। भान्सामा गएर विदुरानी हेर्नुहुन्छ, काँचो केरा छ अलिकति, अरू केही छैन, लौ न झट्टै जानु पर्यो, मेवा माखन मिस्त्री के पाइन्छ लिएर आउनु पर्यो भनेर विदुरजीलाई पठाउनु भयो। विदुरजी निस्किनु भयो, यता भगवान टुप्लुक्कै आइपुग्नु भयो। विदुरानी भर्खर नुहाउन जानुभएको थियो, यसो स्नान गर्न जानुभएको, भगवान बाहिर आएर काकी भन्दै बोलाउनुहुन्छ। अब विदुरानीको कानमा भगवानको आवाज जब पस्यो, विदुरानी त होस हरायो, विदुरानीको होसै हरायो। जसको दिन रात म भजन गर्छु, जसलाई जति बेला पनि कृष्ण कृष्ण कृष्ण कृष्ण नाम जप गर्छु, उनी कृष्ण आज मेरो द्वारमा आएर मलाई बोलाउँदैछन्। अब त्यति बेला त विदुरानीको होस छैन, गरौं त म के गरौं, अब कस्तो प्रकारको सत्कार गरौं, जस्तो प्रकारले नुहाउँदै हुनुहुन्थ्यो, जसरी स्नान गर्दै हुनुहुन्थ्यो, त्यस्तै अवस्थामा दौडिनु भएछ स्वागत गर्न, अब होसै छैन त दौडिनु। भगवानले यस्तो हेर्नुहुन्छ, लो काकी त नुहाउँदा नुहाउँदै दौडेर आएर स्वागत गर्दै हुनुहुन्छ, अब के गर्ने। त आफ्नो शरीरको पितामर वस्त्रलाई आदेश दिनुभयो, जानु गएर काकीको शरीरलाई यस्तो लपेट्नु। गएर पितामर वस्त्रले यस्तो ढाक्यो, अब भगवान के भन्नुहुन्छ, काकी म त भोकले मर्नै लागिसके, अघि भर्खर दुर्योधनलाई के भन्नुभयो, मलाई भोक छैन, एकैछिन अगाडि भन्नुहुन्छ मलाई भोक छैन,
अब भन्दै हुनुहुन्छ कहाँ कि म भोक लागेर मर्नै लागिसके, केही केही भोजन दिनुहोस्, केही खाने कुरा दिनुहोस्। दौडिएर जानुहुन्छ, त्यही काँचा केरा छन्, गरौं त के गरौं। त्यही बोकेर ल्याउनु भएछ, भगवानलाई भन्नुहुन्छ प्रभु म यसलाई एकछिन आगोमा पकाउँछु, काँचै किन भए पनि यसको पकाउँछु आगोमा र हजुरलाई ल्याएर सुम्पिन्छु भन्दा भगवान भन्नुहुन्छ कहाँ त पकाउँदै बस्न सक्छु, भोक लागेर मर्न लागे काँचै भए पनि ल्याउनु खान्छ। विदुरानीले काँचो केरा बोकेर ल्याउनुहुन्छ, विदुरानी त्यो छिल्का निकाल्नुहुन्छ बोक्रा। अब विदुरानीको त होस थिएन, भगवानलाई खुवाउँदैछु म भोजन गराउँदैछु, होस छैन त के गर्नुभयो, केराका बोक्रा जति भगवानलाई खान दिनुहुन्छ केरा जति भुइँमा फाल्नुहुन्छ, होसै छैन अब गरौँ त के गरौँ, केराका बोक्रा पनि भगवान मिठो मानेर खाँदै हुनुहुन्छ। त्यति बेलै विदुरजी आइपुग्नुभयो, विदुरजीले देख्नुभयो राम राम राम राम, केराका बोक्रा खुवाउँदै थिइन् पत्नीले। ए विदुरानी के गरेकी तिमीले, हेर त अहिले भर्खर 56 भोग छोडेर आउनुभएको प्रभुले तिमी चाहिँ केराका बोक्रा खुवाउँछौ त, झसङ्ग भएर हेर्नुहुन्छ, नभन्दै केरा जति सबै भुइँमा छन्, भगवान छिल्का खाँदै हुनुहुन्थ्यो। त भगवानले भन्नुभएछ विदुरजीलाई, हजुरले के लिएर आउनु भएको छ? विदुरजीले भन्नुभयो मैले पाकेको मेवा लिएर आएको छु प्रभु। हतार हतार भगवानको अगाडि तयार गरेर राखिदिनुभयो, भगवानले त्यो मेवा पान गर्नु, जसै म मेवा पान गर्नुभयो विदुरजीले प्रश्न गर्नुभयो प्रभु मेवा कस्तो छ, भगवान के भन्नुहुन्छ सुन्नुहोस् है, जति मिठो विदुरानीले दिएको केराको बोक्रा थियो त्यति मिठो तिम्रो मेवा छैन। भगवान भन्नुहुन्छ कि जति प्रेम मलाई विदुरानीले गर्छिन् नि त्यति प्रेम तिमी भित्र पनि छैन, जो भाव छ जो प्रेम छ म त त्यसको भोक हुँ, मलाई त चीज वस्तुसँग भोक छैन, मलाई तिमी सुनको वस्त्र नै चढाऊ त्यो मलाई खाँचो छैन, तर तिमी एउटा पत्ता पनि ल्याएर मलाई श्रद्धा प्रेमले चढाउँछौ भने त्यो मलाई खुब मनपर्छ। भगवान प्रेमको भोक हुनुहुन्छ, हेर्नुहोस् त भगवानको लीला पनि अचम्मैको छ के। भगवान कृष्णको एउटा मूर्ति छ है भारतमा, एक स्थानमा एक मूर्ति छ, त्यो मूर्ति अचम्मकै छ कि एकजना विदेशी भक्त आएछ, त विदेशी भक्त कहाँको त रसियाको, अब उनी थिए आर्मी, उनलाई लाग्छ कि भगवान प्रति त्यति धेरै विश्वास भरोसा थिएन, तर भगवानले कति बेला कल्याण गर्नुहुन्छ सत्य घटना बताउँदैछ, ध्यान दिएर सुन्नु होला, त भगवानले कसलाई कति बेला कृपा गर्नुहुन्छ थाहै छैन, त उनले के गरेछन् यसो मूर्तिलाई हेर्दै थिए, हेर्दा हेर्दै उनलाई के लाग्यो कि साक्षात भगवान त्यहाँ बस्नु भएको छ, अचानक उनले भनेछन् कि ल यहाँ त भगवान हुनुहुन्छ, यहाँ त भगवान हुनुहुन्छ, चिच्याएर भन्न थालेछन्, सबैजना त श्रद्धाले गएको थियो, सबैलाई थाहा थियो कि भगवान हुनुहुन्छ भनेर गएको हामी पनि, त ऊ भन्छन् होइन होइन तिमीहरूले सोचेको मूर्तिवाला भगवान होइन साँच्चीकै भगवान बस्नु भएको छ, होइन भने एउटा कुरा हेर म गर्न सक्छु, के कुरा, यो मेरो हातमा लगाएको घडी छ नि, यो घडीमा ब्याट्री छैन, यो घडीमा चाहिँ जसले नाडीमा लगाउँछ त्यसको

0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: नीतिक संवादका लागि इरानमा रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण
2: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा T20 आई खेल्ने। सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आज बाँच्छ।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा समस्याग्रस्त सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न शुरू गरिएको प्रसंग।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 378 जना पीड़ितलाई 13,79,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखनीय रूपमा रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो। पहिलो दिन बचत फिर्ता पाउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जनालाई 9,98,716 रूपियाँ, पशुपति सहकारीका 7 जनालाई 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनालाई 3,68,035 रूपियाँ गरी करिब 14,00,000 रूपियाँ फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्य जानकारी दिनुभएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये प्राय साना बचतकर्ता छन्। तीमध्ये 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकृत गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समेत समितिले जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः फिर्ता गर्ने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले CIN बताउनुभयो।
4: समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तरता दिन्छौं।
2: प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरपेट विरूद्धको निवेदन दिनुभयो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। रिट निवेदनलाई एक सातासम्म पनि इजलास पठाइएको छैन। उनीहरूका गुनासालाई समेत साथै राखेर मल्लले हिजो 1 बजेसम्म दर्ता गर्न र आज सुनवाईका निम्ति पेशी तोक्न 3 पृष्ठको आदेश दिनुभएको थियो। उक्त आदेश अवज्ञा गर्दै सर्वोच्च प्रशासनले ती निवेदनहरूलाई हिजो साँझसम्म पनि दर्ता गरेको छैन। यसबारेमा विभिन्न बहस हुन थालेको छ। संसदमा सांसदहरूले पनि कुरा उठाउन थालेका छन्। CIN कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले अहिले पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएका विवाद र यस खालका गतिविधि सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
5: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दरपिटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन।
2: संसदीय सुनवाई समितिले आज उजुरी खोलेर छलफल शुरू गर्ने कार्यसूची तय गरेकोले बुधबार प्रधान न्यायाधीशको सुनवाईको मिति तोक्ने सम्भावना छ। सोही दिन अनुमोदन भए राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नियुक्ति दिँदै शपथ गराउनुहुनेछ। संसदको तयारीका बारेमा सीआईएनसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
6: दुईवटा उजुरीहरू प्राप्त भएको छ समितिमा। समितिको बैठक बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
2: नेपाल बार एसोसिएशनको बैठक आकस्मिक रूपमा हिजो बोलाइएको थियो। न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामो प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र प्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने, ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारले टिप्पणी गरेको छ। हिजोको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले आपत्ति प्रकट गरेको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून, नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउन पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिँदै सभामुख अर्यालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून, नियमावली र अभ्यासले दिएको छैन। हिजोको बैठकको आकस्मिक समय शुरू हुनासाथ श्रम संस्कृतिका सांसदहरूले रोस्टम अघि प्ले कार्ड देखाएर विरोध जनाएका थिए। यसैबीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयनमा नहुने विगत देखिएको समस्या अब समाधान हुनुपर्नेमा जोड़ दिएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले बनाएका योजना कार्यान्वयनका लागि निजामती क्षेत्रको भूमिका।
7: संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौ। संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौ। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौ।
1: ग्रेड लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद। उपकुलपतिका लागि दरखास्त आह्वान लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामी
9: दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि। हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
12: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
3: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
13: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
3: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
15: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा खबर प्रकाशित छ राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन विराटनगर रानी शंखुवा सभा किमाथाङका सड़क सञ्जालमा जोड़िएको छ उत्तर दक्षिण कोशी आयोजना अन्तर्गत शंखुवा सभाको खाँदबारीदेखि भोट खोला गाउँपालिकाको किमाथाङका सम्मको व्यापारिक मार्ग जोड़िएको हो चीन नेपाल भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारीको प्रयोगमा आउन अझै केही समय लाग्ने बताइएको छ त्यस्तै बेरुजु नियन्त्रणमा चुनौती कमजोर वित्तीय सुशासनको परिणाम शीर्षकमा अर्को खबर प्रकाशित छ सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना संस्थागत अनुशासन अभाव र जवाबदेहिताको संकटका बीचमा नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ त्यस्तै भित्रपृष्ठमा राष्ट्रिय सभा युवाको अपेक्षा सम्बोधन गरियो शीर्षकमा खबर प्रकाशित छ भने उपकुलपतिका लागि दरखास्त आह्वान शीर्षकमा अर्को खबर छ सरकारले विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाएको छ ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले हिजो दरखास्त आह्वान गरेको हो विद्यालय शिक्षा क्षेत्र सुधारमा छलफल शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्रपृष्ठमा सीमामा कड़ाईले माछा व्यवसाय उत्साहित शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ सरकारले भारतसँगको सीमा नाकामा गरेको कड़ाईले नवलपुरका माछा व्यवसायीहरू उत्साहित बनेका छन् त्यस्तै उद्योगमा चिनीको समस्या हुन सक्ने विषयमा पनि अर्को खबर प्रकाशित छ
15: नागरिक दैनिकमा भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर शीर्षकमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छ अनुसन्धान सुस्त 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुन लागेको बारेमा उल्लेख गरिएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको समाचारमा उल्लेख छ अन्नपूर्ण पोस्ट दैनिकमा अमृत झा रिहाई प्रकरण परराष्ट्र मन्त्रालयले माग्यो माफी शीर्षकमा खबर छ इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा याचना गरेको हो आर्थिक कारोबार दैनिकमा खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्नु महालेखा शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौलपुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको हो सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौलपुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरे गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव रहेको छ होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी आशिकको परिवारले खोले गुनासाका पोका शीर्षकमा नयाँ पत्रिका दैनिकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको छ अर्को खबर, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसलाको व्यवस्था गर्न सुझाव शीर्षक दिइएको छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, पूर्वाधार निर्माण तथा विकास आयोजना सम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानूनी र संस्थागत व्यवस्था गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको अध्ययन समितिले सुझाव दिएको छ। 25 चैतमा मन्त्रालयका सचिव पारासोर ढुंगानाको समजकत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। मन्त्रालयले हिजो उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा पक्षको तर्फबाट दुई घण्टाभन्दा बढ़ी बहस गर्न नपाउने, फैसलाको पूर्ण पाठ 21 कार्यदिनभित्र आउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिइएको छ। डलरको मूल्य नयाँ उचाइमा $1 $154.04 पुगेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स FATFको एसिया पेसिफिक समूह APEJले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। APEJले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक APEJGJG समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा पनि उल्लेख गरिएको छ। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, चिपुवामा विद्यालय शीर्षकमा सुदीप कैनी लेख्नुहुन्छ, विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकार बीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। ओली र भण्डारीबीच सम्बन्ध सुधार शीर्षकमा गंगा विषय लेख्नुहुन्छ, हिमालयले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखि जारी द्वन्द्व पनि विराम लागेको कतिपय नेताहरूले नै बताउने गरेका छन्। सहकारी बचत फिर्ताको पहिलो दिनमा 378 जनाले पाएको बारेमा अर्को खबर पनि छापिएको छ भने सरकार विरूद्ध विपक्षीको मोर्चाबन्दी शीर्षकमा कुलचन्द्र नेउपाने र गंगा विसीले लेख्नु भएको खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण शीर्षकमा दुर्गा दुलाल र जयसिंह महराले लेख्नु भएको खबर पनि छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आजका लागि योजना बनाइएको सैन्य आक्रमण तत्कालका लागि रोकेको बताइएको छ। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गल्फ राष्ट्रहरूको आग्रहपछि तत्कालका लागि आक्रमण रोकिएको बताएका हुन्। अहिलेलाई गम्भीर वार्ता भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वका नेताहरूले अनुरोध गरेपछि स्थगित गरिएको समेत बताउनु भएको हो। अमेरिका र इरान बीच बढ़दो तनावका बीच पाकिस्तानले कूटनीतिक सम्वादलाई थप तीव्र बनाएको छ। दुवै पक्षबाट कड़ा अभिव्यक्ति आइरहेका बेलामा वाशिङटनले अप्रेल 8 युद्धविरामपछि रोकिएको आक्रमण पुनः शुरू गर्न सक्ने संकेतहरू देखाएका छन्। यसैबीच पाकिस्तानका गृहमन्त्री तेहरान पुग्नु भएको खबरहरू बाहिरिएका छन्। इरानी राष्ट्रपति गृहमन्त्री सभामुखसँग भेटवार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युद्ध रूस र युक्रेन बीच जारी युद्धका क्रममा पछिल्लो घटनामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। 1045 ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यो युद्ध शुरू भएताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
15: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा कम खेलमा 150 विकेट लिने विश्व कीर्तिमान राखेका दिन नेपालले हिजो आईसीसी विश्वकप लीग दुईमा शीर्ष स्थानको स्कटल्याण्डमाथि 6 विकेटको शानदार जीत निकालेको छ। सन्दीपले 73 खेलमै विश्व कीर्तिमान रच्नुभयो। उहाँकै नाममा एक दिवसीय फर्म्याटमा कम खेलमा 100 विकेटको पनि रेकर्ड छ। 100 विकेट लिन उहाँले केवल 42 खेल खेल्नु भएको थियो। स्कटल्याण्डमाथिको जीतसँगै नेपाल 22 अंकका साथ शीर्ष पाँचमा उक्लिएको छ। नेपालले एकैपटक दुई स्थान सुधार गरेको हो। नेपालले घरेलु मैदानमा भएको पछिल्लो सात मध्ये 5 खेल जित्दै अंक तालिकामा सुधार गरेको हो। राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग दुईवटा टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो महिला टोलीले मलेसियामै दुईवटा अन्तर्राष्ट्रिय टी ट्वेन्टी आई खेल्न लागेको जानकारी दिएको हो। दुई राष्ट्रबीचको खेल 20 मे र 22 मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। आईसीसी टी ट्वेन्टी आई वरियतामा नेपाल 21 र मलेसिया 27 स्थानमा रहेको छ। नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष टी ट्वेन्टी आईको मान्यता पाएका थिए। र सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदैछ। यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ। 72 होलको प्रतियोगितामा 39 जना व्यावसायिक प्रोफेशनल तथा 12 जना एमेच्योर गल्फरले भाग लिन थालेका छन्।
1: कृषि र वन वातावरणमा बनाइएका योजना कार्यान्वयन कसरी हुँदैछ? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5523।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: मात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन
1: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
2: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
3: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
4: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
2: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
5: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
6: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
3: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
7: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन चाहिँ हाम्रो खेतीहरु पानी।
2: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
3: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
2: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब कृषि मार्फत समृद्धिको कुरा। कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ़ेको छ भने निर्यात पनि घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि निजामती प्रशासनसँग के कस्तो समन्वय गरेर काम गर्दैछ, हामीले कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग कुराकानी गरेका छौं।
9: मैले एउटा मात्र निर्देशन के देखेको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै माथातमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्। भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ। कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन, यो देश कर्मचारीको पनि हो। यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रिन, जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त, संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौँ। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर
10: भनेको निजामती छ र कर्मचारी विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
9: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कारण व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या। हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ, जबसम्म यो पोजिसनमा रहन्छौँ, देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
10: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
9: छ? अब ससुरा त हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ।
10: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्नुहुन्छ।
9: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ। म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ। तर के छ त भन्दा म जुन ठाउँमा छु, जुन पोजिसनमा छु, त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकालिटिज पनि हेर्नु पर्यो। प्र्याक्टिकल र टेक्निकालिटिजलाई मिलाएर हामी मिडवेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त। सो रुल अफ लको कुरा, त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने, अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
10: कृषि वन तथा पर्यावरण मंत्री गीता चौधरीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
10: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
2: गृहलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
10: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक सम्वादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
2: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा टी20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा संसद सरकार र सड़कमा विभिन्न मन्त्री सांसदका पहिरन र बोली भाषीको विषयमा टीका टिप्पणी र आलोचना हुने गरेको छ, र सामाजिक सञ्जालदेखि सरोकारवाला निकायले अब के विषयमा विरोध गर्ने भन्ने बारेमा विषय अभाव भएको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्तिहरू समानान्तर रूपमा उभिएका छन्, बीचमा केही कुखुरा जस्ता त्यहाँ ओहोर दोहोर गरिराखेको देखाइएको छ। ती दुई मध्ये एउटाले गरेको प्रश्नमा अर्को केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जुंगा दारी कपाल जस्मा पोशाकहरूमा विरोध त गरियो, अब केमा विरोध गर्ने, फसादै पर्यो भने।
2: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त सबै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। त्यो त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी अनि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्नी बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्यांगला चोक कीर्तिपुर काठमाडौँ 9855249334
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
8: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदासँगै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डार चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजरा 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजमिति 2083 साल जेठ महिनाको आज 5 गते तदनुसार ईस्वी सन् 2026 मई 19 तारिक शक सम्वत् 1948 नेपाल सम्वत् 1146 अनलाथ रोद नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज मंगलबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ। आज तृतीय तिथि रहेको छ। नक्षत्रमा रहेको छ मृगशिरा नक्षत्र। योगमा रहेको छ धृति योग। करणमा रहेको छ तैतिर करण रहेको छ। चन्द्रमा आज मिथुन राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा आनन्दादि योगमा आज राक्षस योग रहेको छ। आज बिहान सूर्योदय 5:15 भयो भने सदा सूर्यास्त 6:47 हुनेछ र आजको दिन मन घडी 13:32 पुरा रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी भने गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। आजको विशेष गरी काल समय यानि कि आजको अशुभ समय रहेको छ दिउँसोको 1:42:16 दिउँसोको 3:24:08 आज काल बेला रहेको छ। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ बिहानको 10:18:30 दिउँसोको 12:23 लाभ बेला रहनेछ। आजको शुभ बेलाको समय रहेको छ दिउँसोको 3:24:08 विशेष गरी साँझको 5:16 साँझको 5:06:01 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशिहरू के आयो होला भन्ने विषयमा पनि विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मिथुन राशि आउँछ। मृगशिराको तेस्रो चरण नाम आउँछ कमल अथवा कमला नाम आउँछ। मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरू का लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। मेहनतले दिगो फाइदा दिलाउनेछन्। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिता काम सम्पादन हुन जानेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइन्छ, तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि चनाख रहनु पर्ने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निरगता आउनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काम गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुँदै जानेछन्। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछन्। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्। धन तथा ज्ञानको भण्डार बढ्दै जानेछन्। मेहनत गरेर अगाडि बढ्नुहोस्। राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूको साथीले काममा उत्साह जाग्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुन जानेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। अवसर जुट्दै जानेछन्, तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ। पछिको लागि जग बसाउने समय पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन पछिको लागि खर्च गर्नुपर्ने समय रहेको हुँदा धेरै रकम दोहो गर्नु पर्ला। सुख र विलासी वस्तुमा खर्च गर्न सक्छ। उठ्नु पर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्दै जानेछन्। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ। दिगो योजनाका लागि ऋण र कर्जा लिनुपर्ने हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष लेखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आमदामीका विभिन्न स्रोत देखे पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्दै जानेछन्। पछिको लागि रोकिएको मेहनत लगानीले फाइदा दिनेछन्। व्यापार र साझेदारी सटापटामा लाभ मिल्दैछ। सञ्चित धन खर्च गर्नु परे पनि प्रतिष्ठित नतिजाले उत्साह समेत जगाउने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् र नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलाई हुने समय रहेको छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रा प्रतिशत दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न पनि सकिने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। मेहनत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट जानेछन्। शुभ चिन्तकहरू समेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आन्तरिक सूचना बाहिरिन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। रोकिया काम दुहार प्रयत्न गर्नुपर्ने योग रहेको छ। उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बिछडीका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। परिवारजनसँग साथले उत्साह जगाउनेछन्। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार र पेसामा राम्रो फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ। अरूको भरपर्दा लाभ उठाउन पनि नसकिने खालका योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन प्रतिस्पर्धामा उतर्नु परे पनि बुद्धिको उपयोगले प्रतीक्षा जोगाउन सफल भइनेछ। स्रोत साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुँदै जानेछन्। मनको फाइदा उठाउन पनि सकिन्छ, तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्ना सामानमा अरूले दावी र विरोध गर्न सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। विवादका मुद्दाहरूमा आफ्नो पक्ष भने बलियो रहने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी समयमा आफ्नो हक दावी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। धेरै मेहनतले मात्र चिता काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्न सक्ने योग रहेको छ। सम्बद्ध कामबाट धेरै भए पनि धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। तत्काल ठूलो उपलब्धि नभए पनि फाइदाको स्रोत पहिचान गर्न सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनु पर्ने हुन सक्छ। हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। विश्वमा दिगो वचनले समस्या निम्त्याउन सक्छ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्दा राम्रो हुनेछ। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्। नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न पनि सकिने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सर्वप्रथम बसी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9805575223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। राधे राधे, काठमाडौँको बोल्दै हुनुहुन्छ, पोखराबाट। के नाम भन्नुभयो?
1: रिता शर्मा।
0: रिता शर्मा भन्नुभयो?
1: हजुर, रिसा शर्मा।
0: रिसा शर्मा भन्नुभयो होइन?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ रिसाजीले?
1: हजुर, 2067 साल।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेर सोधेको मैले।
1: म आफ्नै हो।
0: आफ्नै विषयमा हो?
1: हजुर।
0: 2067 साल
1: मार्चको 26 गते।
0: अनि तपाईँको त तपाईँ 2067 सालको मान्छे हो त?
1: हजुर।
0: तपाईँ 2067 सालको मान्छे हो तपाईँ भनेको?
1: हजुर।
0: कति वर्षकै हुनुभयो तपाईँ अहिले?
1: अहिले अहिले उसको भयो के अरे 15 16 लाग्यो यसो सिकेको।
0: कसले दिएको? तपाईँको हो कि तपाईँको छोरीको हो यो हेराउनु पर्ने?
1: यो मेरै नाम हो।
0: तपाईँको नाम हो?
1: हजुर।
0: 2067 साल अनि
1: मार्चको
0: माघ महिना 25 गते। समय भन्नु?
1: हजुर, बिहानको 11:15।
0: बिहानको 11:15 हो?
1: हजुर।
0: तर तपाईँको त उमेर त 14-15 वर्ष देखि सुनिँदैन नि त आवाज त तपाईँको त।
1: हजुर।
0: तपाईँ त 14-15 वर्ष जस्तो सुनिँदैन नि तपाईँको आवाज भनेको
1: हो। होइन,
0: 2067 हजुर।
1: हजुर हजुर भन्नु।
0: 2067 साल माघ शुक्ल पक्षको मंगलबारको दिन हो?
1: बुधबार।
0: तपाईँको जन्ममिति मिलेन त्यसो भए?
1: बुधबार 11:00।
0: त्यही त तपाईँले 2067 साल माघ महिनाको 25 गते बुधबार पर्दैन भनेको क्या?
1: 26 गते
0: 26 गते भन्नुभएको अघि तपाईँले।
1: हजुर।
0: ल ल, सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस् है। तपाईँको 2067 साल माघ शुक्ल पक्षको बुधबार र षष्ठी तिथिमा जन्म मेष राशि, तपाईँको मेष राशि आउँछ, नाम आउँछ तपाईँको चेतना भन्ने नाम आउँदो रहेछ। तपाईँको आठजनाले देवगण परेको छ, घातकमा परेको छ तिथिहरू प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ। ग्रह दशा भाग्य राम्रै छ तपाईँको, त्यस्तो नराम्रो छैन, ठिकै छ। तपाईँलाई के सोध्न मन लागेको छ भन्नु त?
1: मेरो अहिले एसएससी डिग्री हो, त्यही भएर।
0: एसएससी दिनुभएको कि दिने हो अब?
1: होइन, दिएको।
0: अनि एसएससी दिनुभएको त रिजल्ट भइसक्यो त भा? होइन,
1: भयो, विषय लाग्छ।
0: हो, विषय लाग्छ। उल्का भन्ने ग्रह छ तपाईँको, पढाइमा मन छैन नि त, तपाईँले पढ्न मन लाग्दैन नि त, हो कि होइन?
1: हो,
0: पढाइमा मन लाग्दैन, त्यो भएर समस्या भएको छ। 18-19 वर्षसम्म ग्रह तपाईँको राम्रो छैन, ग्रहको शान्ति गर्नुपर्छ, एक फेर राम्रो हुन्छ। कुन विषय लाग्यो तपाईँलाई? म्याथ लाग्यो? ल, म्याथमा अलि मजाले पढ्नुहोस्, अलि गर्नुहोस्। विषयको त फेरि इक्जाम दिन मिल्छ नि त एउटा विषयको, होइन? इक्जाममा अलि राम्रोसँग दिनुहोस्, प्र्याक्टिस राम्रो गर्नुहोस्, पास हुनुहुन्छ, 11-12 पढ्न पाउनुहुन्छ। तर 11-12 पढ्न तपाईँलाई निकै कठिन छ, अलि मिहिनेत चाहिँ गर्नु पर्यो, मिहिनेत गर्नुभयो भने राम्रो हुन्छ है। अरू केही छ? हजुर, मैले भने गर रहेछ कसो छ भनेर मैले जानकारी गराएँ तपाईँलाई। अरू केही प्रश्नहरू गर्नु छ तपाईँले? फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो, पोखराबाट फोन गर्नुभएको, उहाँले कास्की जिल्लाबाट। उहाँले आफ्नो विषयमा हेर्न चाहनु भएको थियो, मैले हेराएर पनि उहाँलाई विदा गरिसकेँ। 9845175223 र 9805575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर गुरु नमस्कार.
0: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: दिपेश बुढा थकी बोलेको हुँ.
0: दिपेश बुढा थकी सल्यान जिल्लाबाट.
2: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ सल्यानतिर?
2: सुन्ने गर्छु समय साथीहरूसँग धेरै नै सुन्छु.
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ आज?
2: आज छोरीको बारेमा हेर्न खोजेको.
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2081 साल.
0: 2081 है?
2: हजुर, अनि एक महिना 20 गते.
0: वैशाखको 20 गते के बार पर्छ?
2: आइतबार.
0: भएन तपाईँको जन्ममिति मिलेन?
2: यही गएको वैशाख 20 गते गुरु, आइतबारको.
0: अनि 81 साल हो कि गएको?
2: 83 साल गुरु. 83 साल
0: आइतबार. जन्म समय भन्नुहोस् त.
2: बेलुकाको 9:55 गुरु.
0: 9 बजेर बेलुकाको 55 मिनटमा हो?
2: हजुर
0: हजुर, सुन्नुहोस् है ध्यान दिएर. श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2083 सालमा जन्म भएको यही वैशाखमा है?
2: हजुर.
0: आइतबारको दिन जनबार आइतबार वृश्चिक राशि नाम आउँदो रहेछ. नानीको नुबाट नाम आएको छ नूतन कुमारी, नाम आउँछ नरानको नाम है? मध्यनाडी देवगण परेको छ. के नाम राख्नुभयो नरानमा
2: थाहा छ?
0: हजुर, निबाट होइन नुबाट नाम आउँछ है? पछि चिन्ह बनाउँदाखेरि निबाट होइन नुबाट नाम आउँछ. नानीको लागि घातक तिथिहरू प्रतिपदा षष्ठी एकादशी घातक छ, शुक्रबार पनि घातक छ, रेवती नक्षत्र घातक छ, नम्बरमा 8 नम्बर राशिमा तुला राशि नै घातक भनेर लेखेको छ. नानीको लागि चाहिँ ग्रह दशा भाग्य राम्रो छ, अनि माङ्गलिक चाहिँ परेको छिन्. अलिकति चाँदीको सिक्रीहरू यसो केही बनाएर चाँदीको लगाइदिनुहोस् नानीलाई. पूर्णिमाको दिन शुद्ध भोजन, मङ्गलबारको दिन शुद्ध भोजन, माछा मासुहरू नखानुहोस् घरमा है. नानीलाई पनि पछि ठुली भएपछि पनि नानीलाई पनि नखुवाउनुहोस्. अहिले त सानै छिन् बिचरा होइन, अलि अलिकति स्वास्थ्य बिग्रिने ग्रह छ, बिरामी हुने ग्रह छ अहिले भ्रामरीले, र शनि र भ्रामरी भन्ने ग्रह चलेको भएर स्वास्थ्यमा समस्या आउने, जन्मदाखेरि यदि गाह्रो हुने, अपरेसनहरू भएर जन्मिनु पर्ने, हो त्यस्ता त्यस्तै कुराहरू चाहिँ अहिले देखिन्छ. त्यस्तो विधि नराम्रो कुण्डली छैन, ठिकै राम्रो देखिन्छ, राम्रै छ. समस्या जिज्ञासा केही छ सोध्न मन लागेको कुरा? स्वास्थ्यमा विशेष ख्याल गर्नु. तपाईँको घरतिर त धेरै गर्मी हुँदैन होला, चिसो चिसो हुन्छ होला होइन?
2: हजुर,
0: बिहान पहेँलो घाममा, बिहान चाहिँ पहेँलो घाममा नानीलाई चाहिँ यसो राख्ने गर्नुहोस्, पहेँलो घाममा उत्तानो बनाएर, अनि त्यसपछि नाभि देखिने गरी नाइटोमा चाहिँ सूर्यको प्रकाश पर्ने गरी बिहान पहेँलो घाममा, जुन चाहिँ घामले शीतलताको घाम हुन्छ नि, बिहान पहेँलो घाम हुन्छ नि, बिहानको धेरै गर्मी हुँदैन, त्यसले पोल्दैन पनि होइन, हो त्यो घाममा यसो 10-15 मिनट जति यसो राख्ने गर्नुहोस् नानीलाई. जन्डिस पनि हुँदैन, राम्रो पनि हुन्छ, हेल्थ पनि राम्रो हुन्छ, सूर्यको प्रभाव पनि राम्रो बन्छ, समस्या आउँदैन, स्वास्थ्य राम्रो हुन्छ है. घाममा राख्ने गर्नुहोस् र नानीलाई बिहान एकछिन मात्रै धेरै बेर नराख्नु, फेरि गर्मी होला फेरि नानीलाई है, गाह्रो होला है. पहेँलो घाममा राख्ने गर्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन, हावाहरू चल्यो भने यसो विचार गर्नु होला. अरू जस्तो नराम्रो छैन, ठिकै राम्रो देखिन्छ. ग्रहहरू राम्रा छन् अहिले. 4 वर्षसम्म भ्रामरी, 12 वर्ष 8 महिनासम्म शनि छ नानीको लागि. चाहिँ भ्रामरी र शनिको दशाको शान्तिहरू गर्नुपर्छ. नानीको वृश्चिक राशि हो, चन्द्रमा निचो भएर अलिक पछि गएर चाहिँ चाँदीको सिक्रीहरू कडाहरू केही लगाइदिनुपर्छ. अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छ. ग्रह दशा भाग्य राम्रो छ, पछि गएर पढाइ लेखाइमा राम्रै हुन्छन्, त्यस्तो नराम्रो छैन. विवाहबारी पनि राम्रो हुन्छ, सरकारी जागिर पनि राम्रो हुन्छ नानीको लागि, त्यस्तो नराम्रो छैन, ठिकै छ है.
2: हस्,
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ. तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ. 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भने गर्नुहोला. कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गर्छु म. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते. नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म रोलबाट हो.
0: रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: रोल्पा नगरपालिका एकबाट हो
0: सर। रोल्पा नगरपालिका एकबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको के भन्नुभयो?
3: मेरो नाम नरबहादुर छ।
0: नरबहादुरजी बोल्दै हुनुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ?
3: मैले सुन्न त सुनिराखेको हुन्छु
0: हजुर,
3: फोन त कहिले त दिन समय त गइहाल्छ, फोनै लाग्दैन थियो, आज भगवान्ले जुटाउनु भएको छ, फोन लागेको छ
0: है। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
3: मैले खास गरी मेरै विषयमा ग्रहहरू गरेको एउटा हेर्न फोन गरिया हो।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
3: 2023 साल
0: हजुर
3: साउनको महिना 5 गते
0: हजुर
3: बिहान 10 बजे जन्म।
0: के बार पर्दैन?
3: हजुर
0: बुधबार हो।
3: हजुर
0: बिहानको 10 बजे जन्म जिल्ला रोल्पामै हो।
3: हजुर हजुर
0: 2023 साल ध्यान दिएर सुन्नुहोस् है।
3: हजुर
0: 2023 साल अधिक श्रावण शुक्ल पक्षको बुधबारको दिन जन्म तृतीय तिथि पर्दो रहेछ, राशि चाहिने कर्कट राशि आउँदो रहेछ है।
3: मेरो नाम मिल ती नबाट हेरेछन् मिल्छ मिल्दैन
0: भन्नुहोस् भन्दै जान्छु, सुन्नु न पहिला। तपाईँको कर्कट राशि आउँछ, अश्लेषा नक्षत्रको चौथो छ नाम आउँछ तपाईँको डोलराज भन्ने आउँछ, अरू आउँदैन नाम।
3: ए
0: डोलराज भन्ने नाम आउँछ, अन्तिनाली राक्षस गर्न परेको छ। घातकमा तपाईँको तिथि द्वितीय सप्तमी द्वादशी भन्ने तिथि घातक छ, बुधबार पनि घातक नै हुन्छ तपाईँलाई। अनुराधा नक्षत्र घातक नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ है। कुण्डली भाग्य राम्रो छ, दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ। नाग दोष परेको छ तपाईँलाई, नागको पूजाहरू गर्नुपर्छ, कालो सर्प एक परेको छ होइन, नाग देवताको पूजा गर्नु राम्रो, सरकारी जागिर आर्मी पुलिसमा भर्ती हुन राम्रो, विदेश यात्राहरू पनि तपाईँलाई राम्रो देखाउँथ्यो पहिला है। यहाँबाट हेर्दाखेरि चाहिँ 2023 सालले भन्नुभएको छ तपाईँले, अहिले ग्रह तपाईँलाई चलिराखेको छ सङ्कटा, अहिले ग्रह तपाईँ राम्रो छैन, अहिले एकदम ग्रह बिग्रिएको छ अहिले तपाईँको चाहिँ।
3: कति वर्षसम्म रहन्छ त
0: सङ्कट? 66 वर्षसम्म सङ्कट छ अहिले, तपाईँ 60 वर्ष पुरा भएर 61 लाग्ने अब होइन साउनमा। त्यही भएर अहिले तपाईँलाई सङ्कट चलिरहेको छ, अहिले ग्रह राम्रो छैन, अहिले तपाईँले गरेका कुराहरू विचारहरू पनि त्यति राम्रो मानिँदैन अहिले चाहिँ। तपाईँले गरेका कामहरू उल्टो उल्टो हुन्छ, अलिक धेरै रिसाउन मन लाग्छ, रिसाउन पनि अलिक कडा कडा रिसाउनुहुन्छ हो कि होइन? त्यसलाई पनि कम गर्नुहोस्, अब म रिसाएँ भने मलाई गरा लाग्दो रहेछ, म चाहिँ रिसाउनु हुँदो रहेनछ भन्ने कुरा मनमा हुनु पर्यो है।
3: हजुर
0: त्यसपछि तपाईँलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन क्या है।
3: हजुर यो राखी मेल के पर्यो?
0: कर्कट राशि पर्यो, कर्कट 4 नम्बरको राशि, कर्कट डोलराज डोलराज डोलप्रसाद जे नाम राखेर मन लाग्छ तपाईँलाई।
3: अब त जो चलिहाल्छ त्यही चाहिँ नागरिकता मन्त्री छ, तर हेर्ने बेला चाहिँ हामीले ग्रहहरू हेर्दाखेरि त्यो हेर्नु पर्यो।
0: हजुर हजुर व्यापार व्यवसायहरू गर्नुहोस्, व्यापारबाट राम्रो कमाइ हुन्छ तपाईँलाई, राम्रो गर्छ व्यापारले।
3: हजुर चलिरहेछ मेरो शान्ति।
0: हजुर हजुर कालो सर्प एक परेको भएर कालो सर्पको रत्न कवच पाउँछ हामीसँग।
3: हजुर
0: रत्न कवच लाउनुहुन्छ भने म तपाईँलाई रोल्पा नगरपालिका लिवाङमा पठाइदिन्छु।
3: हजुर कतिसम्म पर्छ
0: त्यो? हेरी हेरी पर्छ त्यसको लागि चाहिँ, तपाईँको तौलो हेरी हेरी पर्छ त्यसको लागि। 10 बजेपछि फोन गर्नु,
3: त्यो
0: कवच लाउनु भयो भने तपाईँलाई अरू केहीको पनि समस्या आउँदैन, ठिक छ, राम्रो छ कुण्डली, राम्रो छ।
3: यो हामीले पर्सेन्ट हिसाबले यो समय अनि यो कार्यक्रम पछि फोन गर्दाखेरि हाम्रो शुल्क कति लाग्छ?
0: कार्यक्रम पछि ग्रह दशा र भाग्य हेर्नको लागि टिकट काट्नुपर्छ, अरू कुरा सोध्न बुझ्नको लागि चाहिँ शुल्क लाग्दैन, निशुल्क रूपमा तपाईँले पाउनुहुन्छ। म्यासेन्जरमा म्यासेज चाहिँ गर्नु पर्यो है, फोन गरेर भने म्यासेन्जरमा म्यासेज गर्नुभयो भने कुनै समस्याहरू पऱ्यो, जिज्ञासाहरू केही रहेछन् तपाईँका बाँकी भने तपाईँले त्यहाँ सोध्न सक्नुहुन्छ, शुल्क लाग्दैन, निशुल्क हुन्छ। ग्रह दशा र भाग्य हेर्नको लागि चाहिँ टिकट काटेर पालोमा बस्नुपर्छ है। उहाँले फोन गर्नुभएको थियो रोल्पा नगरपालिका यानि कि लिवाङबाट फोन गर्नुभएको, लगभग लिवाङ लिवाङ भनौँ है, नगरपालिकाबाट फोन गर्नुभएको उहाँले चाहिँ। र उहाँले भन्नुभयो दिउँसो फोन गर्दाखेरि पैसा लाग्छ लाग्दैन के गर्छ भन्नुभयो उहाँले चाहिँ। दिउँसो तपाईँले कुनै पनि जिज्ञासाहरू रहेका छन्, नाम राशि हेर्न मन लाग्यो होइन अनि त्यसपछि छोराछोरीको विवाह व्रतबन्धहरू के कस्ता छन्, विदेश यात्राहरूको लागि कुन दिन यात्रा गर्दा राम्रो हुन्छ भन्ने कुराहरू, होइन तपाईँलाई ग्रह दशा अनि भाग्य हेराउनु पर्यो, भूत वर्तमान भविष्यको बारेमा हेराउनु पर्यो भने टिकट काटेर पालोमा बस्नुपर्छ, अरू कुरा सम्पूर्ण कुराको सेवा हामीले निशुल्क रूपमा तपाईँले प्रदान गरेका छौँ। मेसेन्जर मेसेज गर्नुहोस्, मेरो फेसबुक आइडी तपाईँलाई थाहा छ, प्रेम प्रसाद सुवेदी भन्ने छ, अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भन्ने छ। जुन जङ्गलमा पर्ने थाकल हुन्छ नि, हो त्यो थाकल चाहिँ एउटा हत्केलामा राखेको फोटो छ, हत्केलामा एक मुठी थाकल राखेको फोटो छ, त्यो फोटोलाई आएर फलो गर्नुहोस्। फलो गरेर मात्रै पनि भएन, मेसेन्जरमा तपाईँले राधे राधे लेखेर पठाउनु भयो भने तपाईँले रिप्लाई तुरन्त पाउनुहुन्छ, केही समयमै पाइहाल्नुहुन्छ रिप्लाई। त्यसपछि तपाईँले लेखेर पठाउनुहोस् त्यहाँ, होइन लेखेर पठाउनुहोस्, बुझ्ने तरिकाले लेखेर पठाउनुहोस्। केही कुराहरू मनमा लाग्यो भने त्यसको समस्याको समाधान पनि हामी तपाईँलाई गराउनेछौँ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, भेटेर कुराकानी गर्न चाहनुहुन्छ, आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले मलाई प्रत्यक्ष रूपमा पनि भेट्न सक्नुहुन्छ। भेट्नको लागि भरतपुर चितवन जिल्लामा हाम्रो ज्योतिषीय कार्यालय रहेको छ, भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि हाम्रो कार्यालय भने रहेको छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष शास्त्रमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर राधे राधे।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर गोर्खा सिरानचोकबाट गिरधारी पोखरेल।
0: गिरधारी पोखरेल गोर्खा सिरानचोकबाट?
2: हजुर
0: हजुर। कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो भाइको बारेमा।
0: भाइको विषयमा कार्यक्रम कतिको सुन्नुहुन्छ सिरानचोकतिर?
2: हजुर यहाँ त तपाईँको कार्यक्रम सुनिराखिन्छ।
0: सुनिराख्नुहुन्छ, अनि भाइको विषयमा जन्मिति भन्नुहोस् त, भाइको कति हो?
2: 2027 साल।
0: 2027
2: भदौ महिनाको 1 गते।
0: भदौको 1 गते
2: बिहान 4 बजे।
0: बिहानको 4 बजे।
2: 4 बजे सोमबार।
0: हजुर बिहानको 4 बजे उजालो भएको 1 गते होइन?
2: हजुर उज्यालो भएको 1 गते।
0: हजुर ल सुन्नुहोस् है, जन्म जिल्ला कुन जिल्ला पर्छ भाइको?
2: गोर्खा नै हो।
0: गोर्खामै हो
2: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर ल।
2: हजुर
0: श्री गणेशायमा श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गले शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2027 साल श्रावण शुक्ल पक्षको विशेष गरी आइतबारको राति उज्यालो भएको सोमबार पूर्णिमाको दिन जन्म भएको है?
2: हजुर।
0: मंगलबारको दिन जनबार मंगलबार पढाइरहेछ, धनिष्ठाको दोस्रो चरण नाम आउँछ गिरिराज गिरिधर यस्तो नाम आउँदो रहेछ।
2: हजुर
0: गिरिधर अथवा गिरिराज यस्तो नाम आउँछ, मध्यनाडी राक्षस गण परेको छ है?
2: हजुर
0: ग्रहबाट हेर्दा मध्यनाडी राक्षस गण परेको छ बाबुको। घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ। छिटो छिटो रिसाउने स्वभावको हुनुभएको रहेछ
2: क्या?
0: यो रिसले चाहिँ अलिकति राम्रो गर्दैन, रिसमा चाहिँ विशेष ख्याल गर्नुपर्ने कुराहरूलाई देखियो। अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू राम्रो छ, माङ्गलिक पर्नु भएको छ, दाम्पत्यमा बाधाहरू आउने कुराहरू पनि देखिन्छ यहाँबाट हेर्दा, दाम्पत्यको लागि चाहिँ विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ यसको लागि। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू। माङ्गलिकको शान्ति स्वस्ति गर्ने, माङ्गलिक रत्न कवच लाउने, श्रीमान श्रीमती को सम्बन्ध राम्रो सुदृढ गराउनु पर्ने कुराहरू देखिन्छ। मंगलबारको दिन व्रत बस्ने, शनिबारको दिन चोखो खाने, शुद्ध भोजन शनिबारको दिन गर्ने, शनि निचो भएर बसेको छ, नखा सम्बन्धी पेट सम्बन्धीको समस्या होला, विशेष ख्याल गर्नुपर्छ।
2: हजुर नखा सम्बन्धी समस्या देखिरह अनि पेट सम्बन्धी समस्या पनि देखिरह, त्यसो गरेर हजुरलाई
0: सोधेको। हजुर हजुर, यसको चाहिँ अब रत्न कवच लाउने माङ्गलिकको,
2: हजुर
0: त्यसपछि बल्ल राम्रो हुन्छ, समस्याहरू कम, बाधाहरू कम आउँछ।
2: अब बुढो भइसकेपछि त्यो रत्न कवचहरू लाउनु पर्ला र?
0: अब स्वास्थ्यमा समस्या आइरहेछ, राम्रो छैन, मन बिग्रिरहेको छ भने त बुढो भयो भने त लाउनु पर्यो नि। बुढो त कहाँ हुनुभएको त, अहिले बल्ल 55-56 वर्षको त हुनुभयो नि।
2: हजुर हजुर
0: हो कि होइन?
2: हो,
0: त्यही बुढो शरीर बुढो भए पनि मन बुढो हुँदैन, तन्दुरुस्त हुन सबैलाई मन लाग्छ होइन?
2: हजुर
0: अलिक छिटो रिसाउनुहुन्छ तपाईँको भाइ, तपाईँले याद गर्नु भएको छ कि गर्नु भएको होइन?
2: हजुर एकदम हो गुरु,
0: यो रिसले खान्छ क्या उहाँलाई, परिवार बिखार, परिवारसँग सम्बन्ध बिगार्ने यही रिसले हो।
2: हजुर
0: सधैँभरि रिसै रिस भएर त हुँदैन, जीवन चल्दैन नि त, गाह्रो छ नि त।
2: बुढाबुढीको सम्बन्ध नै त्यति राम्रो भनामन भइरहन्छ।
0: त्यही हो, माङ्गलिक हुनुहुन्छ, माङ्गलिकले गर्दाखेरि हो। मङ्गलबारको दिन, मङ्गलबारको दिन र शनिबारको दिन चोखो खाने, हनुमान चालिसाहरू पाठ गर्नु, अलिक केही सुधार भएको जस्तो महसुस हुन्छ। रत्न कवच चाहिँ लाउनै पर्छ, नलागेर हुँदैन है।
2: हजुर हजुर, त्यो गोविन्द कोइराला भन्ने कहाँ पाइने रहेछ सर, उहाँ कहाँ किन्दा हुन्छ कि हुँदैन?
0: अब कोसँग पाउँछ भन्ने त मलाई थाहा छैन, अब कस्तो दिनुहुन्छ उहाँले। रत्न कवच चाहिँ हामीले चाहिँ इन्डियाबाट लिएर आउने हो होइन?
2: हजुर हजुर।
0: अब राम्रो नराम्रो, ओरिजिनल न ओरिजिनल, त्यो चाहिँ आफ्नो आफ्नो कुरा हो। हामीले चाहिँ रत्न कवच लगाएपछि 70% चाहिँ ग्यारेन्टी हुन्छ सुधार होइन?
2: हजुर,
0: 70% ग्यारेन्टी सुधार हुन्छ। उहाँले 70% ग्यारेन्टी दिन सक्नुहुन्छ भने लगाउँदा केही फरक पर्दैन, लाउनुहोस्, राम्रै हुन्छ है।
2: श्रीमती पनि उहाँको त रोगी रोगी हुनुहुन्छ।
0: त्यही त, माङ्गलिकले गर्दाखेरि श्रीमतीलाई रोगी गराउँछ, श्रीमतीलाई हानि गराउँछ। माङ्गलिक भनेको चाहिँ औँसीले औँसीसँग विवाह गरे जस्तै माङ्गलिकले चाहिँ माङ्गलिकसँग विवाह गराउनु पर्छ क्या।
2: हजुर हजुर,
0: बुझ्नुभयो?
2: उहाँको छोरा चाहिँ आमासँग सम्बन्ध कस्तो रहन्छ?
0: हुँदैन, राम्रो हुँदैन।
2: हजुर, छोराहरू चाहिँ आमासँग नि सम्बन्ध राम्रो हुँदैन,
0: ज्येष्ठ सन्तान मिल्दैन, ग्रह विचार मिल्दैन।
2: हजुर,
0: अरू अरूसँग मध्यम मध्यम खालको मिल्छ, अरू केही भएको होइन। उहाँ अलिक इगो हुनुहुन्छ, एकोरो हुनुहुन्छ, त्यसलाई उहाँले कम गर्नुभयो भने जीवन उहाँको जस्तो मालामाल कसैको पनि हुँदैन। रिसाउनु भएन कि, अब रिसाएर त सधैँभरि त कहाँ हुन्छ र होइन? आफ्नो जस्तो सोच सबैको एउटै खालको सोच विचार हुन्छ भन्ने कुराहरू पनि हुँदैन होइन।
2: उसको आर्थिक पाटो कस्तो छ होला?
0: आर्थिक पाटो केतु अब आएर बसेको छ। केतु भनेको व्यापार व्यवसाय गर्नुभयो भने राम्रो हुन्छ उहाँको लागि चाहिँ, समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ, पैसो हातमा टिक्दैन, खर्च धेरै गराउने कुण्डली छ।
2: अब
0: ग्रहको हिसाबले त अलिकति खानपिन पनि अलिकतिमा अलिकति बाधाहरू देखिन्छ, हेर्दाखेरि चाहिँ अब विशेष ख्याल गर्नु, दशाको शान्ति स्वस्थहरू गर्नुपर्छ। सुरुमा पहिला सुरुमा रत्न कवच लगाएर लगाउने, मङ्गलबारको दिन शनिबारको दिन चोखो खानुभयो भने सयमा सय राम्रो हुन्छ उहाँलाई। रत्न कवच मात्रै लाउनुभयो, मङ्गलबार र शनिबार बार्नु भएन भने रत्न कवच लाएर पनि हुँदैन। फेरि मैले दिएको रत्न कवच लगाएर चाहिँ त्यसरी चाहिँ हुँदैन। अब अरू अरू कसैले हुन्छ भनेर दिनुभयो अलग कुरा हो। मैले रत्न कवच दिइसकेपछि रत्न कवच लाउने, मैले भनेको दिन चोखो खाने अथवा व्रत बस्ने, जे सकिन्छ त्यो गर्ने, त्यो गर्नुभयो भने सयमा सय राम्रो हुन्छ, फरक पर्दैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो। तपाईँले पनि रत्न कवच लगाउनु भएको छ, चोखो खानु भएको छ, मैले चोखो खानु भनेको दिन चोखो खानु भएको छ होइन, शुद्ध भोजन गर्ने दिन शुद्ध भोजन गर्नुभएको छ, व्रत बस्ने दिन व्रत बस्नु भएको छ, हनुमान चालिसा खाने अथवा व्रत बस्ने, जे सकिन्छ त्यो गर्ने, त्यो गर्नुभयो भने सयमा सय राम्रो हुन्छ, फरक पर्दैन है।
2: हस् गुरु,
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद।

0: मैले तपाईँलाई आफ्नो आफ्नो समस्या हुन्छन्, सबैको फरक फरक समस्या हुन्छन् है। जस्तै एउटै समस्यामा पनि फरक फरक उपाय हुन सक्छ। एउटै समस्याको चाहिँ दुईजनालाई एउटै समस्या छ तर एउटै समाधानले दुईटालाई राम्रो हुन्छ भन्ने पनि हुँदैन। त्यो भएर मैले भने अनुरूप तपाईँले रत्न कपाल लगाउनु भएको छ र अनुरूप चोखो नितो गर्नु भएको छ, नबिराइकन नछुटाइकन भने तपाईँलाई राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता हो। कुरा बुझ्नु भएन? अब रत्न कपाल चलाउनु हो, अब मुख बार्नु भएको छैन, मन लाग्दै गर्नु भएको छ भने त्यसले काम नगर्न सक्छ। गर्न त गर्छ तर थोरै मात्रामा, तपाईँले महसुस मात्रै हुन्छ, फिल मात्रै हुन्छ, राम्रो भएको हो कि भन्ने मात्रै फिल मात्रै हुन्छ, त्यसले राम्रो हुँदैन के। त्यो भएर रत्न कपाल तपाईँ लगाउनु भएको छ, तपाईँले हामी कहाँ आएर पनि मुख बार्नुहोस् भनेको दिन मुख बार्नुपर्छ। छोराछोरीलाई मुख बार्नु चाहिँ यो दिन विशेष ख्याल गर्नु चाहिँ भने दिन ख्याल चाहिँ गर्नुपर्छ। तपाईँ यति गर्नुभयो भने तपाईँलाई ओहो हो रहेछ भन्ने चाहिँ हुन्छ पक्का पनि। र आफ्नो गायत्री मन्त्र दैनिक रूपमा जप गर्नुहोस्, न रत्न न कवच केही लाउनु पर्दैन। तपाईँ जस्तै बिहान 108 पटक गायत्री जप गर्ने, बेलुका 108 पटक गायत्री जप गर्ने, होइन बिहान 108 बेलुका 108 पटक गायत्री जप गर्नुभयो भने खानपिनमा ख्याल गर्नुभयो भने तपाईँको लागि ग्रह शान्ति पनि गर्नु पर्दैन, स्वति शान्ति पनि गर्नु पर्दैन। उही तपाईँको वर्षमा दुई वर्षमा यसो लौन त आज यसो सत्यनारायणको पूजा लाम होइन भनेर तपाईँले चाहिँ घर चोख्याउनको लागि धन शुद्धिको लागि चाहिँ लगाए हुन्छ। ग्रह बिग्रियो मेरो कठैबरा, मेरो ग्रह बिग्रियो मेरो भाग्य बिग्रियो भनेर तपाईँले ज्योतिषी भाषामा तपाईँ दौड़नु पर्दैन। तर गायत्री मन्त्र दैनिक जप गर्नुपर्छ, बिहान 108 बेलुका 108। तपाईँहरूलाई एउटा कुरो थाहा छ कि थाहा छैन, फेरि जुठो पर्दा अथवा सुत्केर पर्दा पनि गायत्री मन्त्र चाहिँ जप गर्नुपर्छ नि। फेरि थाहा छ कि थाहा छैन यो कुरा तपाईँहरूलाई विचार गर्नु नि। फेरि ओ मलाई जुठो परेको छ, मलाई सुत्केर परेको छ, गायत्री जप गर्नु हुँदैन भनेर चुप लागेर तपाईँ त्यसो गर्नु पाउनुहुन्न। जुठो परेको छ तपाईँलाई, सुत्केर परेको छ तपाईँलाई भने पनि गायत्री मन्त्र चाहिँ तपाईँले जप गर्नुपर्छ। त्यसलाई भन्छ फुकको गायत्री जप गर्ने हुन्छ, आसमान नगरिकन जप गर्ने, एउटा आसनमा बस्ने अनि माला लिएर अनि त्यसपछि मालाको ध्यान गरेर मामाले महामाए सर्वशक्ति ईश्वर पनि भन्ने हुन्छ मन्त्र, होइन हो त्यो मन्त्रको ध्यान गरेर तपाईँले चाहिँ अध्ययन गर्न सक्नुहुन्छ, गायत्री मन्त्र जप गर्न सक्नुहुन्छ। यति गर्नुभयो भने दशाको शान्ति गर्नु पर्दैन, न त रत्न कवच लाएर पैसा नै खर्च गर्नुपर्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: अमरापुरीबाट बिमला केसी।
0: बिमला केसी अमरापुरीबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आज दाइको गुरुमा, दाइको बारेमा गुरु,
0: दाइको विषयमा। जन्ममिति भन्नुहोस् त उहाँको।
1: 2031 साल,
0: 2031
1: फागुन 25 गते।
0: फागुनको 25 गते के बार पर्छ?
1: आइतबार गुरु।
0: जन्म समय भन्नु?
1: बिहानको 9:15 बजे।
0: बिहानको 9:15 जन्म कुन जिल्ला भएको हो?
1: पर्वत।
0: पर्वत जिल्लामा हो, ल सुन्नुहोस् है त।
1: श्री
0: गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये शिवे सर्वार्थ साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2031 साल फागुन कृष्ण पक्षको आइतबार द्वादशी तिथिमा जन्म, मकर राशि, श्रावणको प्रथम चरण, नाम आउँदो रहेछ खिमानन्द भन्ने नाम आउँछ दाई। अन्तिनाले देवगण परेको छ दाईको, घातक तिथिहरू परेको छ चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ, महालक्ष्मी योगमा जन्म असाध्यै राम्रो छ, नराम्रो छैन, सरकारी जागिर विदेश यात्रा असाध्य राम्रो देखाउँछ तर कालो सर्पयोग परेको छ। कालो सर्पयोगको शान्ति, काल सर्पयोग त होइन नागदोष परेको छ है, यो नागदोषको शान्ति गर्नुपर्छ। नागपञ्चमीमा दैनिक रूपमा नागको पूजा गर्ने, नागपञ्चमीको दिन गर्नाले राम्रो हुन्छ, समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम हुन्छ। अहिले त उहाँलाई उल्का भन्ने ग्रह चलेको छ, उल्काले गर्दा व्यवहारहरू बिगार्न सक्छ, बिग्रिन सक्छ, आफन्तसँग मनमुटाव हुन सक्छ, तर त्यस्तो पनि छैन, फेरि ठिकै छ, राम्रो छ ग्रहहरू। उहाँको विवाहमा चाहिँ एउटा आँखसँग विवाह गर्नुभयो भने श्रीमान श्रीमतीको सम्बन्ध राम्रो, श्रीमतीलाई निरोगी, आफू पनि निरोगी भएर बस्न पाइन्छ है।
1: उसको त पहिला एकचोट विवाह जस्तो नै केटी ल्याएर छोडेपछि फेरि अर्को केटीसँग बिहा गरेको थियो उसको चाहिँ।
0: हजुर, त्यसो भए दोष त मेटियो होला पक्कै पनि होइन?
1: हजुर,
0: केटी ल्याएर केटीलाई सिन्दुर पोते गरे हो कि होइन, कि ल्याएको मात्रै हो?
1: ल्याएको मात्र, सिन्दुर पोते त गरेन गुरु।
0: सिन्दुर पोते नगरेको भए अब एउटा आँखसँग सिन्दुर पोते

0: हुने
1: हजुर
0: अनि त्यसपछि श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुन्छ श्रीमान श्रीमतीको स्वास्थ्य पनि राम्रो हुन्छ क्या
1: उनीहरूको श्रीमान श्रीमतीको त राम्रो छैन
0: त्यही त नि त्यही राम्रो छैन भनेर त मैले आँखसँग बिहा गराउनु त्यसपछि राम्रो हुन्छ भनेको त
1: हजुर अनि सन्तान कस्तो हुन्छ नि गुरु
0: सन्तान ठिकै छ त्यस्तो नराम्रो छैन उहाँलाई त फेरि छोरा नखाप्ने ग्रह पर्छ के पर्न त
1: हजुर
0: छोराबाट सुख नहुने छोराको सुख नपाउने पुत्र सुख नहुने भन्छ उहाँको
1: चाहिँ
0: त्यही त नि त्यसमा गर्नु अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू दशाको शान्ति गर्ने हो भने दशाको शान्ति उल्का भन्ने ग्रहको शान्ति गर्नुपर्छ नाग दोष परेको छ नाग दोषको रत्न कवच लाउनु भयो भने 100 मा 70% राम्रो श्रीमान श्रीमतीको हुन्छ
1: होइन
0: समस्याहरू बाधाहरू रोकावटहरू आउँदैन अरू सबै कुरा ठिकै छ राम्रो छ त्यस्तो नराम्रो छ नि ठिकै छ है विदेश विदेश यात्राहरू राम्रो छ त्यस्तो नराम्रो छैन ठिकै छ होइन विदेश एप्लाई गर्नु पर्यो नि त एप्लाई गरेपछि विदेश गइहालिन्छ नि विदेशमा त्यस्तो नराम्रो विदेश यात्रामा त्यस्तो नराम्रो ग्रहहरू छैन रोकावटहरू छैन बाधाहरू छैन उहाँको लागि ठिकै छ अहिले उल्का भन्ने ग्रह चलेको छ उल्काको बेलामा फेरि विदेश यात्राहरू गर्न खोज्यो भने धन सम्पत्ति नासिन सक्ने कुराहरू पनि देखिन्छ होइन त्यो भएर अहिले विशेष ख्याल गर्नु होला बल्ल सुरु सुरु भाषा उल्काको अहिले लगानी झ्याप्प गरि नहाल्नुहोस् अनि लगानी गरिहाल्नु भयो भने यसले समस्या बनाउन सक्छ उहाँको लागि पहिला सुरुमा दशाको शान्ति ग्रहको शान्ति सत्यनारायणको पूजाहरू लगाउनुहोस् त्यसपछि अगाडि बढाउँला समय पनि हामीसँग सकियो अहिले बिदा हुन्छ है त उहाँले फोन गर्नुभएको थियो अमरापुरीबाट आफ्नो दाजुको विषयमा हेर्न खोज्नु भएको थियो तपाईँ पनि आफ्नो आफन्तको विषयमा कुनै जिज्ञासाहरू छन् भने तपाईँले पनि फोन गर्ने कोसिस आज धेरैजनाले गर्नुभयो होला कसैको फोन लाग्यो कसैको फोन लागेन नलागेर नरिसाउनु होला सबैको पालो पालो फोन लागि नै हाल्छ फेरि पालो पालो भन्नाले मैले पालो मिलाउने होइन तपाईँले जसले पहिला छिटो फोन गर्नुहुन्छ उसको फोन चाहिँ लाग्ने हो कि त्यही भएर आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 6 बजे 7 बजे म फेरि पनि कार्यक्रम लिएर उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता येशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टे अभिवादन तथा जय मसी भन्न चाहन्छु। आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रबाट युहन्नाको सुसमाचार 10 अध्यायलाई यहाँहरूको बीचमा अध्ययन अथवा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरू सबैले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यो खण्डमा हामी देख्छौ 1-42 पदसम्म हामी देख्छौ र यहाँ हामी विशेष गरेर 1-21 पदसम्म हामीले हेर्यौं भनेदेखि यीशु असल गोठाला हुनुहुन्छ भन्ने कुरालाई हामी देख्छौ भने त्यसपछि 22 पददेखि तल 42 पदसम्म चाहिँ यहुदीहरूको अविश्वास भन्ने कुरालाई हामी यहाँ देख्छौ। त्यसकारणले आउनुहोस् हामी सर्वप्रथम पहिला यीशु असल गोठालो हुनुहुन्छ भन्नेतिर हामी जानेछौ र 1-21 पदसम्मलाई हामी पहिले हेर्नेछौ अथवा पहिलो चरणमा यसलाई हामी हेर्नेछौ। र यहाँनिर सबभन्दा पहिला कुरा हामी यहाँ के देख्छौ भनेदेखि यीशु असल गोठालो हुनुहुन्छ भन्ने कुरा हामी 11 पदमा स्पष्ट रूपमा देख्छौ। यहाँ उहाँले भन्नुभयो, म असल गोठालो हुँ, असल गोठालोले आफ्नो भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ भन्नुभयो। र यीशुले आफूलाई असल गोठालोको रूपमा प्रस्तुत गर्नु भएको कुरा हामी यहाँ देख्छौ। र अर्को चाहिँ यीशुले आफ्नो बगालको स्वर सुन्नुहुन्छ भन्ने कुरा हामी यहाँ देख्छौ। यीशु असल गोठालो हुनुभएको कारणले गर्दा उहाँ असल गोठाला हुनुहुन्छ भने हामी उहाँका बगालहरू हौं भन्ने कुरा स्पष्ट बुझिन्छ। र यीशुले आफ्नो बगालको स्वर सुन्नुहुन्छ भन्ने कुरामा चाहिँ हामी सबै मानव जातिहरू अथवा उहाँलाई विश्वास गर्ने मानिसहरूको स्वर यीशु प्रभुले सुन्नुहुन्छ र उहाँले यो पनि भन्नुहुन्छ, उहाँले आफ्नो बगालको नाउँ काटी काटी बोलाउनुहुन्छ। किनभने यीशुले यो कुरा स्पष्ट भन्नुभयो कि स्पष्ट रूपमा नै उहाँले के भन्नु भने, साँच्चै म तिमीहरूलाई भन्दछु, जो भेडा गोठको ढोकाबाट भित्र पस्दैन तर अर्कोबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाँगु हो, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। र ढोकेले यसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छन् र उसले आफ्नो भेडाहरूलाई नाउँ काढी काढी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। जब उसले आफ्नो सबै भेडाहरूलाई बाहिर निकालिसक्छ, ऊ तिनीहरूको अघि अघि हिँड्छ र भेडाहरूले उसलाई पछ्याउँछन् किनभने तिनीहरूले उसको स्वर चिन्छन्, तर अपरिचित व्यक्तिलाई तिनीहरू पछ्याउँदैनन् तर त्यसदेखि भाग्नेछन् किनभने अपरिचित व्यक्तिको स्वर तिनीहरूले चिन्दैनन्। यीशुले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। यसकारण यीशुले फेरि तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, भेडाहरूको ढोका मै हुँ। म भन्दा अघि आउने सबै चोर र डाकुहरू हुन्, तर भेडाहरूले तिनीहरूको कुरा सुनेनन्। ढोका म नै हुँ। यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ र भित्र बाहिर आउने जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ। चोर त चोरु मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। म असल गोठालो हुँ। असल गोठालोले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ। भाडाको मान्छे चाहिँ भेडाहरूको आफ्नो गोठालो जस्तो होइन, त्यसले त ब्वाँसोलाई आएको देखेर भेडाहरूलाई छाडी त्यो भाग्छ र ब्वाँसोले भेडाहरूलाई गाँजी लैजान्छ र तितरभित्र पारिदिन्छ। त्यो भाग्छ किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेडाको केही वास्ता गर्दैन। म असल गोठालो हुँ। म आफ्नो भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु अनि म भेडाहरूको लागि आफ्नो प्राण अर्पण दिन्छु। मेरा अरू भेडा छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् र तिनीहरूले एउटै बगाल हुनेछन् र एउटै गोठालो हुनेछ। पिताले मलाई यसै कारण प्रेम गर्नुहुन्छ किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु। कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नो इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु। यी वचनको कारणले यहुदीहरूमा फेरि मतभेद भयो। तिनीहरूमध्ये धेरैले भन्दथे, यसलाई भूत लागेको छ र यो बौलाएको छ, तिमीहरू यसको कुरा किन सुन्छौ? अरूहरूले भन्दैथे, भूत लागेको मानिसको कुरा यस्तो हुँदैन कि भूतले अन्धको आँखा खोल्न सक्छ र यसरी यो 21 पदहरूमा हामीले देखेको कुरा चाहिँ स्पष्टै छ है। यीशुले आफूलाई असल गोठालो भनेर स्पष्ट पार्नुभएको छ र असल गोठालो भएको कारणले आफ्नो भेडाहरूलाई उहाँले चिन्छु भन्नुभएको छ र भेडाहरूले पनि उहाँलाई चिन्छन् भन्नुभएको छ र आफ्नो भेडाहरूको लागि आफ्नो प्राण अर्पण गर्ने कुरालाई स्पष्ट पार्नुभएको छ र यहाँनिर यीशु प्रभु आफै असल गोठालो र भेडाहरू छिर्ने ढोका उहाँ नै हुनुहुन्छ र उहाँद्वारा मानिसहरू भित्र बाहिर गर्न सक्छन् भन्ने कुरालाई पनि यीशु प्रभुले स्पष्ट पार्नुभयो। असल गोठालोले आफ्नो प्राण आफ्नो बगालको लागि अर्पण गर्न सक्छ भन्ने कुरा अथवा अर्पण गर्नुभएको कुरा हामी देख्छौ। यीशुले आफ्नो प्राण आफ्ना बगालको लागि दिनुभयो। 2025 अथवा 24 वर्ष अगाडि नै यीशु प्रभुले आफ्नो बगालको लागि आफ्नो प्राण अर्पण गर्नुभएको घटनाहरू बाइबलले स्पष्ट बताउँदछन्। त्यसकारण यीशुलाई मानिसहरूले यहुदीहरूले फरिसीहरूले यीशुलाई विश्वास गरेनन् र यीशु प्रभुले भन्नुभएको कुरालाई उनीहरूले विश्वास गर्न सकेनन्। त्यसै कारण उनीहरूले यीशुलाई आरोप लगाइराखे र यीशुलाई भूत लागेको छ भनेर उनीहरूले यीशुलाई त्यसरी विरोध गरिरहेका थिए। तर मानिसहरूले यो पनि देखेका थिए, यीशुले भर्खरै जन्मेको अन्धलाई निको पारिएको अथवा निको पारेको घटनालाई सबै जनतालाई थाहा थियो अथवा मानिसहरूलाई थाहा थियो, फरिसीहरूलाई पनि थाहा थियो कि उहाँले स्पष्ट रूपमा नै यो कुरालाई घोषणा गरिसक्नु भएको थियो र परमेश्वरले आफ्नो काम त्यहाँ प्रकट गरिसक्नु भएको थियो। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाण त्यहाँ भइसकेको थियो। यति हुँदा पनि उनीहरूले विश्वास गरेनन् र आज यो दुनियाँमा मानिसहरूले येशूको बारेमा जति पनि नकारात्मक कुराहरू गर्छन् उनीहरूले नबुझेको कारणले यो गरेका हुन्। तर धेरैले येशूलाई बुझे, धेरैले येशूलाई मानिसहरूले उहाँको कामलाई देखे, उहाँको बोली वचनलाई देखे, उहाँको वचन सुने र उहाँले गर्नुभएको आश्चर्य कर्महरू देखे, जसले गर्दा धेरै मानिसहरूले येशूलाई विश्वास पनि गरेका छन्। आज विश्वको भनौं झन्डै 2.5 अरब मानिसहरूले येशू ख्रीष्टलाई विश्वास गरेका तथ्याङ्गहरू हामी पाउन सक्छौ। त्यसकारणले कतिले आज येशूलाई विश्वास नगर्नुको कारण चाहिँ नबुझेको कारणले हो। यहाँ फरिसीहरूले बुझेनन्, तर मानिसहरूले चाहिँ के भने भन्दाखेरि अन्धलाई निको पार्नुभएको, के भूत लागेको मानिसले अन्धलाई निको पार्न सक्छ र भन्ने प्रश्न पनि यहाँ गरिएको छ। त्यसकारण उनीहरूले जुन यहुदीहरूको अविश्वास यहाँ छ र उनीहरूले येशूलाई विश्वास गरेनन् र उनीहरूले चाहिँ उल्टो येशूलाई दोष लगाउन थाले र येशू प्रभुलाई पक्रिन थाले, येशू ख्रीष्टलाई उनीहरूले भनौं तिमी को हौ भन्ने कुरा स्पष्ट गर्न खोजे, के आउनुपर्ने ख्रीष्ट तपाईँ नै हुनुहुन्छ भन्ने कुरा यहाँ सोधिएको छ। यहुदीहरूले उहाँको चारैपट्टि भेला भएर सोधे, कहिलेसम्म तपाईँ हामीलाई उद्धारमा राख्नुहुन्छ, तपाईँ ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस् भनेर पनि यहुदीहरूले येशूलाई एउटा घेराबन्दीमा राखेर सोध्न थाले, किनभने चर्चा अति बढी भइसकेको थियो, येशू प्रभुको काम प्रकट भइसकेको थियो अथवा परमेश्वरको काम यो अन्धो मानिसको जीवनमा प्रकट भइसकेको थियो र यही प्रकट भइसकेको अवस्थामा येशूले आफूलाई चाहिँ म असल गोठालो हुँ भनेर मानिसहरूलाई उहाँले बताउँदै हुनुहुन्थ्यो र त्यसपछि असल गोठालोको काम के हो त भन्ने कुरा पनि उहाँले स्पष्ट बताउनु भएको थियो र उहाँले असल गोठालोले आफ्नो भेडालाई चिन्छ र आफ्नो भेडाको स्वर सुन्छ र आफ्नो भेडालाई अगुवाई गर्छन् र आफ्नो भेडाहरू अगाडि अगाडि आफू हिँड्ने र पछाडि पछाडि भेडाहरू हिँड्ने भन्ने कुरालाई उहाँले छर्लङ्गै पार्नुभएको थियो र त्यहाँका फरिसीहरू, सदुकीहरू, शास्त्रीहरू जो अगुवाहरू थिए उनीहरूको लागि पनि यो एउटा चुनौतीपूर्ण शिक्षा थियो र उहाँले आफूलाई एउटा अगुवाको रूपमा, गोठालाको रूपमा आफूलाई प्रस्तुत गर्दै उदाहरण दिँदै अनि उहाँले आफ्नो बगालको लागि प्राण दिने कुरा पनि गर्नुभयो। उहाँले कलवरी क्रुसमा मर्ने कुरासँग पनि उहाँले स्पष्ट पार्नुभयो र यही कुरालाई उहाँले स्पष्ट पार्दै जाँदाखेरि यहुदीहरूले उहाँको कुराहरू विश्वास गरेनन्। तर अन्तिममा तपाईँले देख्नुहुन्छ त्यहाँ धेरैले उहाँमाथि विश्वास पनि गरे भने, कतिले त विश्वास गरेनन् तर येशू प्रभुले आफूलाई परमेश्वर नै हुनुहुन्छ भनेर प्रकट गर्नुभयो, उहाँले भन्नुभयो पिता र म एक हौं भन्नुभयो र त्यसकारण उहाँले पिता र म एक हौं भन्नुको अर्थ चाहिँ उहाँ परमेश्वर हुनुहुन्छ भनेर उहाँले स्पष्ट पार्नुभएको थियो र यही शिक्षालाई उनीहरूले विश्वास गरे, धेरैले विश्वास गरे र धेरैले उहाँमाथि विश्वास गरे भनेर 42 पदमा हामी देख्छौ। आदरणीय श्रोता, यसरी माथि उल्लेखित विवरणहरूले असल गोठालोले आफ्नो बगालको लागि आफ्नो प्राण अर्पण गर्ने बारेमा प्रस्ताएका छन्। येशू असल गोठालो हुनुहुन्छ, उहाँले हाम्रो लागि आफ्नो प्राण क्रुसमा अर्पण गर्नुभयो, उहाँले हाम्रो नाम चिन्नुहुन्छ, हाम्रो स्वरलाई चिन्नुहुन्छ, हामीलाई सुरक्षा दिनुहुन्छ, हाम्रो सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ। यसकारण हरेकले येशूलाई आफ्नो गोठालोको रूपमा विश्वास गर्नुपर्छ। उहाँ सबै विश्वासीहरूको लागि असल गोठालो हुनुहुन्छ र सबै मानव जातिको लागि उहाँले आफ्नो प्राण अर्पण गर्नुभएको छ। के आज हजुरहरूले येशूलाई आफ्नो असल गोठालो भनेर विश्वास गर्न चाहनुहुन्छ? आउनुहोस्, येशूले हाम्रो निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो भनेर विश्वास गरौं र उहाँलाई असल गोठालो भनेर विश्वास गरौं र उहाँलाई आफ्नो जीवनको गोठालाको रूपमा उहाँलाई हामी विश्वास गरौं। र यति भन्दै आजको यो प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु र फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति। तपाईहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौ। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिमल सिन्हा।
6: सम्पर्क मोबाइल 9741001349।
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
9: किन आँखा मिचेको मिचै गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाएपछि क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
14: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
13: होइन, के भन्छ, कसरी नि?
14: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
13: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
15: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पीकर, सीसीटीवी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
16: तपाईको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
15: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
15: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9851063802, 9851063802। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू। म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98-550-50-934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको।
3: मात्र विदेश जाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शहीद मेमोरियल अस्पताल।

0: विशेषज्ञ सेवाहरू,
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन B12,
1: आइरन प्रोफाइल
0: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: रेडियो बिहानी 97.6 MHz।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्यांगला चोक कीर्तिपुर काठमांडू 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नाजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआटिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले त
5: अब त म त बचेँ भनेको छु नि। म
7: सुमाया सुझाएर रामराजीपुर कल्याणपुर भन्छ न तितनमारी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि अनि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्यांगला चोक कीर्तिपुर काठमाडौँ 9855249934
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
8: खरो विषयमा दरो बहस नेपाली बहस

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरैले मन पराउने नेपाली बहस कार्यक्रम हो। यसमा हरेक क्षेत्रमा रहेका व्यक्तिहरूसँग हामी राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको विवादमा कायम मुकायम प्रधान न्यायाधीशको सक्रियता छ। कायम मुकायम प्रधान न्यायाधीशका आदेश कर्मचारीले पनि टेरेका छैनन्। सर्वोच्च अदालतको कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनले विभिन्न कारण देखाउँदै दर्ता नगरी रोकेर राखेका दरपीट भएका रिट निवेदनहरूलाई तत्काल दर्ता प्रक्रियामा लैजान आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेको छैन। प्रधान न्यायाधीश सिफारिशलाई लिएर कानून व्यवसायहरूले पेश गरेका रिट निवेदनहरू सर्वोच्च प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै दरपीट अस्वीकृत गरिदिएको छ। त्यसपछि सोमबार कायम मुकायम प्रधान न्यायाधीश मल्लले दिउँसो 1 बजेभित्र दर्ता गरेर मंगलबारका लागि पिसी थुक्न आदेश गरे तापनि रिटहरू दर्ता भएका छैनन्। संसदमा संविधान विपरीतको बहस पनि शुरू भएको छ। कायम मुकायम प्रधान न्यायाधीशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा आक्रामक भएको छ। संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध पनि देखियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी बन्नुपर्छ भनेर बताइएको छ। पूर्वग्रह मन्त्री गुरूङलाई चोख्याउन खोजेको नेपाली कंग्रेसको आशंका पनि छ। सुदन गुरूङलाई चोख्याउन खोजेको भन्दै सभामुखको अधिकार सम्बन्धी प्रावधानमा पुनर्विचार गर्न पनि माग गरिएको छ। राष्ट्रपा उपनेता पराज ओलीले माफी मागेका छन्। आदरणीय श्रोताहरू, संसदको दृश्य रोचक देखिएको छ। तपाईलाई थाहा छ, नेकपा एमाले भित्र अहिले विद्यादेवी भण्डारी को सदस्यता नवीकरण हुँदैछ। सक्रिय राजनीतिको बाटो खुलेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा पार्टी सदस्यता दिने निर्णय गरेको छ। अब विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा आउँदै हुनुहुन्छ। देर हे अन्धेर नहीं राजनीतिमा भन्ने खालको जुन एउटा उखान छ, त्यसमा विद्यादेवी भण्डारी ढिलै भए पनि फेरि राजनीतिमा इन्ट्री मार्दैछिन्, उनले छलाङ हान्दैछिन् अब नेकपा एमाले भित्र भन्ने खालको पनि बहसहरू छन्। एमालेमा विद्याकार किन खेलियो? यतिखेर विष्णु पौडेल र शंकर पोखरेललाई साइजमा ल्याउनका निम्ति विद्यादेवी भण्डारीको कार्ड केपी शर्मा ओलीले खेलेको भन्ने विषय पनि तत्र चर्चा परिचर्चाको विषय बनेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर भएको छ। अनुसन्धान सुस्त छ। 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुँदैछ। दीपक भट्ट जो निकै ठूलो नेपालको बिचौलिया हुन्, उनी देशका प्रधानमन्त्री मन्त्री हुँदै विभिन्न निकायहरूलाई चाहिँ प्रभावित पार्न सक्थे, उनै बिचौलिया आज प्रहरीको हिरासतमा छन्, प्रहरीको खोरमा छन्। तर उनी आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर भएको कुरा यतिखेर बाहिरिएको छ। र यसमा अब कसरी अनुसन्धान हुन्छ? उनी फन्दामा त परे तर सत्य तथ्य बाहिर आउँछ कि आउँदैन? आजको बहसको विषय छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र निर्माण कार्यदल 2082 सरकारवालाहरूसँग छलफल तीव्र बनाए पनि मुख्य राजनीतिक मुद्दाहरूमा दलहरू बीच गहिरो वैचारिक ध्रुवीकरण देखिएको छ। शासकीय स्वरूप संसदीय कि प्रत्यक्ष निर्वाचित, राज्यको चरित्र गणतन्त्र कि राजसंस्था, संघीयताको निरन्तरता कि वा खारेजी, निर्वाचन प्रणाली मिश्रित कि पूर्ण समानुपातिक, धर्मनिरपेक्षता जस्ता आधारभूत विषयमा नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रपा र राप्रपा लगायत दलहरू आफ्नो अडानमा विभाजित भएका छन्। आदरणीय श्रोता, तपाईंलाई जानकारी गराउँदै गर्दाखेरि यतिखेर मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ पर्नु भएको छ। दुर्गा प्रसाईसँग हामीले बहस गरेका थियौं, चर्चा गरेका थियौं केही दिन अगाडि नेपाली बहसमा पनि। दुर्गा प्रसाईलाई अहिले प्रहरीले पक्राउ गरेको छ। हिजो वीरगंजबाट दुर्गा प्रसाईले किन पक्राउ परे, आज हामी छलफल गर्न चाहन्छौ। जुनसुकै सरकार आए पनि दुर्गा प्रसाई पक्राउ नपरेको रेकर्ड छैन। हिजोदेखि उनी पक्राउ पर्दै आएका छन्। फेरि उनी हिजो साँझ वीरगंजबाट पक्राउ परेका छन्। दुर्गा प्रसाई किन पक्राउ परे यसको कारण खोलिएको छैन। तर उनले भनेका छन् आफूलाई पक्राउ पर्नुको कारणबारे आफूलाई जानकारी हुनुपर्दछ, जानकारी चाहिन्छ। उनका समर्थकहरूले हिजो नाराबाजी पनि गरेका छन् वीरगंजमा दुर्गा प्रसाई पक्राउ परिसके पछाडि। आदरणीय श्रोता, कायम मुकायम प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा भइसकेपछि यसमा पनि निकै पेचिलो बहस सिर्जना भएको छ। अब के हुन्छ? न्यायालयलाई किन यति धेरै विवादमा तान्न खोजियो? न्यायालयलाई किन यति धेरै चंगोलमा पार्न खोजियो? यतिखेर सर्वोच्चमा स्याडो बक्सिङ शुरू भएको छ, त्यसैले कोल्ड वार शुरू भएको छ न्यायपालिका र कार्यपालिका बीच। अहिलेको अवस्थामा तपाईँलाई थाहा छ, व्यवस्थापिकामा पनि न्यायपालिका विरूद्धका आवाजहरू व्यापक रूपमा उठेका छन्। सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी नै न्यायपालिकाको विरूद्धमा आफ्नो आवाजहरू दिइरहेको छ भन्ने खालको पनि बहस चर्चा भएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्छौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल हुनुहुन्छ। भुषालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नेपाली कंग्रेसको विवाद मिल्ला भनेर धेरैले आशा गरेका थिए, तर देउबा पक्षबाट भनौं वा इतर पक्षबाट कंग्रेस विभाजनको डिलमा छ, सबै सजग बन्नुहोला, तर म त्यो पक्षमा छैन भनेर पूर्णबहादुर खड्काजीको अभिव्यक्ति आएछ सुर्खेतबाट। कंग्रेसको रस्साकसी झनै व्यापक भएको हो, सतहमा पुगेको हो।
3: हेर्नुहोस्, अब यसलाई पार्टीभित्रका आन्तरिक विवादहरू, समूहहरू, विभिन्न किसिमबाट पार्टीभित्र प्रतिस्पर्धाहरू, यो त एउटा बहुदलीय व्यवस्थाको एउटा सुन्दर पहिचान पनि हो। तर पार्टीको विधान भन्दा अब मुलुकमा म संविधानै मान्दिनँ भनियो भने त अब यो त डेमोक्रेसीको उपहासै हो। अब पार्टीको विधान भन्दा म माथि छु भनेर यदि त्यो मनोवैज्ञानिक ढङ्गबाट अगाडि बढ्यो भने त संगठन कमजोर हुन्छ। त्यसका मलाई के लाग्छ भने यो हिजोको दिनमा पनि सामान्य सर्वोच्च अदालतले एउटा निर्णय गर्यो, नेपाली काँग्रेसले प्रधानमन्त्री प्राप्त गरेको संविधानलाई व्याख्या गर्यो, र अहिले फेरि सामान्य सर्वोच्च अदालतले नेपाली काँग्रेसको विधानलाई व्याख्या गर्यो। व्याख्या गर्ने बित्तिकै मलाई के लाग्छ भने विधान र संविधानभन्दा माथि त पार्टीको कोही पनि व्यक्ति हुँदैन। त्यही भएर हिजोको समयमा सामान्य सर्वोच्च अदालतको निर्णय नआएसम्म धेरै नेताहरू, धेरै कार्यकर्ताहरू पर्खेर बस्नुभएको थियो। जता हामी रुख हुन्छ, जता चार चार झण्डा हुन्छ, उता हामी संगठनमा हामी जान्छौँ भनेर पर्खेको अवस्था पनि त्यति हो नि। सो हामी मान्दैनौँ विशेष अधिवेशन भन्ने थिएन, तर अदालतले निर्णय पर्खेर चाहिँ अदालतको छिटो निर्णय भइदियो हुन्थ्यो भनेर तपाईँहरूले नि आफ्नो मिडियाबाट नेताहरूको भनाइहरू प्रकाशन प्रसारण गर्नुभएकै थियो।
2: र अहिलेको सिनारियोमा बहस गरौँ न उपसभापति, जो अहिलेको सिनारियोमा चाहिँ अब उहाँ चाहिँ मिल्ने तर्फ भन्दा पनि यो त टुट्ने फुट हुने तर्फ पनि भयो नि त।
3: मैले यो कहाँ जोड्न खोजेँ भने यो पृष्ठभूमिमा त यही पृष्ठभूमिमा आएर अहिले अब पार्टीभित्र पार्टीको संगठन कमजोर गराउने होइन, नेपाली काँग्रेसको संगठनभित्र एउटा मनोवैज्ञानिक ढङ्गबाट विभाजन ल्याउने, भेलाहरू गर्ने, कार्यक्रम गर्ने, नेताहरू जाने, त्यो एउटा राम्रो सम्मानित एउटा प्रक्रिया पनि हो, पद्धति पनि हो। तर नेपाली काँग्रेसको संगठनको नाममा कार्यक्रमहरू हुँदै जाँदाखेरि फेरि कार्यकर्ता नेताहरूको मनोवैज्ञानिक विभाजन ल्याउने गरी संगठनलाई नै अब हामी एकदमसित अब विभाजनतिर लिएर जान्छौँ भन्ने कुरामा त मलाई त यो कार्यकर्ताहरू वा नेताहरू नै यसमा सजग हुनुपर्ने जरुरी छ। किनभने पार्टीभित्र हामी एउटा पद्धतिबाट गएछौँ, एउटा सक्रिय सदस्यता छ, महाधिवेशन छ, होइन, केन्द्रीय समिति निर्माण हुन्छ, वडाको निर्माण हुन्छ, र त्यसमा के हो भने केवल नेताको मात्रै दायित्व जोडिन्न, एउटा सक्रिय सदस्यको पनि जोडिँदैन। यसमा त लोकतन्त्रमा विश्वास गर्ने, काँग्रेसलाई विश्वास गर्ने, काँग्रेसको लिगासी इतिहासलाई विश्वास गर्ने लोकतन्त्रवादीहरूको समेत यसमा मनोभावना जोडेको छ। त्यो संगठनलाई विभाजन हुने किसिमको अभिव्यक्तिहरू दिने वा भनौँ नेपाली काँग्रेसको फोरमहरूमा त्यस्ता अभिव्यक्तिहरू दिनु भनेको यो चाहिँ के हो भने पार्टीलाई कमजोर गराउने अभिव्यक्ति हो। त्यही भएर मलाई के लाग्छ भने यसमा नेता, सक्रिय सदस्यहरू र आम जो लोकतन्त्रमा वा काँग्रेस पार्टीमा विश्वास गर्ने आम समुदायहरूबाट होइन त्यस्ता कुराहरूलाई चाहिँ एउटा टुटको फुटको सङ्घारमा लिएर जाने मलाई लाग्छ। त्यो भेलाले वा कुनै पनि नेताले त्यस्तो दिँदैन, अनुमति दिँदैन। त्यो त्यस्ता किसिमको भन्दा पनि पार्टीलाई अब कसरी अब हामी असोजमा महाधिवेशन गर्नै पर्ने हुन्छ र त्यो महाधिवेशनमा सम्पूर्ण सक्रिय सदस्यहरूले भाग लिन पाउने एउटा स्वच्छ अवसर प्राप्त हुनुपर्छ। अब नयाँ पुस्ताहरू पनि आइसकेको छ, जेएनजी पुस्ताहरू पनि आइसकेको छ, जसले लोकतन्त्रलाई, नेपाली काँग्रेसलाई विश्वास गरेर एकदम नजिकबाट निहालेर बसेको छ।
2: अब अहिलेको अवस्थामा उपसभापति एउटा कुरा के छ भने नि, जस्तो यो नमिल्नुको कारण भनेको सदस्यता नवीकरणको कुराहरूदेखि लिएर चाहिँ हिजोकै सदस्यताहरू छँदैछन्, त्यसमा नम्बरहरू छन्, नवीकरण भएकै छन्, त्यसलाई डिजिटलाइजेसन पनि गरिएकै छ। अब किन चाहिँ फेरि सक्रिय सदस्यता नवीकरण भनेर चाहिँ यो किन गर्या होला वा सम्मानजनक उपस्थितिमा चाहिँ किन चाहिँ हामीले बाइपास गर्न खोज्या होला भन्ने कुराको मात्रै त विवाद रहेछ नि त। खासमा धेरै ठूलो विवाद त रहेनछ नि त, होइन? सदस्यता नवीकरण प्रमुख विवाद रहेछ।
3: होइन, एउटा कुरामा के स्पष्ट म यहाँ हजुरलाई निवेदन गर्न चाहन्छु भने नेपाली काङ्ग्रेसको सक्रिय सदस्यताको नवीकरण गरिसक्नुभएका सबै नेताहरू, सबै सक्रिय सदस्यज्यूहरूले आउने अधिवेशनमा भाग लिन पाउनुहुन्छ। तर कसैले म नवीकरण गर्दिन वा म नवीकरणमा जाँदिन भन्नुको अर्थ के हो भने नवीकरण भइसकेका साथीहरूलाई केवल हामीले डिजिटल मेम्बरसिप मात्रै बनाउन खोजेको हो। डिजिटल मेम्बरसिप बनाएर संगठन मजबुत हुन्छ, अहिलेको 21औं शताब्दीको नेपाली काङ्ग्रेसलाई रूपान्तरण गर्न जरुरी छ। हरेक एउटा सक्रिय सदस्यको अस्तित्वलाई केन्द्रीय नेताले, केन्द्रीय कार्यालयले सम्मान गर्नको लागि सम्बन्ध स्थापित गर्न सजिलो छ। भोलिको लागि प्रचार प्रसारको अभियानहरूमा, भोलिको स्थानीय निर्वाचनमा, अरू निर्वाचनमा पार्टी र एउटा सक्रिय सदस्यको बीचको सम्बन्धलाई यही डिजिटल मेम्बरसिपले जोड्नेछ। र तपाईँले भने जस्तै एउटा कुरामा सुनिश्चित के गर्छ भने हरेक सक्रिय सदस्य जसले हिजोको दिनमा नवीकरण गर्नुभएको छ उहाँहरू अबको अधिवेशनमा भाग लिनुबाट वञ्चित हुनुहुन्न, किनभने केन्द्रीय कार्य समितिले एउटा नयाँ किसिमबाट एउटा आफ्नो कार्यक्रमहरू अगाडि लिएर आएको छ। हरेक सक्रिय सदस्यलाई हामीले अब डिजिटल मेम्बरसिपको लागि हामी आफैले सम्पर्क गर्छौ, केन्द्रीय कार्य समितिले सम्पर्क गर्छ, कुनै पनि नवीकरण गर्नुभएका सक्रिय सदस्यहरूलाई कुनै पनि दुःख हुँदैन, त्यसलाई पार्टीले आफैले सम्पर्क गर्छ। सम्पर्क गर्न पाउने त छ नि, त्यो त एउटा दायित्व पनि हो नि पार्टीको। त्यसकारण तपाईँले जुन भनिराख्नु भएको छ कि यो भोलिको लागि नवीकरण भएकाहरूले भाग लिन पाउँदैनन् कि, त्यो कुरामा नेपाली काङ्ग्रेसले हरेक सक्रिय सदस्यसँग सम्पर्क र सम्बन्ध कायम गर्छ र त्यसको माध्यमबाट हामीले डिजिटल मेम्बरसिपलाई अत्यन्तै सरल गराएर हामीले डिजिटल मेम्बरसिपको आइडी कार्डहरू वितरण गर्नेछौँ। यसमा मलाई यसलाई महाधिवेशनको विषयवस्तु वा महाधिवेशनमा भाग लिन नपाउने वा निषेधको राजनीति गर्यो पार्टीले भन्ने कुराको, हामी त्यो निषेधको राजनीति गरेका छैनौ, कसैलाई पनि भेदभाव गरेका छैनौ। हरेक सक्रिय सदस्यसँग अब नेपाली काङ्ग्रेस जोडिनेछ र जोडेर आफैले उहाँहरूसँग सम्पर्क गर्नेछ। यदि कसैलाई सम्पर्क गरेन, दिएन, भनेन, आएन, कल आएन, फोन आएन भने मात्रै गुनासोको कुरा हो। त्यो यस्तो निषेधको राजनीति पनि हुँदैन, कसैले महाधिवेशनमा भाग लिन नपाउने भन्ने परिस्थितिको सृजना हुँदैन। त्यो वातावरण बनाउने दायित्व अहिलेको केन्द्रीय कार्य समितिको हो। त्यही भएर यसलाई चाहिँ महाधिवेशनमा भाग लिन नदिने, हामी त अझै नयाँ नयाँ समूहहरू, नयाँ नयाँ युवाहरूलाई नयाँ सदस्यता दिएर नेपाली काङ्ग्रेसको संगठनमा प्रवेश गराउँदैछौँ। त्यही भएर तपाईँले भनेको आरोपलाई हामीले कामबाट
2: उपसभापतिज्यू, अब तपाईँहरूको चाहिँ आफ्नै मतभेद र विवाद छ होइन, यहाँहरूलाई राम्रोसँग थाहा छ अहिले न्यायालयमा चाहिँ वरियताक्रम भङ्ग भएको छ, क्रम भङ्गता भएको छ। पहिलो नम्बरमा रहनुभएका सपना प्रधान मल्ल, दोस्रोका चाहिँ कुमार रेग्मी, तेस्रोका हरिफ फुयाललाई छोडेर चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा, संवैधानिक परिषदबाट सिफारिश हुनुभएको छ, अध्यादेशबाट तीनजनाले निर्णय गर्न पाउने गरी संवैधानिक परिषदको अध्यादेशलाई चाहिँ राष्ट्रपतिले दोस्रो पटक जारी गरेर पठाउनुभयो होइन। अब सरकारले एकपटक फेरि महिला प्रधान न्यायाधीश यो मुलुकले पाउने अवस्था पनि थियो, हुन त अब हिजो पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीजीले पनि यसमा निकै ठूलो आपत्ति जनाउनु भएको विषय छ। अब न्यायालयमा र कार्यपालिका बीचको कोलद्वार हिजो त व्यवस्थापिकामा पनि देखियो, राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदजीहरूले पनि न्यायपालिका र विशेष गरी कायमुकायम प्रधान न्यायाधीशका विरूद्धमा पनि आवाजहरू उठाउनुभयो। अब हामी कहाँ जाँदैछौँ, यो कतातिर जाँदैछौँ, न्यायपालिकालाई के गर्न खोजिँदैछ, तपाईँहरूको ध्यान छैन यतातिर?
3: सबभन्दा पहिला कुरा के हो भने तपाईँले भने जस्तै हामीले हिजोको समयमा पनि सदनलाई छलेर, सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेशबाट मुलुकको शासन चलाउने जुन पद्धति छ यो गलत छ भनेर हिजोदेखि पनि निरन्तर यो विषयमा आवाज उठाइराखेका छौँ र त्यही अनुसार अहिलेको सरकारले सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेश लिएर आएर यो सम्पूर्ण जति पनि अहिले गतिविधिहरू भइराखेको छ यसको कारण चाहिँ अहिलेको सरकारले नै हो, अध्यादेश ल्याएरै हो। र अध्यादेशको माध्यमबाट हामीले संवैधानिक परिषदको जुन किसिमबाट कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जुन त्यहाँ उपस्थिति छ, विपक्षी दलको उपस्थिति छ, यसले कुनै पनि नियुक्तिको सिफारिसलाई निष्पक्ष बनाउनेछ, निष्पक्ष बनाउँछ भनेरै त्यो जुन संविधान परिषदको संरचना छ त्यसलाई संविधान त हामीले विश्वास गरेका थियौँ। तर अध्यादेशको मार्फतबाट संविधानकै अङ्गहरूलाई परिमार्जन गर्ने, विवादित गराउने, अध्यादेशको माध्यमबाट कामहरू गराउने र त्यसपछि विवाद उत्पन्न हुने त्यसैको परिणाम अहिले देखा परेको छ पहिलो कुरा. दोस्रो कुरा जुन किसिमबाट अहिले न्यायपालिकाभित्र एउटा अभ्यास परम्परा छ त्यहाँ विभिन्न किसिमका निवेदनहरू जाने घरपिटहरू हुने फेरि अर्को दिन निवेदन दर्ता गर्ने त्यस्ता परम्परा प्रक्रिया अभ्यासहरू छन् निरन्तर चलिआएका परम्पराहरू हुन् र त्यसलाई चाहिँ निरन्तरता दिनुपर्छ. यदि निरन्तरता दिएन भने फेरि द्वन्द्व सृजना हुन्छ त्यसको पनि एउटा यो देखा परेको छ. दोस्रो तेस्रो कुरा संविधानले कुनै पनि न्यायपालिकाभित्र कार्य सम्पादनहरू हुँदै गर्दाखेरि कुनै न्यायाधीशले आफ्नो कर्तव्य पालना गर्दाखेरि त्यस्ता विषयवस्तुहरूलाई या कुनै पनि मुद्दाको विषयहरू विचाराधीन मुद्दाको विषयलाई संसदभित्र चाहिँ त्यसलाई बहसको विषय बनाइने छैन भनेर संविधानमा लेखेको छ. त्यही भएर हामी अब संविधानलाई मानेर अहिलेको रुलिङ पार्टी सत्तामा पनि गएको सदनमा पनि गएको बहुमतको आधारमा सरकार बनाएको छ त्यो सम्म ठिक छ तर संविधानमा लेखेका कुरालाई त पालना गर्नुपर्ने हामीले देख्यौँ. हिजो संसदमा न्याय सम्पादनका सिलसिलामा भइराखेका कामका विषयवस्तुहरू सम्मानित न्यायाधीशहरूको नामै उच्चारण गरेर बहसको केन्द्रबिन्दु बनाएका कुराहरू यसले के हो भने संविधानले जुन परिकल्पना गरेको छ त्योभन्दा बाहिर भनौँ त्योभन्दा बाहिर गएर एउटा संसद र न्यायपालिकाको बीचको द्वन्द्वको सृजना त आफै रुलिङ पार्टीको माननीय सांसदजीहरूले गरिराख्नु भएको छ. त्यही भएर मलाई के लाग्छ भने यो एउटा तपाईँले भन्नुभयो नि यो एउटा न्यायपालिकाले यो संविधानको संरक्षक हो त्यस्तै व्यवस्थापिकाले सरकारलाई नियन्त्रण गर्ने हो न्यायपालिकालाई नियन्त्रण गर्ने त हाम्रो संविधानले त्यो व्यवस्था दिएको पनि छैन होइन. के हो भने अहिले जुन अभ्यासहरू देखा परेको छ यो अभ्यासले के देखिन्छ भने हामीले जुन प्राप्त गरेका संविधान
2: न्यायपालिकाबाट कोल्डवार त शुरू भयो नै होइन न्यायपालिका र कार्यपालिकाको कोल्डवार त शुरू भयो. अर्को कुरा पनि छ नि त जस्तो संविधान संशोधन होइन कित्ता काटकी मेलमिलाप यसमा पनि त राष्ट्रिय स्वतन्त्र पार्टीले जुन अर्थात सरकारले चाहिँ एउटा कार्यदल गठन गरेको छ त्यसमा आफ्ना आफ्ना मत विभाजनहरू पनि छन् होइन दलहरूका आफ्ना आफ्ना वैचारिक ध्रुवीकरण देखिएका छन् शासकीय स्वरूप संसदीय कि प्रत्यक्ष निर्वाचित राज्यको चरित्र गणतन्त्र कि राजसंस्था संघीयताको निरन्तरता कि खारेजी निर्वाचन प्रणाली मिश्रित कि पूर्ण समानुपातिक धर्मनिरपेक्षता जस्ता आधारभूत विषयमा होइन नेपाली कंग्रेस एमाले नेकपा रासोपा रापरपा लगायतका दलहरूका आफ्ना आफ्ना अडानहरू पनि छन् यतापट्टि पनि त खासै ध्यान छैन नि त होइन यतापट्टि पनि त बहस छैन नि त अहिले
3: होइन. विशेष गरी के हो भने संविधान संशोधन गर्ने भन्ने कुरा त अब यो आवश्यकताको सिद्धान्त अनुसार समय समयमा संविधान संशोधन गरेर पनि लोकतान्त्रिक पद्धतिलाई अगाडि बढाउन सकिन्छ एउटा कुरा. दोस्रो कुरा संविधान संशोधन हिजो पनि काँग्रेस एमाले सरकारमा जाँदा पहिलो बुदामै हामी संविधान संशोधनतर्फ अनुमुख हुन्छौँ भनेर त्यहाँ लेखेको कुरा हो. तर संविधानभित्रका अन्तर्वस्तुमा हामी सम्बोधनहरू गर्न संशोधनहरू गर्न सकिन्छ. यो एउटा संविधान संशोधन भनेको एउटा प्रक्रिया अन्तर्गत चाहिँ कुरा अभ्यास हो यो. तर पनि मलाई के लाग्छ भने हामीले पार्टीबाट पनि एउटा दृष्टिकोणहरू बनाउँदैछौँ जुन कार्यदलहरू नेपाल सरकारमा रहेको रुलिङ पार्टीले एउटा कार्यदल बनाएको मलाई चाहिँ यो संविधान संशोधन गर्ने विषय चाहिँ रुलिङ पार्टीको विषय चाहिँ होइन. रुलिङ पार्टी बहुमतको आधारमा सरकार बनाउनुपर्छ सुशासनको पक्षमा अगाडि बढ्नुपर्छ संविधान मानेर शासन प्रणाली लिएर जानुपर्छ जनसरोकारको विषयमा गम्भीर हुनुपर्छ सरकार. त्यही भएर बहुमत प्राप्त एउटा रुलिङ पार्टीले सरकार बनाएको छ सफलतापूर्वक जनसरोकारका विषयवस्तुहरू होइन गरिबीको रूपमा रेखा मुनिरहेका व्यक्तिहरूको कुराहरू युवाहरूका कुराहरू संविधानका कुराहरूलाई मान्नु पर्दछ मलाई त सरकारको काम थियो. तर जुन संविधान संशोधन हो त्यो संशोधनको प्रक्रिया मात्र नेपाल सरकारले लिएर जान्छ तर संविधान संशोधनको जुन किसिमबाट अहिले संरचना बनाएको छ त्यो संरचनामाथि विश्वसनीयता चाहिँ कायम भएको छैन हेर्नु. यो संरचनालाई यस्तो बनाउनु पर्छ संविधान संशोधनको कि सबैको अपनत्व होस् त्यो संशोधन गर्ने संरचनाले जब काम सुरु गरेको हुन्छ सबैको अपनत्व हुनु पर्यो. 64 सालमा भएका दलहरूको पनि अपनत्व हुनु पर्यो आम नागरिकको पनि अपनत्व हुनु पर्यो विज्ञहरूलाई पनि त्यहाँ सम्मानित गर्नु पर्यो जिन्जी पुस्ताहरूले पनि यो संविधानलाई कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ त्यहाँ छलफलहरू चलाउनु पर्यो. तर यो रुलिङ पार्टीले आफैले संविधान संशोधनका जुन मुद्दाहरू अगाडि सारेर कार्यदल बनाएको छ यो गलत अभ्यास प्रारम्भ भयो पहिलो कुरा. दोस्रो कुरा यो संविधानका मूलभूत आधारभूत प्रणालीभित्र गरिने संशोधनका कुराहरू अगाडि बढाउनु पर्छ. जस्तो यो संविधानले स्पष्ट रूपबाट जनता सार्वभौम भनेको छ भने जनता सार्वभौम भने जनतालाई सबभन्दा पहिला जनतालाई अहिले भएको यो संविधान अन्तर्गतका रहेका विषयवस्तुहरूलाई कसरी संशोधन गर्ने र सहजीकरण गर्ने भन्ने मात्रै अधिकार दिएको छ। यो संविधानलाई पूर्ण रूपबाट परिवर्तन गर्ने भन्ने अधिकार कसैलाई पनि छैन, किनभने यो त सार्वभौम जनताले दिएको जनादेश अनुसार 8 वर्ष लगाएर संविधान सभाले जनताका प्रतिनिधिले बनाएको यो संविधान सभा हो। यसकारण चाहिँ के भने यसभित्र संसदीय प्रणाली लेखेको छ, त्यो मूल आधार हो हाम्रो संघीयता लेखेको छ, त्यो मूल आधार हो हाम्रो निर्वाचन प्रणाली समानुपातिक समावेशी हुनुपर्छ, त्यो मूल आधार हो तीन तहको सरकारलाई पूरै अधिकार छ भन्दाखेरि एक अर्कामा ओभरल्यापिङ नहुने गरी तीनटा सरकारले आफ्नो कामहरू गराउँदै गर्दाखेरि यो संविधानभित्र कुनै पनि संशोधन गर्नुपर्छ, उदाहरणको लागि साझा सूचीहरूमा संशोधन गर्नुपर्छ भने त्यहाँ बहस गर्न सकियो, संसदीय प्रणालीभित्र देखा परेका अप्ठ्याराहरूलाई सहजीकरण गर्नको लागि पनि कुनै व्यवस्थाहरू छ भने त्यहाँ छलफल गर्न सकिन्छ। यसमा के भने यो संविधानभित्रका अन्तर्निहित विषयवस्तुभित्र बसेर मात्रै संविधान संशोधनका कुराहरू अगाडि बढाउन सकिन्छ। आयोगहरू धेरै छ भने त्यसलाई कसरी कम गराउन सकिन्छ भन्नेतिर जाउँ, मन्त्री बढी छ भने त्यो संख्या घटाऊ, प्राविधिक कुराहरू कुनै भनौँ तपाईँको सांसदहरूको धेरै संख्या छ भने त्यसलाई कसरी घटाउन सकिन्छ भन्ने कुराहरूतिर छलफल गराउन सकिन्छ। तर अहिले के देखियो भन्दाखेरि अहिले जुन किसिमबाट कार्यदल बनेको छ त्यो कार्यदलमाथिको विश्वसनीयता आधिकारिकता सबैलाई समेट्न सक्ने त्यो चाहिँ त्यहाँ देखिएन। यो एउटा रुलिङ पार्टी सरकार बनाउने जनताको सरोकारको विषयहरूमा बढी केन्द्रित हुनुपर्ने सरकारले रुलिङ पार्टीले चाहिँ काम गर्नुपर्ने यो दायित्व हो। तर के देखियो भने संविधान संशोधनका नयाँ मुद्दाहरू यो संविधानमा लेखेको भन्दा पनि बाहिरका मुद्दाहरू लिएर आएर अनि संविधान संशोधनको नाममा यो अहिले वर्तमान संविधानलाई चाहिँ जुन किसिमबाट भनौँ पूर्ण रूपबाट परिवर्तन गर्ने जुन मनोवैज्ञानिक देखिराखेको छ, अब त्यसबाट के हो भने हाम्रो के मान्यता हो भने नेपाली काङ्ग्रेसले अहिले भएको प्रणाली आफैमा नराम्रो होइन, हिजोको समयमा गठबन्धनको सरकार आउँदै गर्दाखेरि जुन किसिमबाट सरकार फेरबदलहरूको अभ्यासहरू अगाडि बढ्थ्यो, आज एउटा पार्टीले बहुमत प्राप्त गरेर सरकार बनाएको छ हाम्रो आपत्ति छैन, तर यो सरकारले जनसरोकारको विषयवस्तुभित्र बसेर काम गर्नु पर्यो, कसैलाई पनि
2: भएर यो वैशाखमा झन्डै 125,000 भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारमा जानुभएछ क्या उपसभापतिज्यू, अब यो घर घरमा रोजगारी होइन तपाईँहरूको पनि हिजोको नारा हो, अब आज पनि घर घरमा रोजगारी हो, अहिले त घर घरमा पासपोर्ट पनि पुगिरहेछ, स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ, नागरिकलाई रोक्नुपर्छ भन्ने एउटा सबै सरकारको चाहिँ एउटा मेन होइन त्यो मोटो हुन्छ, तर चाहिँ हेर्नुहोस् त वैशाखमा मात्रै 125,000 नागरिकहरू विदेशको जानुपर्ने बाध्यता छ क्या यो देशको आज।
3: अनि यसको कारण चाहिँ अहिलेको नेपाल सरकारमाथि वास्तवमा अहिलेको रुलिङ पार्टीलाई धेरै ठुलो, अहिले हामीले चुनावमा हामी देख्यौँ बहुमत भन्दा पनि बढी मत पाएर सत्तामा गएको अवस्था छ, तर सत्तामा जाँदै गर्दाखेरि जनताले मतबाट आफ्नो केही आशा अपेक्षाहरू पनि गरेर मतहरू हालेको होला, घोषणा पत्रमा लेखेका कुरालाई पल्टाएर हेर्नुपर्ने अवस्था छ। एउटै पार्टीको सरकार बनिसकेपछि त एउटै पार्टीको सरकारले जुन किसिमबाट आफ्नो घोषणा पत्रमा लेखेका विषयवस्तुहरू यो सबै पार्टीले आफ्नो घोषणा पत्रमा लेखेको हो, तर अहिलेको त सरकार त बहुमत र 2 तिहाईको नजिकको सरकारले कम्तीमा त्यसको अनुभूति दिने किसिमबाट बजेट अधिवेशन प्रारम्भ भइसक्यो, त्यसको अनुभूति दिने किसिमबाट मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउनु पर्थ्यो। तर तपाईँले भनिहाल्नु भयो अहिले पनि के देखिन्छ भन्दाखेरि निजी क्षेत्रहरूलाई निरुत्साहित गर्ने होइन डर भय त्रासको वातावरण खडा गरिदिने जहाँबाट सबभन्दा बढी राजस्व आउँछ त्यही क्षेत्रलाई चाहिँ जहाँबाट रोजगारीको सृजना बढी हुन्छ त्यही क्षेत्रलाई अहिले भय त्रासको वातावरण सृजना गरेको हामीले देखिराखेका छौँ, घटनाक्रमहरूबाट कानून संविधानभन्दा बाहिर गएर त्रासको वातावरण सृजना भएको छ भने कहाँबाट यो मुलुकमा अर्थतन्त्र दरिलो हुन्छ र रोजगारीको सृजना हुन्छ वातावरण सृजना हुन्छ। त्यो मर्निङ सो द डे जस्तै भर्खरै बजेट अधिवेशनको प्रारम्भमा रहेको यो सरकारले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनको लागि जुन किसिमको आर्थिक वातावरणको रोजगारी मैत्री वातावरणको तय गर्नु पर्थ्यो त्यतातिर त गएको हामी देखिराखेका छैनौ, अनि त्यसैको परिणाम स्वरूप आज के भने घर घरमै हामी पासपोर्ट दिन्छौ, विदेशमै हामी पासपोर्टलाई रिन्यू गराइदिन्छौ भन्ने किसिमको जुन सरकारको अभिव्यक्ति हो यसबाट युवाहरूलाई देशभित्रै राखेर रोजगारी दिने, बाहिर गएका युवाहरूलाई फिर्ता लिएर आउने भन्ने कुराहरू त होइन त्यो त अहिले भर्खरै हेर्नुहोस् नि, हिजै हेर्नुहोस् न, कुम्बासीहरूलाई जुन ढङ्गबाट एउटा खानालाई बस्नलाई मात्रै सेल्टर, एउटा व्यक्ति अहिलेको पुस्ताले खाना बस्नलाई मात्रै अर्थतन्त्रको मूल मेरुदण्ड ठानेको हुन्छ र रोजगारीको सृजना गरिदिनु पर्दैन त्यो ढङ्गबाट, अमानवीय ढङ्गबाट जुन चिजबाट सुकुम्बासीहरूलाई लिएर गएर सेल्टरमा लिएर गएर खानालाई चाहिँ हामीले दियौँ, त्यो के शरणार्थीहरू राख्यौँ, कुनै पनि भनौँ नि कुनै पनि किसिमको व्यक्तिहरूलाई राख्ने ठाउँ हो र तर जुन किसिमबाट रोजगारीबाट मुक्ति गराएको छ, रोजगारीबाट अलग गराएर राखेको छ, यसबाट के देखिन्छ भने यो सरकार रोजगारी तिनीहरूलाई आर्थिक सुदृढीकरणतिर संवेदनशील छ भन्ने कुरा
2: देखिन्छ। यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: हाम्रो बीचमा कानून समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटा हुनुहुन्छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्ते।
2: होइन, हिजोको संसदमा न्यायालयमाथिका धेरै प्रश्नहरू उठे, होइन? तपाईँले राम्रोसँग थाहा छ, यहाँले नै भन्नुभयो, कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीट भएका रिट दर्ता गर्न निर्देशन दिनुभयो। राजनीति गर्ने भए न्यायाधीशको कोर्ट खोलेर आउन चुनौती दिन चाहन्छु। राजनीति गर्न खोज्नुभयो सपना प्रधान मल्लजीले?
3: होइन, हिजोको तपाईँले घटनाक्रम हेर्नुभयो भने के भएको छ भन्दाखेरि, अब उहाँ कायम न्यायाधीशको रूपमा, प्रधान न्यायाधीशको रूपमा हुनुहुन्छ र उहाँले जुन आदेश गर्नुभएको छ त्यो आदेश चाहिँ बेन्चबाट होइन, होइन, उहाँले आफ्नो च्याम्बरबाट आदेश गर्नुभएको छ। यो चाहिँ न्याय सम्पादनमा उहाँको जिम्मेवारीमा पर्ने काम भन्दा र कानूनका मान्य सिद्धान्त भन्दा बाहिर गएर गर्नुभएको छ। त्यो आफ्नो च्याम्बरबाट सबै रिटहरू दर्ता गर्नु भनेर उहाँले च्याम्बरबाट आदेश गर्नु चाहिँ न्याय सम्पादनको प्रमुख जिम्मेवारी होइन र त्यसरी आफ्नो च्याम्बरबाट, बेन्चबाट हो नि त आदेश गर्ने, त कसैले पनि च्याम्बरबाट आदेश गर्ने त छुट छैन, त्यो चाहे प्रधान न्यायाधीशलाई होस् या अरू कसैलाई होस्। र फेरि कस्तो विषय हो भन्नुहुन्छ भनेदेखि, उहाँ आफै पनि अब सिफारिसमा पर्नु भएको तर उहाँ मनोनित नहुनुभएको अवस्थामा यसरी ठाडै यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषयहरू थिए र कति हदसम्म न्यायालयमा प्रश्न उठाउन पाइन्छ या पाइँदैन भन्ने विषयमा हामी जानकार पनि छौँ, होइन? सो हामीले गर्न खोजेको चाहिँ के कति मात्र हो भन्दाखेरि, विचाराधीन कुनै पनि मुद्दामा धारा 105 बन्देज गरेको छ, त्यो बन्देज हामीलाई राम्रोसँग थाहा छ, तर बेन्च भन्दा पनि च्याम्बरबाट आदेश दिनु चाहिँ कतिको न्यायपूर्ण हो कि होइन भन्ने विषय मात्र उजागर गरेको
2: होइन। तपाईँलाई राम्रोसँग थाहा छ नि त, होइन, जुन संवैधानिक रूपमा वर्जित विषय पनि मानिन्छ, संविधान विपरीत धारणा राख्दाखेरि अब सभामुखले पनि तत्काल रोक्नुपर्ने अवस्था हो, तर हिजो सभामुखले चाहिँ रोक्नु भएन र श्रम शक्ति पार्टीका चाहिँ सांसदहरूले प्ले कार्ड बोक्दाखेरि उहाँहरूलाई चाहिँ बरु सबक सिकाउनु भयो भन्ने खालको आलोचना भइरहेछ क्या भास्कोटाजी अहिले?
3: होइन, यसो तपाईँले संसदभित्र के गर्ने के नगर्ने भन्ने हामीले त्यहीँ लेखेको छ र संसद माइती घर मण्डला त होइन नि त, सो प्ले कार्ड बोकेर आउने ठाउँ संसद भवन होइन, त्यहाँ बहस गर्ने ठाउँ हो र बहस गर्नलाई विषयहरू उठ्छन् र त्यस्तै गरेर यसमा सभामुखज्यूलाई पनि हामीले मुस्नु हुँदैन, किनभने
2: न्यायिक कार्यबारे चाहिँ तपाईँले प्रश्न उठाउनु मिल्दैन नि त,
3: कुनै पनि तपाईँले संविधानको धारा 105 पढ्नु भएको छैन भने त्यो एकचोटि राम्ररी पढ्न म पनि अनुरोध गर्छु। विचाराधीन मुद्दामा छलफल गर्न या त के अरे त्यो विषयमा चाहिँ विषय उठान गर्न पाइँदैन भन्ने कुरा हो र मैले हिजो कुनै पनि विचाराधीन मुद्दामा उठाएकै होइन। प्रधान न्यायाधीश, कायम मुकायम प्रधान न्यायाधीश मैले र मान्य अर्को हाम्रो एकजना
2: सांसद
3: हजुर हामीले उठाएको विषय कति मात्र हो भन्दाखेरि, न्यायिक सम्पादन गर्न या न्यायिक सम्पादन गर्ने व्यक्तिले च्याम्बरबाट चाहिँ न्यायिक सम्पादन गर्ने होइन, बेन्चबाट गर्ने हो भन्ने विषय मात्र उजागर गर्न खोजेको हो र हामीले काहीँ उहाँले जुन आदेश दिनुभएको थियो नि, उहाँले त्यो आदेश च्याम्बरबाट दिनुभएको हो कि, आफ्नो च्याम्बरमा बसेर ल यदि सबै मुद्दा दर्ता गर्नु त्यही आदेश उहाँले बेन्चबाट दिनुभएको भए हामी मुद्दै उठाउँदैन।
2: प्रमुखले एउटा सर्वोच्च अदालतको प्रधान न्यायाधीशले दर्पित भएका मुद्दाहरूलाई चाहिँ दर्ता गराउनुहोस् भनेर व्यावहारिक तह पनि भन्न मिल्दैन,
3: होइन? सर्वोच्च अदालतको प्रधान न्यायाधीशले के गर्न मिल्छ के गर्न मिल्दैन त्यो उहाँलाई राम्रोसित थाहा छ र त्यही विषयहरू पनि, होइन? र उहाँको त कस्तो छ भने त्यो त उहाँकै विषयमा परेको रिट हो नि त, होइन? उहाँ आफै नै त्यो विषयमा हुनुहुन्छ भनेपछि उहाँले नै त्यो भन्न चाहिँ मिल्दैन र त्यो त बेन्च बसेर बेन्च एकल बेन्च बसेर बेन्चले चाहिँ ल यो मुद्दाको रिट दरपिट भएका रिटहरू या के अरे अन्य रिटहरू आछन् भने पनि छिटो छिटो न्याय प्रशासन गर्नको लागि न्याय सम्पादन गर्नको लागि भन्न मिल्छ तर उहाँ आफै नै त्यसमा मुसिनु भएको छ, न्यायाधीश प्रधान न्यायाधीश आफै नै त्यसमा मुसिङ भएको छ, त्यसमा त कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषय पनि होला नि त, आफ्नै विषयमा आफैले नै ल छिटो छिटो रिट दर्ता गर भन्न मिल्छ, त्यो पनि बेन्चबाट होइन च्याम्बरबाट। यो हामीले के थाहा पाउनु पर्यो भने, मैले बेन्च र च्याम्बर किन भनिरहेको छु भन्दा, च्याम्बर भनेको उहाँको व्यक्तिगत बस्ने च्याम्बर हो होइन, बेन्च भनेको चाहिँ जहाँनिर फैसला निरूपण गर्ने आदेश दिने ठाउँ चाहिँ बेन्च हो। सो बेन्च नबसिकन उहाँले आफ्नो व्यक्तिगत च्याम्बरबाट चाहिँ त्यो दिनु ठिक होइन, र न्यायालयका विषयमा हामी विचाराधीन मुद्दामा उठाउनु हुँदैन भन्ने विषयमा हामी एकदमै क्लियर छौँ। शक्ति पृथकीकरणको सिद्धान्तमा पनि हामी क्लियर छौँ होइन, तर कहिलेकाहीँ न्यायालयले बिर्सेर राजनीति गर्न खोज्यो भने न्यायालयलाई पनि के सम्झाइदिनु पर्छ भन्दाखेरि, तपाईँहरू न्यायमूर्ति हो, तपाईँहरू राजनीति गर्ने व्यक्ति पनि होइन, तपाईँहरूको प्रमुख धर्म भनेको न्याय सम्पादन गर्ने हो होइन, प्रमुख जिम्मेवारी न्याय सम्पादन नै हो, भनेपछि त्यो सम्झाइदिनु पर्छ, हामीले जस्ट सम्झाइदिएको मात्र हो।
2: अब यो न्यायपालिका र कार्यपालिका बीचको कोल्ड वार होइन, यो त शुरू भयो नि त, अब यसले त पक्कै पनि राम्रो गर्दैन, यसलाई राम्रोसँग हामीले अहिले नियाल्ने हो भने न्यायपालिका र कार्यपालिका आमने सामने भएको जस्तो, सर्वोच्चमा स्याडो बक्सिङ पनि शुरू भएको जस्तो देखिन्छ नि त।
3: होइन, यसलाई तपाईँहरूले त्यसरी व्याख्या नगर्नु भए पनि हुन्छ, किनभने थियोरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दा, यी तीन न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाले आफ्नो आफ्नो ढंगले काम गर्ने हो, तर कहीँ कतै कमी कमजोरी भएछ भने चेक एन्ड ब्यालेन्स चाहिँ गर्न मिल्छ। सो चेक एन्ड ब्यालेन्सको सिद्धान्त अनुसारले भनौँ न, केही गलत हुन लागेको छ भने न्यायपालिकाले पनि सरकारलाई ल है यो गलत हुन लागेको छ, तपाईँहरू यो सच्चिनुहोस् भन्ने हो होइन, त्यस्तै गरेर सांसदले पनि व्यवस्थापकले पनि तपाईँहरू काहीँ गलत हुन लाग्नु भएको छ भने यो चाहिँ गलत हुन लाग्छ है, तपाईँहरू पनि यहाँनिर सच्चिनुहोस् भनेर भन्ने हो। यसलाई कोल्ड वार या केही वार होइन, यो चाहिँ संस्थाहरूलाई बलियो बनाउने प्रक्रिया मध्येको एक प्रक्रिया नै हो। यसमा हामीले
2: सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष अहिले
3: होइन, यो सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष अहिले मात्र होइन, जब सर्वोच्च अदालतमा आफै दलीयकरण भयो, दलीय राजनीतिक भागभण्डामा न्यायाधीशहरू नियुक्ति हुन थाले, त्यहाँदेखिको हो यो हामीले अहिले आएर टुङ्गोमा लागेको या अहिले चाहिँ यो उत्कर्षमा पुगेको भन्ने नै होइन। जुन दिन सर्वोच्च अदालतमा दलीय आवरणमा न्यायाधीशहरूको नियुक्ति हुन थाल्यो, त्यही दिनै सर्वोच्चमाथि हस्तक्षेप हुन थालेको हो। भलै यो विषय आज हामीले उठाइराखेका छौँ, तर यो विषय 10 वर्ष 15 वर्ष अगाडि उठ्नुपर्ने थियो र त्यतिखेरै शुद्धिकरण गर्नुपर्ने थियो, र बारकै रिपोर्टमा आउँछ, त्यस पछाडि गएर न्याय उसकै परिषदकै रिपोर्टमा पटक पटक आउँछ, सर्वोच्च अदालतमाथि हुने गरेका भ्रष्टाचारका विषयहरू आउँछन्, के अरे न्यायाधीश नियुक्तिका प्रति न्यायाधीश नियुक्तिको बेलामा हुने दलीय आबद्धताहरू मिसिएर आउँछन्। हामीले भनेको के हो भने, राजनीति गर्ने निश्चित थलो छ, राजनीति गर्नेले राजनीति नै गर्न पर्यो, बाँकी अन्य काम गर्ने व्यक्तिहरूले आफ्नो जिम्मेवारी पूरा गर्न पर्यो, र राजनीतिमा दलीयकरण भयो र भ्रष्टाचार भयो भनेर त मैले भनिरहेको छैन कि, त्यो चाहिँ
2: कंग्रेस एमालेका मान्छेहरू चाहिँ त्यहाँ नियुक्त हुन्थे भन्ने आउँथ्यो, अब आज चाहिँ अध्यादेशै जारी गराएर तीनजनाले नै नियुक्त गर्न पाउने गरी, निर्णय गर्न पाउने गरी चाहिँ अहिलेको तत्कालीन सरकार अर्थात् प्रधानमन्त्री बालेन्द्र शाहजीले होइन संवैधानिक परिषदबाट त्यो गराउनु भयो, अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमै झुकाव राख्ने मान्छेहरू त आउने होला न्यायालयमा भन्ने त छ नि त होइन आलोचना।
3: राष्ट्रिय स्वतन्त्र पार्टीमा झुकाव राख्ने उहाँहरू त हामी आउनुभन्दा पहिला नै न्यायाधीश भएर सम्पादन गरिरहनु भएको थियो, र उहाँहरूको सिफारिस आउँदाखेरि 6 जनाको सिफारिस हाल्यो, र सिफारिस आउँदाखेरि सिफारिस जो पनि सक्षम छ भनेर सिफारिस आइसकेपछि त उहाँहरू मध्ये कसैलाई पनि छान्न मिल्यो नि त, सिफारिस तपाईँले 6 जना गरेर होइन अनि त्यो 1 जनालाई नै बनाउनु पर्छ भन्ने विषय त कतिको जायज हुन सक्छ होइन। त्यो हो भने हामी त के रेडी छौँ भने, ल यो वरिष्ठतमको विषयलाई नै तोकेर जाने हो भने ल ठिक छ त, बहस गरौँ, संविधान संशोधन गरौँ, तोकेर जाउँ, जस्तो सिफारिस आउँछ 1 जनाको मात्र सिफारिस गरौँ। हामी क्लियर के कुरामा हो भन्दाखेरि, यो हामीले बनाएको नीति नियम पनि होइन, हामीले पहिले बनेका नीति नियमलाई पालना मात्र गरेको, तपाईँले सिफारिस चाहिँ सक्षम छ, रिकमेन्डेसन गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँ चाहिँ 5 जनामा जसलाई बनाए पनि हुन्छ भनेर रिकमेन्डेसन गर्नुहुन्छ, अनि त्यो रिकमेन्डेसनको आधारमा ए र बी नभएर सी या डी भयो भने चाहिँ होइन ए र बी नै हुनुपर्छ भन्ने विषय त जायज भएन नि त। त्यही भएर यो नचाहिँदो भनौँ न छलफलमा हामी गइराखेका छौँ, जे कानुन सम्बद्ध छ त्यही नै प्रक्रिया अगाडि बढेको हो। र अर्को विषय भनेको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले अहिले गर्न खोजेको कति मात्र हो भनेदेखि जहाँ जहाँ दलीय हस्तक्षेप छ त्यो दलीय हस्तक्षेपलाई चिर्नुपर्छ भनेको र यो चिर्नलाई गाह्रो छ. हेर्नुहोस् न्यायालय पनि चोखो छैन, त्यस्तै गरेर अन्य कुनै क्षेत्र पनि चोखो छैन दलीय हस्तक्षेपले. अब त्यसलाई चिर्नलाई हामीले अलि कडै काम गर्नुपर्ने हुन्छ, त्यसका लागि हामी तयार छौँ.
2: जाँदा जाँदा यी समस्या बास्कोटाजी तपाईँ प्रश्न वक्ता हो, आज प्रधानमन्त्री यो देशमा सोपिस मात्रै हो कि उहाँले पनि केही काम गर्नुपर्छ, संसदमा आउनुपर्छ, जवाबदेही त देखाउनुपर्छ.
3: होइन, प्रधानमन्त्री अस्ति नीति तथा कार्यक्रमको विषयमा मात्र के अरे संसद भवनमा नआउनु भएको, त्योभन्दा पहिलाको हेर्नुभयो भने पहिला पहिलाको मन्त्रीज्यूहरू प्रधानमन्त्रीज्यूहरू एकछिन बसेर जाने हुनुहुन्थ्यो. पहिलो सदन सुरुवात हुँदाखेरि उहाँ घण्टौ बसेर जानुभएको छ र प्रधानमन्त्री सोपिस होइन, उहाँ चाहिँ काम गर्न इच्छुक व्यक्ति हुनुहुन्छ कि. उहाँ चाहिँ टार्गेटै राखेर अहिलेसम्म तपाईँले कुनै प्रधानमन्त्री देख्नु भएको थिएन होला जो प्रधानमन्त्री बिहान 8 बजीदेखि सिंहदरबार आएर काममै तल्लिन्छ. बालबाटारबाट शासन प्रशासन चलाएको छैन, शासन प्रशासन चलाउने ठाउँ सिंहदरबार हो, सिंहदरबारमै बसेर उहाँले शासन प्रशासन चलाइरहनु भएको छ. र अहिले हामी केही टिओआर अब टिओ मन्त्रीलाई टिओआर दिएर प्रधानमन्त्री आफै केही टिओआर राखेर कामै गर्न खोज्ने प्रधानमन्त्री चाहिँ पहिलो हो. यद्यपि उहाँ कम बोल्नुहुन्छ होइन, कम बोल्नु भनेको चाहिँ गलतै हुनु भन्ने त होइन नि त.
2: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
3: हजुर हस्, धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो कानून समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटा. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौ.
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: रेडियो बिहानी 97.6 MHz.
2: यति राम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ. भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
8: नमस्कार.
2: होइन, धेरै दिनपछि कुराकानी भयो भट्टराईजी. होइन, नेकपा एमालेमा त फेरि एउटा युटर्न शुरू भइसकेछ. विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने सचिवालयले निर्णय पनि गरेछ. विद्यादेवी भण्डारी अब एमालेको सक्रिय राजनीतिमा प्रवेश गरिसके पछाडि कतिवटा मत बढ्यो?
8: अब त्यसको हिसाब किताब त बाँकी नै छ. जे भए पनि फागुन 21 निर्वाचन परिणाम नेकपा एमालेका लागि असाध्यै प्रतिकूल रह्यो. खास गरी लोकतान्त्रिक पार्टीहरू र पुराना पार्टीहरूको लागि यो परिणाम असाध्यै नकारात्मक रह्यो, जसबाट पार्टीहरूले कुनै न कुनै शिक्षा लिनुपर्ने, कुनै न कुनै हिसाबको सीमावलोकन गर्नुपर्ने, कतिपय आफ्ना निर्णयहरूमा रिथिङ्क गर्नुपर्ने थियो नै. हामीले हाम्रो पार्टीले हिजोको बैठकबाट चाहिँ पार्टीको यो निर्वाचन पराजयको समीक्षा गर्ने एउटा कार्यदल सँगै पनि बनाएको पनि छ. त्यसको प्रतिवेदन पनि आउला, त्यसपछि फेरि पार्टीको बैठक पनि बस्ला. समयक्रममा हामीले सबै कुराको निष्कर्ष सार के हो त भने पार्टीले कहीँ न कहीँ आफूलाई अलिकति सच्याएर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा दिएको छ. त्यसो भएको हुनाले चाहिँ अब नेकपा एमाले आफूलाई व्यवस्थित भएर सके जति एकताबद्ध बनाएर हिजो विभिन्न कारणले असन्तुष्ट रहनुभएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा मूलधारमा ल्याएर अगाडि बढ्ने संकल्प चाहिँ हिजोबाट गरेको छ.
2: होइन, अब ओह्रालो यात्रा शुरू भइसके पछाडि त बुद्धि पलाउँदो रहेछ नि त, होइन?
8: एक हिसाबले भन्दाखेरि मान्छेहरूले नेकपा एमालेमा नेता कार्यकर्ताहरू बाहिरिएको, कतिपय काम गर्ने इच्छुक भएका मान्छेहरू पनि अब चाहिँ विभिन्न भूमिकाका कारणले काम नपाएको जस्ता असन्तुष्टिहरू हुन्. त राजनीतिमा यस्ता समस्याहरू सदाबहार हुन्, सबै पार्टीमा त्यो देखिन्छन्. तर पनि सके जति पार्टीलाई एकताबद्ध बनाएर एक ठाउँ उभ्याएर सबै नेता कार्यकर्ताहरूलाई काम दिएर काममा लगाएर मात्रै पार्टीलाई एकताबद्ध थप बलियो र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने कुरा त पार्टीहरूले गर्नै पर्यो। तर जे भए पनि हिजोको निर्णयले पार्टीलाई थप उत्साहित बनाएको छ र त्यसले खासै ठूलो चाहिँ पार्टीमा त्यति नकारात्मक असर गर्ला जस्तो लाग्दैन।
2: होइन, उत्साहित त बनाइ त हालेका छन् त, किनभने शंकर पोखरेलजी र विष्णु पौडेललाई साइजमा ल्याउनु पर्ने थियो नि त।
8: अब चर्चाहरू त्यस्ता पनि छन्, तर त्यो भए पनि
2: उहाँहरू पनि त राम्रै उम्लिनु भएको थियो होइन, पार्टी अध्यक्षलाई अप्ठ्यारो पर्दा सानाटामा हुँदा हस्पिटलाइज हुँदाखेरि चाहिँ शंकर पोखरेलजी र विष्णु पौडेलजीको दोहोरी त फेसबुकमा राम्रैसँग देखिया हो नि त, कार्यकर्ताले बुझाएको छ।
8: अलिकति मिडियाहरूमा त्यस खालका कुराहरू पनि आएका हुन्, तर उहाँहरूले चाहिँ पार्टी बाहिर मिडियामा बाहिर कहीँ पनि कुनै पनि कुराहरू अभिव्यक्ति दिनुभएको थिएन। पार्टी अध्यक्ष स्वयंसँग उहाँहरूको के छलफल भयो त्यो हामीलाई थाहा भएन, तर जेसुकै भए पनि बाहिर यस्ता कुराहरू आएका थिए। अब चुनावमा पराजय भइसकेपछि स्वाभाविक रूपमा यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि भन्ने प्रकारका अनेकन विकल्पहरूमा छलफल गर्ने कुरा त स्वाभाविकै हो, त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन। तर अब यहाँ कसैले कसैलाई साइजमा ल्याउने या कसैले कसैलाई चाहिँ फेरि उत्साहित गर्ने कुरा भन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अब थप चुनौतीहरूको सामना गर्ने, एक वर्षपछि स्थानीय चुनाव हुन गइरहेको छ, झनै डेढ वर्षपछि चाहिँ प्रदेश सभाको चुनाव हुन्छ, यो चुनावमा प्रतिस्पर्धी बनाउने, चुनावमा चाहिँ हिजोको भन्दा राम्रो परिणाम ल्याउनका लागि सबै खाले प्रयत्न गर्ने कुरा त आफ्नो ठाउँमा छँदैछ। सँगसँगै अब पार्टीले कैयौं हाम्रा पेसागत र व्यावसायिक या चाहिँ जनसंगठनहरू छन् ती संगठनहरूलाई तिनै फेरि उत्साहित गर्ने कुरा भन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अब थप चुनौतीहरूको सामना गर्ने, एक वर्षपछि स्थानीय चुनाव हुन गइरहेको छ, झनै डेढ वर्षपछि चाहिँ प्रदेश सभाको चुनाव हुन्छ।

0: गर्ने ती प्रयासहरू पनि अब क्रमशः चाहिँ हुँदै जान्छन्। त्यसकारण यी समग्रतामा नेकपा एमालेलाई अब थप मजबुत र बलियो बनाउनका लागि अरू पनि थुप्रै मान्छेहरू बाहिरिनु भएको छ, पार्टीमा काम गर्ने अवसर पाइएन भन्नुभएको छ भने उहाँहरूको हकमा पनि अब पार्टीले चाहिँ पुनर्विचार गर्छ र कसैले पनि उपेक्षित हुनु नपरोस् एमालेमा भन्ने कुरालाई चाहिँ पार्टीले ध्यान दिन्छ।
1: होइन, तपाईँलाई थाहा छ अहिलेको अवस्थामा जुन ढंगले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको छ, अब उहाँको नेतृत्वमा चाहिँ नेकपा एमाले अगाडि बढाउनु पर्छ भन्ने आवाज शुरू भइसक्यो।
0: नेतृत्वको सन्दर्भको कुरो अहिले चर्चामा छैन, किनभने भर्खरै हामीले महाधिवेशन सम्पन्न गरेका छौं। महाधिवेशन सम्पन्न गरेको चाहिँ धेरै समय बितेको छैन, यस्तो बेलामा चाहिँ अब नेतृत्व के गर्ने भन्ने कुरा चाहिँ, कुनै पनि जिम्मेवार पदहरू खाली छैनन्। कसैले राजीनामा दिनुभयो भने राजीनामा भएको ठाउँ पूर्ति गरौंला, नत्र भने अब अहिले नै त्यो नेतृत्वको यताउति हुने त कुनै सम्भावना देखिँदैन। तर समयक्रममा अब पार्टीलाई तलदेखि माथिसम्म कसरी व्यवस्थित गर्ने, कसरी जनताका मुद्दामा केन्द्रित गर्ने, कसरी पार्टीलाई चाहिँ आन्तरिक रूपमा एकताबद्ध बनाउने, र जसरी भए पनि पार्टीलाई हिजोको जस्तो चाहिँ एउटा जनआधारित पार्टी, जनताको मुद्दाहरू उठाउने लोकप्रिय पार्टीको रूपमा स्थापित गर्ने कुरामा हामी सबै अब बलियो भएर लाग्छौं। भर्खरै पनि म तपाईँले धेरैचोटि प्रयत्न गर्नुभएको थियो, म खोटाङ गएँ, खोटाङ गएर चाहिँ लामो बसाईमा झन्डै एक हप्ताको बसाईमा म धेरै गाउँहरू जनताहरूका बीचमा गए, कुराकानी व्यक्तिगत रूपमा पनि गरे। हाम्रो पार्टी पंक्ति, हाम्रो जनमत बिग्रेको छैन, अलिअलि जनताहरू हामीसँग रिसाएका हुन्। हामीले गरेका कैयौं क्रियाकलापहरू, जतिखेर पनि जहिले पनि गर्ने यो केन्द्रीय तहको गठबन्धनको कुराहरू मन परेन जनतालाई। स्थानीय तहमा हाम्रा काम गरिरहेका जनप्रतिनिधिहरूसँग अलिअलि जनताको असन्तुष्टि, अब सबै मागहरू पूरा गर्न सम्भव पनि हुँदैन, तर पनि मान्छेको अपेक्षाहरू धेरै। त्यसै गरी हामीले चाहिँ लगातार एउटै अनुहार, लगातार एउटै पार्टी देखिरहँदा जनतालाई एकचोटि हेरौँ न त कस्तो बनाउँदा रहेछन् भनेर एउटा शंकाको सुविधा दिएको हो कि जस्तो देखिरहेछ। तर निर्वाचितहरू आइसकेपछि जनताले जे अपेक्षा गरेका थिए, अहिले यति छिटै मान्छेमा चाहिँ यो सरकारप्रति चाहिँ निराशा बढ्दै गएको हामीले पाएका छौँ। अब त्यो
1: निराशाप्रति आशाका किरणहरू झल्किरहेका छन् नि अहिले।
0: आशा त देखिएन खेमजी, किनभने सुकुम्बासीहरूको समस्या समाधान गर्न उहाँहरूले जे जस्ता तरिकाहरू अपनाउनु भयो, त्यो तरिका चाहिँ हिजो महानगरको मेयर हुँदा देखाएको स्टन्ट जस्तै प्रकारले उहाँहरूले गर्नुभयो। 3 लाखको संख्यामा त नेपालमा एक टुक्रो जमिन नभएका, कहीँ बासको व्यवस्था नभएका सुकुम्बासीहरू हुनुहुन्छ, साँच्चीकै सुकुम्बासीहरू। कतिपय हुकुम्बासीहरू पनि होलान्, सम्पत्ति, निजी सम्पत्ति भएका मान्छेहरू पनि सहर बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका होलान्, नभएका होइनन् भन्ने त्यो संख्या, अव्यवस्थित बसोबासी भन्नु, त्यसलाई अव्यवस्थित बसोबासीको संख्या 9 लाख छ। अब यदि 3 लाख चाहिँ साँच्चीकै सुकुम्बासीहरू जसको कहीँ एक टुक्रा जमिन छैन, अलिकति चाहिँ सानो एउटा चाहिँ आफ्नो घर बनाएर बसौँ भन्ने एक टुक्रो जमिन नभएका मान्छेलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको अनुसन्धान गरेर, अध्ययन गरेर, अनि वैकल्पिक व्यवस्था गरेर गर्न सकेको भए राम्रो हुन्थ्यो। आम रूपमा जनता अहिले चाहिँ सुकुम्बासीहरूप्रति जे जस्तो व्यवहार सरकारले अप्नायो, अब रवि लामिछाने आफैले पनि चुनाव अगाडि भोट माग्दाखेरि चाहिँ यदि सुकुम्बासी बस्तीमा डोजर चल्यो भने म छाती थाप्न आउँछु भनेर त बोल्नु भएकै छ।
1: होइन, छाती त फेरि पनि थाप्ने भन्नुभएको छ उहाँले, खगेन्द्र सुनारजीले नै अस्ति छाती थाप्नुहुन्छ मेरो सभापतिले भन्नुभएको छ संसदमा,
0: भन्नुभएको छ। तर भत्काउने कुरा त जारी नै थियो, अहिले सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर अहिले कहीँ स्थगित भएको होला। तर मलाई लाग्छ उहाँको उद्देश्य भनेको चाहिँ गरिबी हटाउने होइन, गरीब हटाउने हो। पहिला काठमाडौँमा पनि उहाँले तरकारी बेच्दै गरेका, फलफूल बेच्दै गरेका, फुटपाथमा सानो नाङ्ले पसल गरेर भए पनि आफ्नो बालबच्चा पढाइरहेका गरीबहरूलाई हटाउनु भयो।
1: होइन, उहाँहरूले चाहिँ उहाँहरूको भनाइ चाहिँ फरक हो, तपाईँहरूले बुझ्नु भएन कि जस्तो लाग्यो मलाई चाहिँ। छाती चाहिँ डोजर चलाउन बन्द गर्नेहरूका अगाडि गएर छाती थाप्ने बन्द खोज्नु भयो क्या?
0: यदि उहाँले त्यो बोल्नु भएको छ भने त्यो बधाई दिनु होला खेमजी, तपाईँको रेडियोमा टेलिभिजनमा पनि तपाईँ हुनुहुन्छ, कहीँ न कहीँ
1: उहाँको बिल्ली बार छ क्या, बिचल्ली छ होइन। अब होल्डिङ सेन्टरमा जाँदा पनि होल्डिङ सेन्टरमा जान पाइएको छैन, होइन, कपी डकुमेन्टहरू छैन, डकुमेन्टहरू पुरिएका छन्, समस्या छ क्या, यसको तयारी भएन भन्ने कुरामा त हामी खबरदारी गरेर।
0: आम जनताको असन्तुष्टि त्यो चाहिँ बाहिर मैले भर्खरै जिल्ला जाँदाखेरि पनि प्राप्त गरे, सँगसँगै मान्छेहरूमा अहिले विकास निर्माणका सन्दर्भमा, अरू कामका सन्दर्भमा जे जस्ता मान्छेहरूका अपेक्षा थिए, ठिक छ ल पुरानाले गरेनन् रे, पुरानाले राम्रो गरेनन्, खतम गरे, बिगारे।

0: सके खाए भनेर भनिआयो नि त, हत्यारा भनियो, केपीओली पक्रियो, अदालत लगियो, प्रमाणित हुन सकेन। अब त्यसपछि चाहिँ फेरि रमेश लेखक प्रमाणित हुन नसक्दाखेरि केही दिनमा निस्कनु भयो। त्यसपछि उहाँहरूले चाहिँ अर्को हात हाल्नुभयो सुकुम्बासीमा, त्यसमा ब्रेक लाग्यो। न्यायालयको 86 वर्षको इतिहासमा पहिलोपल्ट सिनियरिटीलाई मिचेर तेस्रो चौथो वरियताको आफ्नो झोले, हामीलाई विगतमा झोले भन्नुहुन्थ्यो उहाँहरू, आफ्नो मान्छे थपक्क टिपेर चाहिँ ल्याएर न्यायालयमा चाहिँ स्थापित गर्नुभयो। संसारमा कहीँ नभएको, कुनै पनि देशमा नभएको यस्तो गाईजात्रा देखाउने काम गर्नुभयो र नेपालको न्यायिक इतिहासमा त यस्तो कहिल्यै भएकै थिएन। यसरी चाहिँ आफ्ना मान्छेहरूले पनि यत्रा धेरै नियुक्तिहरू ल नियुक्ति गरेका विगतका सबै अयोग्य थिए, उहाँहरूका चाहिँ योग्य हुन्छन्। उहाँहरूका सांसदका पनि घटना त दिनानुदिन मिडियामा आइरहेकै छन्। अनि उहाँहरूमा लागेपछि घण्टी चुनाव चिन्ह लिने बित्तिकै, राष्ट्रपतिको टिकट लिएपछि निलो स्कार्फ घाँटीमा लाउने बित्तिकै त्यो मान्छे महान हुने, अनि अरूमा हुने बित्तिकै चाहिँ त्यो मान्छे गलत हुने भन्ने प्रकारको भाष्य खडा गरेर विगतका नियुक्ति एकैपल्ट खारेज गर्नुभयो अध्यादेश ल्याएर, अनि ती जम्मै चाहिँ गलत थिए हिजो। अब उहाँहरूले ल्याएका प्रत्येक मान्छे चाहिँ गाईको दूधले धोएका छन्, चोखा छन् भनेर प्रमाणित गर्न सक्ने आधार त छैन। त्यसकारण यस किसिमका चाहिँ उहाँहरू जे हरकत गर्दै
1: समस्या छन्, होइन समस्या छन्। हिजोका प्रवृत्तिहरू बिग्रेका प्रवृत्तिहरू छन्, कस्ता कस्ता मानसिकता भएका व्यक्तिहरू आए सांसद बनेर भन्ने कुराहरू पनि होइन यतिखेर देखिएका छन्। एकजना सांसदकै हिजो मैले कता भिडियो सामग्री हेर्दै थिएँ, एउटा विदेशी युवतीलाई चाहिँ अलपत्र पारेको भन्ने खालका विषय पनि आएका छन्। होइन यी अराजकताहरूलाई चाहिँ सुधार्नु पर्छ, होइन
0: हेरिराख्नु होला। समयक्रममा 6 महिना पनि कुर्नु पर्दैन। उहाँहरूले जिताएर ल्याएका, कहिल्यै जिन्दगीमा कहिल्यै नदेखेका, खालि घण्टी भए पुग्ने, बालन शाहको नाम लिँदा पुग्ने, त्यस हिसाबले जितेर आएका मान्छेहरू पनि अहिले जनतामा व्यापक रूपमा यति छिटै चाहिँ निराशा बढ्दो छ, गल्ती गरियो कि भन्ने छ। यस्ता खालका चाहिँ कृष्ण कार्की जस्ता सांसदहरूले गरेका हरकतहरूका कुरा त क्रमशः दिनानुदिन आइरहेका छन् मिडियामा, तपाईँ हामीले देखिरहेका छौँ। एउटा चाहिँ नि सांसद हुन लायक मान्छे हुन् कि होइन, तिनै मान्छेको अगाडि यो भदौ 24 गते चाहिँ सरकारी संरचना डराएको र चाहिँ पुरै चाहिँ भेस्ट फुकालेर नाङ्गो भएर चाहिँ बन्दुक बोकेर चाहिँ सुरक्षाकर्मीको बन्दुक खोसेर बन्दुक ताकिरहेको भिडियो त आइरहेकै थियो। त्यसका बावजुद पनि त्यसैलाई उहाँहरूले योग्यता छान्नुभयो। डराउन सक्ने, बन्दुक बोक्न सक्ने, पेट्रोल बम छर्किन सक्ने मान्छे, कुट्न सक्ने, दादागिरी गर्न सक्ने र जसले धेरै डराउन सको त्यो महान भनेर उहाँहरूले टिकट मान्नुभयो। आज ती त सबै पटाक्षेप भइरहेका छन् र जसले धेरै चरित्रहीन काम गर्यो त्यसको चाहिँ उहाँहरूले टिकट दिनुभयो, जनताले चाहिँ आँखो अन्धो भएर भोट दिए, आज चाहिँ त्यसको परिणाम त देख्दै हुनुहुन्छ। त्यसकारण मेरो चाहिँ यति मात्रै भनाइ हो कि आज पार्टीहरूलाई गाली गरेर हामीले गरेका उपलब्धिहरू हिजोका केही पनि होइनन् भनेर जे जस्ता स्टन्टबाजी गरेर भ्रमहरू सिर्जना गरेर बदनाम गर्ने प्रयत्न गरिएको थियो, जसरी उहाँहरू आउनु भएको थियो सोसियल मिडियाहरूलाई बदनाम गरेर, त्यसै गरी भोलि उहाँहरूका विरुद्ध पनि मान्छे आइरहेछन्। हामी चुप लागेर बस्दा पनि, हामीले त केही बोलेकै छैनौँ, चुप लागेर बस्दा पनि आम मान्छेले चाहिँ यसको बारेमा चाहिँ बोलिरहेका छन्। त्यसकारण उहाँहरू सच्याउनुहोस् भन्ने हो, हामी आफूलाई सच्याउने क्रममा पनि छौँ। फेरि पनि हामीले राम्रै मात्र गऱ्यौँ, सबै असल काम गऱ्यौँ भन्ने मेरो भनाइ हुँदै होइन। हामीले पनि कयौं कमजोरीहरू गऱ्यौँ, कमजोरीहरूको हामीले लिस्ट बनाउँछौँ, त्यसबाट सच्याउँछौँ आफूलाई, सच्ची नै पर्छ। नेकपा एमाले जस्तो पार्टी, यत्रो इतिहास भएको पार्टी, हामीले यत्तिकै यसलाई चाहिँ नासिन बिग्रिन कुनै पनि हालतमा दिँदैनौँ। यो पार्टीलाई समयक्रममा बलशाली बनाएर, अरूसँग प्रतिस्पर्धी बनाएर, यस खालका विकृति विसङ्गतिहरूको भण्डाफोर गरेर आफूलाई व्यवस्थित गरेरै छोड्छौं। कुनै पनि हालतमा यो बाटोबाट हामी चुक्दै चुक्दैनौं। त्यस क्रमको एउटा खण्ड हो विद्या भण्डारीको सदस्यता नवीकरण। अरू धेरै हिजो उपेक्षामा परेका नेता कार्यकर्ताहरू हुनुहुन्छ, कहीँ कतै विभिन्न कारणले प्रतिस्पर्धामा पराजित भएका, विभिन्न कारणले बाहिरिनु भएका, विभिन्न निराशाका कारणले चाहिँ पलायन भएका नेता कार्यकर्ताहरू जनताहरूमा आशाको सञ्चार गरेर पार्टीमा ल्याएर काम गर्नुपर्छ भन्ने कुराको सन्देश पनि हो यो।
1: हस् भट्टराईजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेकपा एमालेका नेता विशाल भट्टराई, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: चप्पल किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860248443
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
2: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
5: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004537
6: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं पानीका मुहान पोखरी आदिको संरक्षण गरौं आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं वनमा आगो लगाउनु दण्डनीय अपराध हो त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मैले गहना लिएर आएको
2: थिएँ। त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
1: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी थियो।
3: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
3: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: hello. Let's go.
1: 6.9 inch को standard display, AI powered camera, 3 years को warranty सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषता हरुले तपाईको मन जित्छ बारम्बार.
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग.
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ.
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला.
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का. सम्पर्क मोबाइल नम्बर 9863626673 र 9843404911.

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: के भयो, के को हल्ला खल्ला हो यो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःख।
0: सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।

0: होला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
0: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841564649, 9841564649।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 550 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
4: 98-511-87-882 गल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ।
5: हेर्न नभुल्नु होला।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबा बाबा म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट छगर तल,
0: काठमाडौँ जाने बाटोपट्टि,
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
0: 98 61 97 65 47।
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
7: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 9851887882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
9: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843-057-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-437।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, धादिङ, एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
9: 9861705544।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।

0: जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनका लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीव को भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।

0: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
1: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, हेयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
0: तपाईँको रोजाइको केन्द्र, श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरुघाट जाने बस काउन्टर भन्दा 2 घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510 63802, 98510 63802।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि।
0: त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोपाइटर दिलबहादुर श्रेष्ठको लागि 98340 0957 437 र 0105900093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340 0057 437।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के तोजिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98151088 र 98088878।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट छगर तल
12: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861705544
13: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
14: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
12: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
5: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
12: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्नी छ घरगहना बनाउने जिम्मा पनि माफलै दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
14: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
12: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
14: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5761
15: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
16: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
15: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
17: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
18: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
19: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
15: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
20: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
21: अरूको सम्मान गरौ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाथो नगरौँ
24: पहिला मलाई रिसर्च लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
25: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334
0: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
3: के त तनाव लिने

0: टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
1: 98511-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: रेडियो बिहानी समय संकेत, यति बेला दिउँसोको 2 बज्यो।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउँ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: ओ मेज्यू, नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248443।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: बाबा बाबा म जाँदै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447।
10: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz
1: इन्द्रा मोबाइल सेन्टर धादिङ बेसीमा अफर है अफर। इन्द्रा मोबाइल सेन्टर यही जेठ 7 गतेको दिन नयाँ डेकोरेशन का साथ ग्रान्ड ओपनिङ हुँदैछ। यस ग्रान्ड ओपनिङ को दिनमा सम्पूर्ण सामानहरूको खरिदमा 30-50% सम्म छुट दिइनेछ। स्मार्टफोन तथा रु 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोटल म्याचिङ गेम खेली नगद 1000 रुपियाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेछ होला खै?
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा पाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-5-11-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-57-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: हेलो
4: हेलो बहिनी सन्चै छौ
3: हजुर सन्चै छु हजुरलाई कस्तो छ
4: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
3: अनि हुलाकमा पो जानु
4: हो नि हुलाकमा जाऊ न
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
4: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
3: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
4: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
3: ए सहरमा मात्र होला नि
4: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
3: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
5: नेपाल सरकार विज्ञापन बोर्ड

车大，你说你不换了个卖不了车，是不是？你说了算了不就？哎，还是个。

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
6: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
6: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र

0: हेरन बाबु अफिस को डेकोरेशन त सब सको यो टेक्निकल सामान किन्न पर्ने कहाँ गएर किन्नु होला
1: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808887878
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334 बिहार

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: ओ मेज्यू, नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
4: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
4: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
8: 9851878882, गोल्से बजारको लागि 0104031316 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस,
10: तपाईंकै सेवामा सधैं तत्पर।
11: बाबा बाबा म चाँडै स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुर टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
13: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट छ घर तल,
14: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
14: 9861705544।
15: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
16: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
16: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
14: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
17: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
6: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
1: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
7: 98-61-97-65-47।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843047437।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड,
4: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
8: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
8: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409334।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Adam-Bot. Redmi A7 Go, A7 Pro. Adeli, hello. Let's go.
1: 6.9-inch को standard display, AI-powered camera, 3 वर्षको warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ. तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ. त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं. आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ. सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं. पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं. चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं. पानीका मुहान पोखरी आदिको संरक्षण गरौं. आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं. आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं. नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं. वनमा आगो लगाउनु दण्डनीय अपराध हो. त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ. डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश.
3: नमस्कार स्वयंसेविका दिदी.
4: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुरा.
4: नमस्कार स्वयंसेविका दिदी.
6: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहे

0: मैले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्ते नमस्ते नमस्ते हो तपाईँको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.6 MHz ध्वनि तरङ्गबाट म तपाईँहरूको सुख दुःखको साथी हौकाली ओराली अनि बन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुवा आज पनि म तपाईँको रेडियो स्टुडियोमा उपस्थित भइसकेकी छु। योभन्दा कुरा रहेको आवाजलाई तपाईँको रेडियो स्टुडियोसम्म पुर्याउनको लागि भने मलाई साथ र सपोर्ट दिनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी पनि त्यसै गरी भैरवी टारबाट पनि राज श्रेष्ठ हुनुहुन्छ कार्यक्रममा हाम्रै बाका हाम्रै टुक्रुकी लिएर सदाको बसाईमा चाहिँ आज पनि म मंगलबारको बसाईमा तपाईँको माझमा 10 उत्कृष्ट तपाईँले रोजेको अनि तपाईँले खोजेको भाका लिएर पनि आइसकेकी छु। श्रोता मित्र जसको लागि पनि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105202667 र तपाईँले फेसबुक पेजबाट पनि लाइभ हेर्न सक्नुहुनेछ। जसको लागि भने तपाईँले फेसबुक पेजमा जानुपर्ने हुन्छ अनि रेडियो बिहानी 97.6 MHz तपाईँले सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिका म सपना कुवरको साथमा लाइभ पनि सुन्न सक्नुहुनेछ र मनमा केही सल्लाह सुझाव पनि खल्लो पनि छ भने पनि कमेन्ट बक्समा लेख्न नभुल्नुहोला है भन्दै तपाईँ भने 0105202667 फटाफटी फोन लाइन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो उगार्न चाहन्छु एउटा सुमधुर लोकभाकाबाट।

आहा, हेर्दा हेर्दै जोबान भोचुल बोलिनी केही निरो मैले भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाईमा आउने गर्दछ। शनिबारको बसाईमा भने तपाईँले एउटा लोकभाका गुनगुनाउनु पर्ने कार्यक्रमको नियम रहेको छ भने आज भने हामी मंगलबारको बसाईमा छौ। आजको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट तपाईँले रोजेको अनि तपाईँले मन पराउनु भएको सर्वोत्कृष्ट भाका तपाईँको माझमा पनि लिएर आइसकेकी छु। कार्यक्रम हाम्रै भाका हाम्रो ढुकढुकीमा तपाईँ भने सुने 10-5-2-6-67 फोन गर्नुपर्ने हुन्छ भन्दै यतिखेर भने कोही भित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले। कार्यक्रमबाट आउँदै हुनुहुन्छ, नमस्ते हजुर। नमस्ते नमस्ते, कसलाई गरी होला? नमस्ते, दार्जिलिङबाट प्रकाश। प्रकाशजी सञ्चारमा हुनुहुन्छ, खाजा खानु भयो कि बाँकी छ त प्रकाश? एकदमै बाँकी छ भन्नुभएको छ। आफ्नो खाली भेटलाई एकातिर राखेर अर्कोतिर भने हामीलाई ध्यान दिइराख्नु भएको छ जसको लागि धेरै धेरै धन्यवाद छ प्रकाशजी। आज पनि हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ? पक्कै पनि 10 नम्बरको राखिदिनुहोस् भन्नुभएको छ। पक्कै पनि निकै रमाइलो भाका रहेको छ तपाईँको माझमा। हजुर, भाका मार्फत कसलाई सम्झाउनुहुन्छ? नमस्ते नमस्ते भन्दै छुटिसक्नु भएको छ हाम्रो प्रकाशजी हुनुहुन्छ। निकै नै रमाइलो मित्र हुनुहुन्छ, निकै मित्र श्रोता हुनुहुन्छ। यतिखेर भने मलाई 10 नम्बरको भाका बजाइदिनुहोस् दिदी भन्दै हुनुहुन्छ प्रकाशजीले। उहाँको हृदयमा पर्न सफल भाका 10 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने 0-10-5-2-6-67 फेरि पनि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: आहा देउरालीको भट्टी पसला टुङ्गा र छ्याङभन्दानी साहुनीको बोली असला निकै नै रमाइलो भएका दस नम्बरको भाका प्रकाश श्रीको रोजाइमा पढ्न सफल भएका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। एकफेर भने कार्यक्रमलाई अगाडि बढाउँदा बढाउँदै फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखिबाट गुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते हजुर। नमस्ते। कसलाई गरी होला? नमस्ते। गोर्खाबाट प्रकाश। के छ त प्रकाश, सन्चार हुनुहुन्छ?
1: हजुर सन्चै छु दिदी।
0: गोर्खातिरको हालखबर के छ यतिखेर मौसमको हिसाब गर्दा? घाम पानी कस्तो छ
1: गोर्खातिरको? यस्तै घाम लागिरह्यो, मधुरो मधुरो घाम लाग्यो। त्यस्तै हो दिदी, खासै त्यस्तो छैन, मौसम समस्या छैन अहिले
0: त। ल ठिकै छ, गोर्खातिर हल्का हल्का घाम मधुरो भइराखेको छ, अलिकति अस्ताउने बेलाको घाम पनि मधुरो नै हुन्छ है प्रकाशजी।
1: हजुर
0: ठिकै छ, धेरै धेरै धन्यवाद छ गोर्खातिरको मौसमको बारेमा नि भनिसक्नु भएको छ। हाम्रो धादिङतिर पनि त्यस्तै भइराखेको छ यतिखेर भने मौसमको हिसाब गर्दा, खासै दुवैपट्टि अलिकति खराब भने पक्कै पनि देखिएको छैन है। ल ठिकै छ प्रकाशजी, आज पनि हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा फेरि तपाईँको माझमा 10 उत्कृष्ट लोक भाका लिएर पनि आइसकेकी छु। अब पनि मैले तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: मलाई 9 नम्बरको राखिदिनु न दिदी।
0: पक्कै पनि 9 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु प्रकाशजी, जुन भाका मार्फतको कुरा सम्झनुहुन्छ।
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद।
1: प्राविधिकमा बस्नुहुने साथीको लागि
0: एकदमै मेरो पनि छ है दिदी भन्दै हात उठाउँदै हुनुहुन्छ।
1: मलाई प्रकाश भनेर चिने नचिने सम्पूर्णलाई भन्दै बिदा हुन्छ। हस्त नमस्ते दिदी।
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ यहीँ छिमेकी मित्र गोर्खादेखि हुनुहुन्छ हाम्रो प्रकाशजी। अघि पनि प्रकाश आउनु भएको थियो, अहिले पनि दोस्रो प्रकाश नै आउनु भएको छ, केही छैन। अब तेस्रो भने के आउने हो अलिकति आशा गरिराखौ। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकीमा यतिखेर भने फेरि पनि प्रकाशजीको रोजाइमा पर्न सफल भएका 9 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ 0-5-2-6-6 फेरि पनि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: हिरिक्कै उता पानी हिरिक्कै निकै नै रमाइलो लोक भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र, तपाईँले भर्खर मात्र डिस रिटर्न गर्नुभएको छ भने यो कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाईमा पनि तपाईँले सुन्न सक्नुहुनेछ। तपाईँले कतिपय मित्रहरूले फेसबुक पेजबाट लाइभ हेरिराख्नु भएको छ अनि कमेन्ट पनि गरिराख्नु भएको छ भने, कतिपय मित्रले रेडियो सुनिराख्नु भएको र साथ दिइराख्नु भएको छ भने, कतिपय मित्रले फोन पनि गरिराख्नु भएको छ, सम्पूर्ण मित्रले पुष्ट रूपमा धेरै धेरै भन्न धन्यवाद दिन चाहन्छु। भन्दा भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: हजुर हजुर नमस्कार, झ्याप्पै आयो सङ्गली छाता उडेर।
0: झ्याप्पै आयो बाहुन बाजे जनै लाएर के छ, कसलाई गरे होला नमस्ते? फेरि अलिकति कन्फ्युज भने भयो नि हाले।
1: पक्कै कन्फ्युज हुनुभयो
0: अलिकति
1: अलिकति स्याङ्जाबाट तिलक छेत्री भन्नुभयो।
0: तिलक छेत्री मन त अलिकति भन्न मन त लागेको थियो, तर खतरामा भनौँ भने चटारो हान्दा नमिल्ने हो कि भनेर अलिकति हार्ट पनि लागिराखेको थियो तिलकजी। अनि संसार हुनुहुन्छ
1: एकदम आरामै, अनि तपाईँहरू?
0: हामीलाई पनि एकदमै ठिक छ, तपाईँको कृपाले भनौँ या भगवान्को आशीर्वादले भनौँ, हामी सबैजना ठिकै छौँ। तर हामी मात्र ठिक भएर भएन, तपाईँ पनि हुनु पर्यो होइन?
1: एकदम एकदम, सबभन्दा तपाईँ ठिक हुनु पर्यो अनि हामी पनि ठिक हुनु पर्यो। तपाईँहरू ठिक भएपछि कार्यक्रम आउँछ, हामीहरू ठिक भएपछि सुनिन्छ, त्यही हो।
0: एकदमै धेरै धेरै धन्यवाद छ, जसको लागि हामी सबैजना ठिक हुनु पर्यो अनि ठिक हुन पनि पर्छ है।
1: हजुर
0: ठिकै छ तिलक दिदी, नियमित श्रोता हुनुहुन्छ, धेरै खुसी लाग्छ। अनि भन्नुहोस् स्याङ्जा तिलकको हालखबर के छ यतिखेर?
1: यति बेलाको स्याङ्जाको हालखबर भन्दाखेरि मौसम रिसाएको छ
0: एकदमै,
1: धुम्म धुम्म छ, पानी परेको छैन, अब त्यस्तै छ हजुर। अब कोदा बिउ गोड्ने, मकै खन्ने, यही छ हालखबर।
0: हालै ठिकै छ, एकदमै धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, किनभने स्याङ्जा तिरको हालखबर पनि सुनाइराख्नु भएको छ। अलिकति नमजा भने मौसम रिसाइराखेको छ भन्नुभएको छ, पक्कै पनि मौसमले अलिकति कोही बेलामा रिसाउनु पनि पर्छ नि होइन?
1: हो नि, रिसाउनु भयो, रिसाए मात्रै हुन्छ कि आकाश जेन्जी आउने क्या फेरि?
0: आकाश जेन्जी पनि आउन सक्छ, नआए पनि हुँदैन, किनभने हाम्रो यतिखेर भने खेतीपातीको सिजन छ, त्यसैले हामीलाई मौसम पनि रिसाउनु पर्छ अनि जेन्जी आन्दोलन पनि हुनुपर्छ है। ठिकै छ, निकै नै रमाइलो कुराकानी भयो, एकदमै धन्यवाद छ तिलक छेत्री। आज भने हामी शनिबारको बसाईमा नभइकन मंगलबारको बसाईमा छौ। आजको बसाईमा भने तपाईँको माझमा 10 उत्कृष्ट भाका पनि लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: 5 नम्बरको राखिदिनु।
0: पक्कै पनि 5 नम्बरको भाका पनि हाम्रो तिलकजीले रोज्नु भएको भाका एकदमै मिठो भाका रहेको छ। हजुर भाका मार्फत गोगालाई सम्झाउनुहुन्छ।
1: सर्वप्रथम त हजुरको लागि अनि विवेकजीको लागि
0: धन्यवाद।
1: साथीहरू सम्झिनु पर्दाखेरि राम पाण्डे भाइ अनि टेकु छेत्री अनि सोफिया गुरुङ, मुना घिमरे अनि गणेश साकिया, जति नै मलाई तिलक छेत्री भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णको लागि रेडियो बिहानी सुनेर साथ दिने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु।
0: अहिले भने छुटौँ है तिलकजी, नमस्ते भन्दै टाढिसक्नु भएको छ हाम्रो तिलक छेत्री हुनुहुन्छ स्याङ्जादेखि, कार्यक्रममा आउनु भएको छ, निकै नै रमाइलो मित्र हुनुहुन्छ अनि एकदमै कार्यक्रमलाई धेरै धेरै ध्यान पनि दिनुहुन्छ, सदा भएर आइराख्नुहुन्छ। भोलिको बसाई भने आउनुहोला, म आयो भने पक्कै पनि नमार्नुहोला। अहिले भने हाम्रो एकदमै तिलक छेत्रीजीले मन पराउनु भएको 5 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने फेरि पनि 0-5-2-2-6-7-7 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला अनि यो लोक भाका सुनेर मनोरञ्जन दिनुहोला।

0: मिरमिर कपालैमा उड्यो यो मन ठोकियो जाले रुमाइलेमा निकै नै रमाइलो भएका तिलक छेत्रीजीको रोजाईमा पर सफल भएका पाँच नम्बरको भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र थियो भने धेरै मित्रहरूले फोन गरिराख्नु भएको छ, कतिपय मित्रले रेडियो सुनेर साथी राख्नु भएको छ भने कतिपय मित्र खेतीपातीको सिजन भएको कारणले आफ्नो ठाउँमा खेतीपाती गर्दै हुनुहुन्छ, गोडमेल अनि घाँस काट्ने आफ्नो काममा व्यस्त रहनुहुन्छ भने कतिपय मित्रहरू आफ्नो अफिस आफ्नो कार्यालयमा पनि आफ्नो सम्पूर्ण मित्रहरू व्यस्त कार्यव्यवस्था रहिरहनुहुन्छ। तपाईँहरू जहाँ जहाँ रहनुहुन्छ एकदमै स्वस्थ व्यस्त अनि मस्त पनि रहनुहोला भन्न चाहन्छु। यति भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखि बाटो कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गरी होला? नमस्ते।
1: डार्चेबाट सिंह बहादुर गुरुङ।
0: डार्चेबाट सिंह बहादुर गुरुङ धार्चे सिंहजी सञ्चारमा हुनुहुन्छ?
1: एकदम सन्चै छु दिदी अनि हजुरको।
0: हामीलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाइसक्यो।
0: खाइसक्यो मेरो भने आज बाँकी छ, के गर्ने होला है सिंहजी? अब केही छैन, अब खाइसक्नु भएको छ तपाईँ नै, मेरो भने बाँकी छ, केही छैन, म पनि कार्यक्रम सिद्धाएर खानेछु है। हला ठिकै छ, कार्यक्रममा आउनुहुन्छ, नियम किशोर हुनुहुन्छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु, धेरै ध्यान दिइराख्नु भएको छ। आज पनि हामी मंगलबारको बसाईमा छौँ सिंहजी। आजको बसाईमा भने तपाईँको माझमा दश उत्तिष्ट भाका पनि मैले लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ? पक्कै पनि आठ नम्बरको भाका तपाईँकै माझमा राख्ने नै छु। जुन भाका मार्फत कुकुरलाई सम्झनुहुन्छ
1: सर्वप्रथम हजुरको लागि
0: धन्यवाद।
1: मेरो घरको परिवार, मेरो सुखमाया गुरुङ, जीमाया गुरुङ, विष्णुमाया गुरुङ, शान्तिमाया गुरुङ, सन्दवीर गुरुङ, कान्छा गुरुङको लागि सम्पूर्ण सबैसँग सबैको लागि ल
0: अहिले पनि छुट्याउँ है सिंहजी।
1: हजुर ल
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ हाम्रो सिंह बहादुर गुरुङ हुनुहुन्छ दार्चेदेखि कार्यक्रममा आइसक्नु भएको थियो। अनि निकै नै रमाइलो भाका पाँच नम्बरको मात्र नभएर आठ नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो भने तपाईँको रहेको छ 01052267 तपाईँ भने 01052267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने तपाईँको माझमा एउटा सुमधुर लोक भाका तपाईँको लागि राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: लायो लायो मोहनी लायो दमदार बाघको छोराले मन खायो निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। हजुर त मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकी अनि हुई तपाईँहरूको सुख दुःखको साथी काली ओराली अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालित म यतिखेर भने तपाईँको माझमा छु। अब एक घण्टा भने तपाईँसँगै रहिरहनेछु। भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, फेरि पनि कहाँदेखिको आउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: नमस्ते हजुर। नमस्ते बुद्धरामजी, सन्चै आराम हुनुहुन्छ?
1: सन्चै छु, आरामै छु। भन्नुपर्छ के छ हजुरको खबर?
0: मेरो काल खबर भन्नुपर्दा एकदमै यतिखेर भने ठिकै छ। अनि तपाईँको भन्नुहोस् कस्तो छ?
1: मेरो पनि एकदम ठिक ठाकै छ अहिलेसम्म चाहिँ भन्नुपर्छ है।
0: पक्कै पनि कार्यक्रममा आइसक्नु भएको छ। खाजा भने खानु भएको छैन आज है?
1: खाजा चाहिँ मेरो भइसक्यो, हजुरको चाहिँ बाँकी नै छ भनेर सुनेको थिएँ है।
0: पक्कै पनि ठिकै छ, मेरो त प्रायः छ बाँकी नै हुन्छ। बुधरामजी केही छैन, प्रोग्राम सिधाएर खाने विचारमा छु। ल ठिकै छ, खानापिना भने अनि अरू कुरा भने पछि त फेरि भइ नै हाल्छ। आज पनि हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा मैले 10 उत्कृष्ट भाका तपाईँले रोजेको अनि तपाईँले खोजेको भाका पनि लिएर आइसकेकी पनि तपाईँलाई थाहा नै छ। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: एक नम्बरको राख्यौँ न है।
0: पक्कै पनि एक नम्बरको राख्ने, पछि हट्ने त कुरै छैन। एक नम्बरबाट पछि किन हट्ने है बुधरामजी?
1: हजुर पक्कै पनि।
0: पक्कै पनि निकै नै रमाइलो रोग भाका रहेको छ। एक नम्बरको भाका, नम्बर एकको भाका नराम्रो हुने त कुरै छैन। जुन भाका तपाईँको माझमा राख्ने नै छु, जुन भाका मार्फतको कुरा सम्झनुहुन्छ
1: हुन्छ। विशेष गरी हजुरको लागि मिठो सम्झना भन्न चाहन्छु।
0: धन्यवाद।
1: थ्याङ्क यू। अनि प्रब्लममा हुने विवेकजीलाई पनि मिठो मानिसको सम्झना भन्न चाहन्छु।
0: एकदमै मेरो पनि छ है दिदी, भन्दै हात उठाउँदै हुनुहुन्छ।
1: थ्याङ्क यू। अनि जति पनि साथीहरू रेडियो बिहानी 97.10 मेगा सुनिरहनुहुन्छ, उहाँहरूको लागि भन्दै
0: नमस्ते नमस्ते नमस्कार। बाबा भन्दै टाढिसक्नु भएको छ हाम्रो बुद्धराम चिपाङजी हुनुहुन्छ, धादिङ गुमराङदेखि कार्यक्रममा आइसक्नु भएको छ। मिठो भाका एक नम्बरको भाका बजाइदिनुहोस् दिदी, भन्दै टाढिसक्नु भएको छ टेलिफोनबाट। भने तपाईँ भने फेरि पनि 0-10-5-20-67 फटाफट टेलिफोन लाइन डायल गर्दै यो रमाइलो लोक भाका सुन्दै गर्नुहोला। म भने यो छोटो व्यापारिक विश्राम र लोक भाकापछि फेरि पनि तपाईँको माझमा आउने नै। Thank you.

0: Hello. Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
2: त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ.
3: ल भाइगो, हल्ला नगर. छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है.
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि.
2: हस् बाबा.
4: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा.
5: सम्पर्क मोबाइल 97140131429.
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ.

0: हस् म रोपाकार छोटो व्यापारी कृष्णपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र यतिखेर भने हामीलाई माया गरेर कमेन्ट गर्ने मित्र हुनुहुन्छ। रचना थपलियाजीले पनि हामीलाई धेरै माया छ है भन्दै कमेन्ट गर्नुभएको छ। रचनाजी तपाईँलाई पनि धेरै धेरै हाम्रो रेडियो बिहानी होल युनिट लगायत कार्यक्रम सञ्चालिका म सपना कुवरको तर्फबाट पनि धेरै धेरै माया र सम्झना भन्न चाहन्छु भने त्यसै गरी लक्ष्मी अधिकारीजी हुनुहुन्छ, उहाँले पनि हामीलाई धेरै माया छ भन्दै उहाँले पनि सम्झिराख्नु भएको छ। लक्ष्मी अधिकारीजी तपाईँलाई पनि धेरै धेरै माया अनि सम्झना छ है भन्दै फेरि पनि कमेन्ट गर्दै गर्नुहोला, माया भनी नमार्नुहोला भन्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हात हल्लाउँदै हुनुहुन्छ, विवेकजीले गाडीबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते नमस्कार हजुर।
0: नमस्ते नमस्ते नमस्कार हजुर, कस्तो गरी होला? नमस्ते
1: नमस्ते,
0: दिपेश थापा मगर मकनपुरदेखि। दिपेशजी सन्चो हुनुहुन्छ? मलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ त दिपेशजी?
1: बाँकी छ।
0: मकनपुर कहाँदेखि? टिस्टुङ पालुङ्गा थाहा नगरपालिका कुन ठाउँदेखि भन्नुहोस्? पक्कै पनि थाहा नगरपालिका 10 भन्नुभएको छ। धेरै धेरै तपाईँले पनि आफ्नो ठाउँको परिचय पनि दिइराख्नु भएको छ, जसको लागि धेरै धेरै धन्यवाद छ दिपेशजी। आज पनि हामी मंगलबारको बसाईमा छौँ। आजको बसाईमा तपाईँको माझमा 10 उत्कृष्ट भाका पनि लिएर आइसकेकी छु दिपेशजी। अब तपाईँलाई कति नम्बरको भाका राखौँ? 10 नम्बरको भाका भने पक्कै पनि गइसकेको छ, त्यसैले बाँकी छ 8 नम्बरको पनि गइसकेको छ दिपेशजी। के गर्ने, 5 नम्बरको पनि फेल नै भइसकेको छ
1: दिपेशजी।
0: पक्कै पनि 7 नम्बरको भने पक्कै पनि भाका बाँकी छ, एकदमै राम्रो भाका रहेको छ। तपाईँको माझमा हामीले राख्ने नै छौँ, जुन भाका मार्फतको मलाई सम्झनुहुन्छ धन्यवाद।
1: अनि टेक्निक मिसको लागि, घरपरको लागि, जसरी कार्यक्रम सम्झनुको लागि सम्झना भन्दै बिरामी
0: टाटा बाबा भन्दै टाढिँदै हुनुहुन्छ हाम्रो दिपेश थापाजी, एकदमै हतार हतारमा टाढिसक्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ फोन गरिराख्नु भएको छ। अनि भाका भने पक्कै पनि 7 नम्बरको बजाइदिनुहोस् है दिदी भन्दै हुनुहुन्छ। पक्कै पनि म दिपेश थापाजीको रुजाईमा पर सफल भएका 7 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। तपाईँ भने फेरि पनि 0-5-2-6-6-6-6 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला, अनि रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: आहा नराम्रो चिताउने राम्रैलाई हो बिताउने निकै नै रमाइलो लोक भाका दिवेश थापा मगरजीको रोजाइमा परम सफल भएका सात नम्बरको भाका तपाईँको माझमा राखिसकेकी छु। सम्पूर्ण मित्रले पक्कै पनि मन पराइसक्नु भएको छ भन्ने पनि आशा गरिराखेकी छु। अब भन्दा भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले कहाँदेखिबाट को आउँदै हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते नमस्ते, कसलाई गरी होला? नमस्ते,
1: म धादिङ नीलकण्ठ ससादेखि राजु विश्वकर्मा बोलेको।
0: धादिङ ससादेखि राजु विश्वकर्मा, राजुजी ससा कहाँनिरदेखि
1: भन्नुहोस्?
0: राजुजी अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाइयो दिदी, हजुरले खानुभयो?
0: मेरो पनि बाँकी छ, अब के गर्ने होला। ससातिर ज्यामिरोतिर उक्लानु पर्छ कि क्या हो राजुजी?
1: भइहाल्छ नि दिदी, दुरी नजिक छ।
0: पक्कै पनि धेरै बेर टाइम लाग्दैन, कम्तीमा पनि त 10 मिनट जति लाग्छ होला है?
1: हो दिदी,
0: ठिकै छ राजुजी, केही छैन, आउनु भन्नु भएको छ, धेरै धेरै खुसी लाग्छ तपाईँले पनि बोलाइरहनु, म भने भ्याइ नभए कुनै दिन आउँला, केही छैन, त्यसैले कार्यक्रमलाई अब भने अगाडि बढाउनु पर्ने हुन्छ किनभने समय अलिकति लेटो पनि काटिसक्न लागिसकेको छ। फेरि पनि कुराकानी त छँदैछ राजुजी, आज पनि मङ्गलबारको बसाईमा छौँ, आजको बसाईमा भने 10 उत्कृष्ट भाका तपाईँको माझमा लिएर आइसकेकी छु। अब भने तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: कति नम्बर बाँकी छ?
0: बाँकी छ अब 2 नम्बर, 3 नम्बर, 4 नम्बर र 6 नम्बर।
1: दुई नम्बरको बजाइदिनु न।
0: पक्कै पनि 2 नम्बरको भाका निकै नै रमाइलो रहेको छ राजुजी, तपाईँको माझमा राख्ने नै छु। जुन भाका मार्फतको खोला सम्झनुहुन्छ?
1: रेडियो बिहानी होल युनिटको लागि
0: धन्यवाद,
1: मेरो घर परिवारको लागि, अनि मलाई राजु विश्वकर्मा भन्ने चिन्नुहुने नचिन्नुहुने सबैजनाको लागि, अघि आउने पछि आउने सबैको लागि भन्दै बिदा हुन्छ दिदी।
0: अहिले पनि छुट्टाउ है राजुजी।
1: हुन्छ दिदी,
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ राजु विषय हुनुहुन्छ, है ज्यामिरेदेखि छिमेकी मित्र हुनुहुन्छ, कार्यक्रममा आइसक्नु भएको छ, आफ्नो आफन्तलाई सम्झनाको सन्देश पनि छोडिसक्नु भएको छ अनि 2 नम्बरको भाका पनि रोजिसक्नु भएको छ। पक्कै पनि राजु, तपाईँको लागि 2 नम्बरको भाका हामी राख्ने नै छौँ। तपाईँ भने फेरि पनि 0-5-5-2-67 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

आहा घरमा मौरी गेटमा फुलको बोट नभेटेको सानोलाई धेरै भयो, भोलि बिहानै आउँछु भेट्नलाई। नुहाको निकै नै रमाइलो भएका हाम्रो राजविशीजीको रुजाइमा पर्न सफल भएका, पक्कै पनि तपाईँको माझमा हामीले राखिसकेका छौँ, पक्कै पनि तपाईँलाई मन पनि परिसक्नु सकियो होला भन्ने पनि आशा गरिराखेकी छु। कार्यक्रम हाम्रो भाका हाम्रो ढुटकी यतिखेर भने तपाईँ र मेरो भराको शरीरलाई साथमा निकै नै रमाइलो दस उत्कृष्ट भाका पनि तपाईँको माझमा राखिराखेकी छु। कतिपय भाका त मैले बजाइसकेको छु भने कतिपय भाका अहिलेसम्मको लागि बाँकी पनि छ, जसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105 2067। र तपाईँले फेसबुक पेजबाट पनि लाइभ फेरिराख्नु भएको छ, अनि हेर्न पनि सक्नुहुनेछ, जसमा भने तपाईँ फेसबुक पेजमा जानुपर्ने हुन्छ। अनि रेडियो बिहानी 97.6 MHz तपाईँले सर्च गरेर हेर्नुभयो भने कार्यक्रम सञ्चालिका म सपना कुवरको साथमा पक्कै पनि तपाईँले लाइभ सुन्न सक्नुहुनेछ। तपाईँको मनमा केही सल्लाह सुझाव छ भने पनि कमेन्ट बक्समा लेख्न नभुल्नुहोला है भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो छुटुकीलाई अगाडि बढाउन चाहन्छु। यतिखेर भने धेरै मित्रले फोन गरिराख्नु भएको छ, कतिपय मित्रले फोन गरेर साथ दिइराख्नु भएको छ, अनि कतिपय मित्रले घर घरमा बसेर रेडियो सुनिराख्नु भएको छ, कतिपय मित्र आफ्नो मेलापातमा बसेर पनि साथ दिइराख्नु भएको छ अनि फोन पनि गरिराख्नु भएको छ, कतिपय मित्र आफ्नो कार्यक्षेत्रमा बसिराख्नु भएको छ, समयलाई कति सदुपयोग गर्दै काम कर्तव्यलाई अगाडि बढाइराख्नु भएको छ भने सम्पूर्ण मित्रलाई एकमिष्ट रूपमा आफ्नो ठाउँमा बस्नुहोला, रहनुहोला अनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला भन्न चाहन्छु। तपाईँ भने फेरि पनि 0105 2067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला, म भने तपाईँको माझमा एउटा सुमधुर लोक भाका राख्दैछु।

0: हाँ ला ला ला जाऊँ यहाँ खोली तारे न फर्कने करें बसाई सारे नहीं मैं बाका तपाई को मजबार राखी सके फिर भी कार्यक्रम में स्वागत करना चाहूँ यदि खेल कोई मित्र आई सकू हल में बसि राख्स दीदी भाई विवेक जी ने अकालिक बेटा को आँदा नमस्ते हजुर
1: नमस्ते
0: नमस्ते कसला गाड़ी हल नमस्ते चितवन सुरेश जी सुरेश जी संचार हम एकदम ठीक छाजा खानु
1: बाकी
0: बाकी सुरेश जी के प्रोग्राम सीधा खाने विचार में छो चितवन तीर का हाल खबर एकदम चितवन तीर गर्मी अलग चितवन को बसाई गर्मी नहीं होने ठाव हो तेल अलग गर्मी तो भई नई हाल सीजन अनुसार आज भी हम मंगलवार को बसाई में छो सुरेश जी सदा बहार आई राख्ह कार्यक्रम में आज भी दस उत्कृष्ट भाका तपाई को माचा लेकर आई सके अब तपाईलाई कति नंबर को भाका राखौं पक्की तस नंबर को भाई राख्छ दस नंबर को भाका भी आज गई सकते अब बाकी तीन चार छ नंबर को कति नंबर को राख होला पक्की छ नंबर को भाका तपाई को माझमा राख्ने नै छु जुन भाका मार्फत को कला सम्झनुहुन्छ
1: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद
1: अनि फोन उठाएर सहयोग गरिदिनु हुने हाम्रोजिक मित्रको लागि अनि मेरो घर परिवार श्रीमती को लागि छोरा को लागि अनि साथीहरु रवि विकास विक्रम ज्ञान काजी मेरो अन्तिम मलाई सुरेश तामाङ भनेर चिनाउने सम्झन मलाई
0: अहिले पनि छुटाउ है सुरेश जी तपाईको माझमा हामी राख्ने नै छौ फेरि पनि 01052267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नु होला है हजुर फेर भने हाम्रो सुरेश जी हुनुहुन्छ चितवनदेखि कार्यक्रममा आइसक्नु भएको छ अनि मिठो भाका छ नम्बरको भाका पनि रोजेर टेलिफोनबाट बाहिरिसक्नु भएको छ अबको पालो पनि तपाईँको रहेको छ 01052267 तपाईँ भने 01052267 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नु होला म भने सुरेश जीको रुजाइमा परसफल भाका छ नम्बरको भाका तपाईँको माझमा राख्दैछु रेडियो सेट छोडेर टाढा नजानु होला

0: हामाले उकटे वा मेरो दिल बस्यो लाली उठे भने कि नै रमाइलो भएका सूर्य तामाङजीको रोचाइमा पर्न सफल भएका तपाईँको माझमा राखिसकेपछि अब भने म एकजना मित्रसँग मात्र कुराकानी गर्नेछु। हजुर मित्र हुनुहुन्छ, एकदमै लक्की मित्र हुनुहुन्छ अनि अन्त्य मित्र हुनुहुन्छ, कान्तिपट गुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते।
1: नमस्कार।
0: कसलाई गाडी होला? नमस्कार, शर्मिलाजी सञ्चार। मेरो दिल बस्यो लाली उठे भने कि नै रमाइलो भएका सूर्य तामाङजीको रोचाइमा पर्न सफल भएका तपाईँको माझमा राखिसकेपछि अब भने म एकजना

0: सन्चै छु, भन्नु भएको छ, बाँकीहरू सबै ठिकै छ है?
1: हजुर हजुर,
0: हला ठिकै छ शर्मिलाजी। आज पनि हामी कार्यक्रमको अन्तमतिर आइसकेका छौँ, त्यसैले अलिकति अन्त्य मित्र हुनु भएको छ, एकदमै लक्की मित्र पनि हुनुहुन्छ, त्यसैले अलिकति हामीसँग समय नभएको कारणले अलिक छिट्टो मिठो कुरा गर्नुपर्ने हुन्छ। त्यसैले आज पनि हामी रेडियो बिहारी 97.6 MHz कार्यक्रम हाम्रै भाका हाम्रै ढुरुकीको मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा 10 विश्व भाका पनि लिएर आइसकेकी थिए, सबै भाका पनि रोजेर पनि सकिसकेको छ, जुन भाका पनि एकदमै अन्तिम भाका रहेको छ शर्मिलाजी, त्यसैले तपाईँले रोज्न पाउनुहुने छैन, जुन भाका भने त्यसैमा खुसी भएर सुन्नुपर्ने हुन्छ। त्यसैले जुन भाका मार्फत तपाईँले को कसलाई सम्झनुहुन्छ?
1: फर्स्ट अफ अल हजुरको लागि
0: धन्यवाद,
1: अनि मेरो साथीहरूको लागि, घर फ्यामिलीको लागि भन्दै
0: अहिले पनि छुट्टाउँ है शर्मिलाजी, अहिले पनि छुट्टाउँ है। नमस्ते नमस्ते भन्दै टारिसक्नु भएको छ शर्मिला चिपाङजी हुनुहुन्छ, जोगीमारादेखि कार्यक्रममा आइसक्नु भएको छ, अनि मिठो भाका अन्तिम भाका उहाँको रुजाइमा पढ्न सफल भएका पनि तपाईँको माझमा राख्नेछु भन्दा भन्दै शर्मिलाजी मात्र होइन कार्यक्रम सञ्चालिकामा सपना कुवर पनि यतिखेर भने टारिसक्नु पर्ने अवस्था आइसकेको छ, किनभने प्राविधिक मित्रले पनि राख्नु भएको छ, दिदी समय सकिसकेको छ है भन्दै औँला उठाइराख्नु भएको छ। त्यसैले कार्यक्रम हाम्रै भाका हाम्रो टुटीलाई धेरै श्रोता मित्रले माया गरेर फोन गरिदिइराख्नु भएको थियो, कतिपय मित्रले रेडियो सुनेर साथी राख्नु भएको छ, अनि कतिपय मित्रले फेसबुक ट्विटर लाइभ सुनेर कमेन्ट गरेर साथ दिनुहुने सम्पूर्ण मित्रलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी फोन गरेर घण्टासम्मलाई साथ दिनु मित्र हुनुहुन्छ प्रकाश हुनुहुन्छ भने अर्को मित्र पनि प्रकाश नै हुनुहुन्छ, अर्को मित्र हुनुहुन्छ तिलक छेत्री, अनि अर्को मित्र हुनुहुन्छ सिंहबहादुर गुरुङ धार्चेदेखि भने अर्को मित्र हुनुहुन्छ बुद्धराम चेपाङजी, दिपेश थापा मगर, त्यसै गरी राजु बिसी सिरेला आमा हुनुहुन्छ भने अर्को अन्त्य मित्र हुनुहुन्छ शर्मिला चेपाङजी, सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद छ। फोन गर्दा गर्दै नलाग्ने मित्रलाई भन्न चाहन्छु निराश नहुनुहोला, फेरि पनि त अर्को हप्ताको शनिबारको बसाईमा म आइ नै हाल्छु, अनि तपाईँ र मेरो भेट त भइ नै हाल्छ भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटुकी घण्टासम्म मलाई प्रविधिमा रहेर साथ दिनुहुने विवेक सुवेदीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, त्यसै गरी भैरव विटारमा रहनुहुने राजु श्रेष्ठलाई पनि एकुष्ट रूपमा धन्यवाद दिँदै, उही तपाईँहरूको सुख दुःखको साथी उकाली ओराली अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिकामा सपना कुवर अविदा हुन चाहन्छु, सपना हुन्छ भने सबैको राम्रो गर्नुहोस् नराम्रो कसैको नगर्नुहोस् भन्दै विदा हुन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: 우리 에라다 라우.
1: 아하, 코티 람로 먹었었어. 까바데 라고.
0: 까바데 오노니. 멀리 디디바니 순사디 거거나 우드그바타 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: इन्द्रा मोबाइल सेन्टर धादिङ बेसीमा अफर है अफर। इन्द्रा मोबाइल सेन्टर यही जेठ 7 गतेको दिन नयाँ डेकोरेसनका साथ ग्रान्ड ओपनिङ हुँदैछ। यस ग्रान्ड ओपनिङको दिनमा सम्पूर्ण सामानहरूको खरिदमा 30-50% सम्म छुट दिइनेछ। स्मार्टफोन तथा रु 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुस बोतल म्याचिङ गेम खेली नगद 1000 रुपियाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुहोस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि रहेको छ।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी यस्तै त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला,
5: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोभाइडर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।

0: más. Redmi A7 Go, A7 Pro, Adeli Hello, let's go.
1: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: हेलो
3: हजुर, हेलो,
2: म हजुरको ब्याङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
3: ए नानी के भन्ने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
6: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
11: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855012। 40934।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

धन्यवाद। हम वीडियो अच्छी लाइक शेयर सब्सक्राइब कर दीजिए।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
3: यी दिनहरूको अध्ययनमा हामी निरन्तर रूपमा अयुबको पुस्तकको अध्ययनलाई लिएर अगाडि बढ़िरहेका छौं। यो अध्ययन धैर्यता, नम्रता र परमेश्वरप्रतिको पूर्ण भरोसामा रहेको छ, जहाँबाट हामीले एक सत्य विश्वासलाई देख्दैछौ। र आज हामी नयाँ सिकाइलाई लिएर यो अध्ययनको यात्रालाई शुरू गर्दैछौ।
2: साँच्चै दाई, आजको अध्ययनमा हामीले विशेष गरी कुन विषयवस्तुलाई लिएर चाहिँ यो अध्ययनलाई अगाडि बढाउँदैछौ त दाई?
3: आजको अध्ययनमा हामी अयुबको अर्का साथी बिल्दतले पुनः दोस्रो पटक अयुबको बारेमा भनिएको कुरालाई लिएर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ।
2: दाई, तपाईँ त्यही बिल्दतको कुरा गर्दै हुनुहुन्छ जसले चाहिँ पहिले पनि अयुबलाई आफ्ना कुराहरू राखेका थिए, के उनले फेरि पनि अयुबलाई उनको अवस्थाको बारे दोष दिन काम गर्दै हुनुहुन्छ?
3: यी कुराहरूको बारेमा हामीले यो अध्ययनको क्रममा पूर्ण रूपमा थाहा गर्नेछौ। तर यो अध्ययनलाई सुन्दै गर्दा हामीले यो कुराको बारेमा बुझ्नुपर्छ कि हामी परमेश्वरको आवाजलाई सुन्नको लागि तयार हुनुपर्छ। त्यसैले आउनुहोस् यही कुरा मनमा राखी हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, यस बाइबल अध्ययन कार्यक्रममा आज पनि तपाईँ सबैलाई हार्दिक स्वागत छ। साथै प्रभु येशू ख्रीष्टको मधुर नाममा जय मसीह। मित्र, म आशा गर्दछु कि तपाईहरू यस बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। मित्र, परमेश्वरको वचन अध्ययनलाई कहिले नछुटाउनुहोस्। नियमित रूपले यस अध्ययन कार्यक्रममा भाग लिकन परमेश्वरको वचनद्वारा आत्मिक रूपमा आशिषित हुनुहोस्। धन्यवाद छ तपाईहरूको निम्ति जसले हामीलाई नियमित रूपमा यस कार्यक्रम सुनिकन आफूले उठाएका आशिषहरू पत्रद्वारा बाँड्नुहुन्छ। हामीले तपाईहरूका ती आशिषले भरेका पत्रहरू निरन्तर पाइरहेका छौं अनि हामीलाई पनि धेरै खुशी लागेको छ र धेरै उत्साह पाइरहेका छौं। आशा गर्दछौं कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन। हामी पनि तपाईहरूका पत्रको उत्तर दिने कोशिश गर्नेछौ। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ, किनकि प्रभु कारण नै आज हामी जो छौ सो छौ। हामी त प्रभुजी एउटा नलायक तुच्छ व्यक्तिहरू थियौ, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौ, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौ। तर तपाईले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो, आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो। किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा, येशू प्रभुको कार्यमा विश्वास गर्यौं र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ। धन्यवाद छ अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन्। र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। धन्यवाद दिन चाहन्छौ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँहरूसँगै धेरै धेरै खुशी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो। तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द, आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो। तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चङ्गाई, आफ्नो शान्ति, आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलम पट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर। अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन 18 अध्यायबाट, अयुब 18 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ दोस्रो पल्ट बिल्दद बोल्न थाल्छन्। यो उसको खण्डन वा झुटो सिद्ध गर्ने काम हो। चाखलाग्दो कुरा यो छ कि उससँग वास्तवमा दिनलाई केही पनि नयाँ कुराहरू, नयाँ जानकारीहरू थिएनन्। तपाईँलाई यादै होला, ऊ परम्परावादी थिए। उससँग थुप्रै पुराना उखानहरू र हितोपदेशहरू थिए जुनद्वारा उसले अयुबमाथि आक्रमण गरे। उसले फेरि यहाँ त्यही पुराना कुराहरूका दोहोर्याउने छन्। उसले यहाँ पूरा सुक्ति र आत्मिकी कथनहरूको मालाका उल्लेख गर्दछन्। तिनीहरूमध्ये कुनै कुनै चाहिँ असल छन्, तापनि तीमध्ये कुनै पनि अहिले अयुबको मामलामा प्रासंगिक छैन। अयुब 18:1-3 भनिएको छ, तब बिल्दद सुहीले यसो भनेर जवाब दिए, तपाईँले कहिले आफ्नो जिब्रोलाई बसमा ल्याउनुहुन्छ? विचार गर्नुहोस् र हामी कुरा गर्नेछौ। तपाईँले हामीलाई पशुजै व्यवहार गर्नुभएको मतलब के हो? तपाईँको विचारमा के हामी केवल पशु मात्र हौ? मित्र, अत्यन्त रुखु तरिकामा बिल्दत बोलिरहेका छन्। अयुब, यदि तिमीले आफ्ना मुख बन्द गरे तब हामी बोल्ने थियौं। तिमीले बोल्न बन्द गर्नुपर्छ र हाम्रा कुरा सुन्नु शुरू गर्नुपर्छ। जबकि तिमीले हाम्रा कुराहरू सुन्नुपर्नेमा खाली बकबक गरी बोली मात्र रहेका छौ। वास्तवमा तिनीहरू सबै नै अयुब र उसका साथीहरू सबै बेकारका बकबक बोल्ने कामबाट हट्नु पर्दथ्यो र परमेश्वरको आवाज सुन्न आरम्भ गर्न सक्थे। तर यस समयमा तिनीहरू परमेश्वरको आवाज सुन्नलाई तयारी थिएनन्। परमेश्वरले अयुबलाई आफ्नो आवाज सुन्न लगाउन तयारी गरिरहनु भएको छ अनि पछिबाट उसले उहाँको आवाजलाई सुन्नेछ। बिल्दतले भन्छन् पद दुई र तीनमा, तपाईँले कहिले आफ्नो जिब्रोलाई बसमा ल्याउनुहुन्छ? विचार गर्नुहोस् र हामी कुरा गर्नेछौ। तपाईँले हामीलाई पशुझैं व्यवहार गर्नुभएको मतलब के हो? तपाईँको विचारमा के हामी केवल पशु मात्र हौ? अमित्र, उत्तर स्पष्ट छ। त्यस्तै नै व्यवहार तिनीहरूले पनि अयुबसँग गरिरहेका थिए। तिनीहरूले पनि अयुबको कुरालाई महत्वहीन, अर्थहीन, मूर्ख कुराको रूपमा विचार गरेथे। मलाई लाग्छ अयुब र उसका यी साथीहरूको बहस निकै गरम गरम भयो होला। एक आपसमा छेडखानी गर्दै यी मानिसहरू जो उसका साथीहरूको रूपमा आएथे सान्त्वना दिनलाई अहिले कति पनि साथी छैनन्। अनि चार पदमा भन्छन्, तपाईँ ठिकै हुनुहुन्छ भने प्रमाण गर्न पृथ्वीलाई त्यागिदिने र अथवा पहराहरू तिनीहरूका ठाउँबाट हटाउनु र बिल्दत सोधिरहेका छन्, के तिमी सोच्दछौ अयुब कि परमेश्वर तिमीलाई उचित बनाउन, सही ठहराउन, आफ्ना ब्रह्माण्डको चलाउन सञ्चालन गर्न गइरहनु भएको छ? तपाईँले याद हुनुपर्छ कि बिल्दत परम्परावादी थिए र ऊ हरेक कुरा भूतकालमा आश्रित हुन्छन्। उसले विचार गर्दछन् जुन कुरा भूतकालमा सत्य थियो आजको लागि पनि काफी असल छ। त्यही नै विधिको उसले प्रयोग गर्दछन्। अयुब, के तिमी केही बुद्धि चेतनाको देखाउन सक्दैनौ ताकि यहाँ एक आपसमा हामी बुझाइमा आउन सकौ? के तिमी सोच्दछौ कि अयोग्यको रूपमा हाम्रो लागि तिम्रो तिरस्कार, घृणा र तिमीसँग हालको ईश्वरीय व्यवहारमा तिम्रो भीषण क्रोधले अहिले तिमी जुन फन्दामा फसेका छौ त्यसबाट मुक्त गर्न सक्छ? अनि आगे पद पाँचमा भन्छन्, होइन, बरु दुष्टको बत्ती निभाइन्छ जसको आगोबाट फेरि कुनै ज्वाला निस्कन्दैन। अमित्र, यो बिल्कुल सत्य हो जुन बिल्दतले भने, तर मित्र, यो कति पनि अयुबको सम्बन्धमा प्रासंगिक छैन, उसको सम्बन्धमा लागू छैन। अनि छदेखि आठ पदमा भन्छन्, त्यसको पालमा उज्यालो कम हुँदै जान्छ, त्यसको बत्ती निभ्छ र त्यसलाई प्रकाश दिँदैन, त्यसको अधर्ममा त्यसको पाइला लडबरिन्छ, त्यसको आफ्नै युक्तिले त्यसलाई लडाउँछ, त्यो पासोमा सिधै जाटिन्छ र खाल्टामा खोपेर राखेको धरापमा त्यसको खुट्टा पर्छ। अर्को शब्दमा बिल्दत भन्छन्, अयुब, तिमी जालमा माछा फसेदै फसेका छौ अनि हामीले केही गरेकोले तिमी यस कारणले जालमा फसेका छैनौ, या हामी तिमीलाई सहायता दिनलाई पो छौ तर तिमी हाम्रा कुरा सुन्दैनौ। तिमी त्यस अवस्थामा यस कारणले छौ किनभने तिम्रो जीवनमा केही छिपेका गोप्य पापहरू छन्। तिमी जालमा फस्यौ, तिमी अहिले पक्राउमा यानी पक्राइमा आएका छौ, जकडमा आएका छौ, आखिरमा जाले तिमीलाई समात्यो, नौ र दस पदमा आगे भन्छन्। त्यसको खुट्टा पासोमा जेलिन्छ, पासोमा डोरीले त्यसलाई कसेर बाँध्छ, त्यसको लागि डोरी भुइँमा र जाल त्यसको बाटोमा लुकाइएको छ। मित्र, यो बिल्दतको कुरा सत्य भए तापनि अयुबको सम्बन्धमा कति पनि लागू छैन, कति पनि सत्य छैन। मैले पहिले नै भनिसकेको छु कि विपत्ति कष्टहरू खालि पापका परिणामहरू मात्र हुन् भन्न सकिँदैन, धेरै कारणले यो जीवनमा आउँदछ। त्यसकारण मित्र, हामीले कुनै मानिस विपत्तिमा कष्टमा हुँदा औंला ठर्याएर इन्साफमा बस्न प्रयत्न गर्नु हुँदैन। हामीले यो भन्नु हुँदैन कि त्यो फल्ना फल्नाले त्यस्ता फल्ना फल्ना पाप गरेकोले त्यसको प्रतिफल त्यसको परिणाम पाइरहेको छ। अहा मित्र, त्यसो भन्नु हुँदैन। मित्र, त्यस्तो इन्साफ गर्ने मनोवृत्तिबाट हामी दूर रहनुपर्छ, किनभने हामी सबै वास्तविकताको जान्दैनौ। बिल्दत भन्छन् सातदेखि दश पदमा, त्यसको अधर्ममा, मतलब दुष्टको अधर्ममा त्यसको पाइला लरबरिन्छ। दुष्टको अधर्ममा दुष्टको पाइला लरबरिन्छ, त्यसको आफ्नै युक्तिले त्यसलाई लडाउँछ, त्यो पासमा सिधै जाकिन्छ र खाल्टामा छोपेर राखेको धरापमा त्यसको खुट्टा पर्छ। त्यसको खुट्टा पासोमा जेलिन्छ, पासाका डोरीले त्यसलाई कसेर बाँध्छ, त्यसको लागि डोरी भुइँमा र जाल त्यसको बाटोमा लुकाइएको छ। अनि आगे पद एघारदेखि सत्रमा भन्छन्, मृत्युको डरले त्यसलाई झट्टै घेर्छ र कदम कदममा त्यसलाई खेच्छ। त्यसको पूरा बल भए तापनि डरले त्यसका हात खुट्टै चल्दैन, त्यो जतिसुकै बलियो भए तापनि त्यसको नाश हुने नै छ। रोगले त्यसको छाला खाइहाल्छ र त्यसका हात खुट्टा कुहिहालिन्छ। त्यसको घरको सुरक्षाबाट पनि त्यसलाई तानेर निकाल्छ र मृत्युको डरले त्यसलाई आफ्ना राजा कहाँ लैजान्छ। त्यसको पालको चारैतिर जादुका बुट्टी छरिएका छन्, त्यसका घरको रक्षाको निम्ति गन्धक छर्किएको छ, त्यसको मुनिका जराहरू सुक्छन्, त्यसका माथिका हाँगाहरू ओइलाउँछन्। पृथ्वीबाट त्यसको सम्झना लोप हुन्छ, अब संसारमा त्यसको नौ निशानै रहने छैन। बिल्दत भनिरहेका छन्, रोगले दुष्टको शरीरलाई नष्ट गर्नेछ, परमेश्वरको आगोले उसको घरलाई ध्वस्त गर्नेछ र उसको नौ निशानै लोप हुनेछ, उसको परिवार खत्तम हुनेछ, उससँग न छोरा छोरी न नाति नातिनीहरू नै हुनेछ। उसको कंगालीले भविष्यका भावी पीढ़ीलाई आश्चर्य बनाउनेछ। अमित्र, यो सबै कुरा दुष्टको सम्बन्धमा बिल्कुल सत्य छ, तर यो अयुबको सम्बन्धमा कति पनि लागू छैन। मित्र, कुनै कथन बिल्कुल सत्य हुन सक्छ, तर पनि त्यससँग सधैँ हरेक व्यक्ति विशेष र परिस्थितिको निम्ति लागू हुँदैन। मित्र, यही कारण मलाई लाग्छ कि आज काउन्सेलिङ अर्थात सल्लाह परामर्शहरू खतरनाक पनि हुन सक्छ। मलाई लाग्छ त्यहाँ धेरै असल ख्रिस्टियन मनोचिकित्सकहरू, साइकोलोजिस्टहरू, साइक्रिस्टहरू छन् र म तिनीहरूमध्ये केहीलाई जान्दछु। तर मित्र, धेरै मनोचिकित्सक प्राय आधार वाक्यहरू छन् जुन कति पनि ठिक सही हुँदैन, अनि त्यस कारणले गर्दा तिनीहरू परामर्श दिन, सल्लाह दिन, काउन्सिलिङ गर्न योग्य छैनन्। यी मानिसहरू अयुबका साथीहरू अयुबलाई सल्लाह दिन, परामर्श दिन कोसिस गरिरहेका छन्, तर तिनीहरू त्यो गर्न योग्यका छैनन्, त्यसका योग्यका छैनन् तिनीहरू। बिल्दत भन्छन्, दुष्टहरूले दण्ड पाउनेछ, दुष्टहरूलाई नाम निशानै नरही गरी, नाम निशान नै नरहने गरी मेटिनेछ, हटाइनेछ। यो पनि सत्य हो। आज हाम्रा दिनमा हिटलरको, स्टालिनको र अन्य तानाशाहको दशालाई हेर्नुहोस्, यद्यपि बिल्दतको कथन सही भए तापनि अय्युब कुनै पनि हालतले त्यस किसिमका मानिस होइनन् जस्तो कि बिल्दतले आरोप लगाउँछन् दोष लगाउँछन् उसको विरूद्धमा। उद्दुष्टता भएको कारणले गर्दाखेरि ओ अधर्मी नीच भएको कारणले गर्दाखेरि उनको जीवनमा त्यो कष्टहरू आएको होइन। अनि 18 पदमा भनिएको छ, त्यो उज्यालोबाट अध्यारोमा धपाइन्छ र जीवित थरको देशबाट निकालिन्छ। मित्र, बिल्दत निरन्तर दुष्टताहरूको अन्तिम परिणामहरूको बारेमा बयान गर्दछन्। अनि यहाँ तिनी भन्छन् त्यो उज्यालो बाटो अन्धारोमा धपाइन्छ, कसलाई? दुष्टलाई, र जीवितहरूको देशबाट निकालिन्छ। यो दुष्टको अलंकारित अभिव्यक्त हो जुन उसले बिल्दतले प्रयोग गर्छन्, तर यसले कति पनि अय्युबसँग लागू गर्दैन। यो कति पनि अय्युबको सम्बन्धमा प्रासंगिक छैन, यद्यपि यो कुरा सत्य भए तापनि। अनि 19 र 20 भन्छन्, आफ्ना मानिसहरूका बीचमा त्यसको आफ्नो कुनै सन्तान हुने छैन, त्यसको घरमा कोही बाँचेका हुने छैनन्। पश्चिमका मानिसहरू त्यसको दण्ड सुनेर छक्क पर्नेछन्, पूर्वका मानिसहरू डरले काम मिल्छन्। मित्र, कुनै व्यक्ति पनि सन्तान पाउन मन पराउँछ, चाहन्छ, तिनीहरू सन्तुष्टको र गौरवका स्रोत हुन्। कहिलेकहीँ अरूको भन्दा दुष्टहरूका धेरै सन्तानहरू हुन्छन्। यस समयमा अय्युबसँग एकजना बच्चा पनि उसको निम्ति छोडिएको छैन, सबैजना मारिए। बिल्दतले अय्युबसँग त्यस किसिमले कुरा गर्ने काम अति नै रुखो निर्दयी हो। हामी पछिबाट देख्नेछौ कि परमेश्वरले अय्युबलाई सुधार गर्नुहुनेछ र उसलाई हरेक कुरा सन्तान पनि दोबर गरिदिनुहुनेछ। आगे पद 21 भन्छन्, पद 21 दुष्ट काम गर्नेहरूका घरको अन्त यस्तै हुनेछ, परमेश्वरको वास्ता नगर्नेहरूको घरको दशा यस्तै हुनेछ। यसरी हामी देख्छौ बिल्दतले दुष्टको तस्वीरको वर्णन दिन्छन्। उसले दुष्टको अवस्थाको र दुष्टको अन्त्यको देखाउँछन्। उसले अय्युबलाई दुष्टमा वर्गीकरण गर्दछन् र भन्दछन् ऊ बाटोको अन्ततिर आइसकेका छन्, मतलब जीवनको दशाको अन्त्यतिर आइपुगेका छन्। तिनीहरूको निष्कर्ष यही थियो कि अय्युबले केही पाप गरेको कारण वा उससँग केही गोप्य पाप भएकोले ती विपत्तिहरू घटिरहेका छन्। यी उसका साथीहरूले कति पनि विश्वास गर्न सकेनन् कि अय्युबको जीवनमा जुन घटनाहरू घटेको थियो त्यो अन्य कुनै कारणको लागि घटेको थियो। मित्र, अर्को दिनमा हामी देख्नेछौ अय्युबको बिल्दतलाई उत्तर जवाब। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
2: आजको दिन पनि एकदमै आशिषमय रह्यो दाइ। बिल्दतको सोच जे भूतकालमा असल थियो त्यो आज पनि असल छ भन्ने सोच थियो, यो आजको समयमा पनि रहेछ दाई। यसले यस्तो सोचले चाहिँ मानिसलाई उत्साहतिर होइन तर अझ निराशामा चाहिँ लग्ने रहेछ।
3: हो भाइ, बिल्दतले सोचेका थिए कि यो समस्या कष्टहरू भूतकालको पापको कारण मात्र आएका हुन् भनी इन्साफ गर्ने कोशिश गरिरहेका थिए। तर हामीले बुझ्नुपर्ने कुरा भनेको इन्साफ गर्ने काम हाम्रो होइन तर परमेश्वरको हो।
2: साँच्चै नै दाई। अनि अर्को कुरा यो अध्ययनले हामीलाई बताएको छ कि यदि हामी सल्लाह दिनको लागि सक्षम छैनौ भने हामी सल्लाह दिने काममा अग्रसर हुनु हुँदैन। र अर्को कुरा भनेको अवस्था थाहा नपाई गरिने कुरा चाहिँ मूर्खता रहेछ।
3: भाइ, तपाईँले एकदमै ठिक कुरा बुझ्नुभयो। यो अध्ययनले हामीलाई धेरै व्यावहारिक कुराहरूको बारेमा बताएको छ। त्यसैले आदरणीय श्रोताहरू, के तपाईँहरूले पनि यो अध्ययनको यात्रामा रहँदा आशिष पाउनु भएको छ?
2: साँच्चै नै। आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनु भएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
3: हजुर, तपाईँहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँहरूले पाउनु भएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईँहरूको गवाईबाट हामी पनि आशिषित हुन सकौं र फेरि हामी अर्को अध्ययनमा भेट्ने वाचासहित यहाँहरूबाट बिदा हुन्छौं। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
2: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौं र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97

0: र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209707
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
13: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
12: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
12: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9855638002 9855638002।
14: राष्ट्रको लागि बक्सिङ,
13: स्वास्थ्यको लागि बक्सिङ,
14: आत्मरक्षाको लागि बक्सिङ।
12: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
13: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
13: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649 9841465649।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसी में ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। इस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा ₹2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद ₹1000 पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद ₹500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठीक अगाडि रहेको छ।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
0: भिटामिन डी,
2: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: अनि मुखिनीजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन, सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानूनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ, तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
1: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सृजनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण भने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ़दो महँगी नियन्त्रण गर्न, धनी र गरीब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड़ दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ़दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मरमत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनस्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अघि नबढ़ाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार योजना अघि बढ़छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सड़क निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्र नाथको दायाँ बायाँ राख्ने

0: टी मंग खोजी गर्न सरकारले पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालका विभिन्न नदीहरूको दोहन बढ़ेको भन्दै सांसदहरूले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकनको कड़ाईका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कड़ा कार्यवाही गर्नुपर्ने तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले आज नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश शर्माले आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो। समितिले आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो। शर्मा विरूद्ध समितिमा 16 उजुरी परेको थियो। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाए हरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत स्वरूप 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
1: पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, छमा नेपाल राष्ट्र बैंक 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
0: यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बाल बालिका तथा विद्यार्थीको पठन पाठन र विद्यालयको सुनिश्चितता तथा स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसंघको समन्वय र सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि योजनाको लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायन नियमावली 2083 र सैनिक सेवा छैठौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ। सरकारले काठमाडौँका बागमती र सहायक नदी किनारमा बस्दै आएका सुकुम्बासीहरूको घर भत्काएर अन्यत्र व्यवस्थापन गरे पनि उनीहरू अझै सन्तुष्ट भने हुन सकेका छैनन्। विस्थापित सुकुम्बासीहरूलाई सरकारले विभिन्न स्थानमा घाँसबास सहित स्थानान्तरण गरेको छ, तर सुकुम्बासीहरू भने अझै आफ्ना भत्किएका घर र स्थानमा पुगेर चित्त बुझाउने गरेका छन्। बालिका मादेनको एक रिपोर्ट।
2: 51 वर्षीय मानबहादुर मगर घरबार विहीन हुनुभएको महिना दिन हुन लाग्यो। 21 वर्षदेखि 8 जनाको परिवार सँगै बसिआएको घरमा अकस्मात एक बिहान माइकिङ र बेलुका डोजर चल्यो। घरसँगै भत्किए वर्षौंको परिश्रम र सरसामान। मानबहादुरको घरमा छरभरमै डोजर चल्यो। घर बस्ती उजाडियो, तर घरबाट मन छुटिन सकेको छैन। मानबहादुर अहिले त्यही भत्किसकेको घरमा दिनदिनै पुग्ने गर्नुहुन्छ र छुटेका केही महत्वपूर्ण सामान सग्लै भेटिन्छन् कि भन्ने आशाले भग्नावशेष वरिपरि निहाल्नुहुन्छ।
3: अब यो आफ्नो सामानहरू यसो काठपाठ यसो निकाल्न पाए, यसो जग्गा कतै भाडामा पाउँछ, यसो बस्दै गर्दा हुन्छ, सरकारले व्यवस्थित नगरिन्जेलसम्म भनेर मात्रै गरे हो। भएको भए म यो गनाउने खोलाको छेउमा जीवन नै जोखिम गरेर बस्नु त आउने थिएन।
2: सरकारले वैशाख 18 गति काठमाडौँ महानगरपालिका वडा नम्बर 14 बल्खुको नदी किनार तथा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बल्खु स्थित जागरण टोलका मान बहादुर सँगै 486 घर परिवार घरवास विहीन बनेका छन्। घर भत्किएपछि आफन्त कहाँ बस्दै आएका परिवार होस् वा होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवार दिनदिनै आफ्नो भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन्। भग्नावशेष निहाल्दै गर्दा भेटिनु भएकी 43 वर्षीय सरिता तामाङ एक छोरा र एक छोरी सहित होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। तर सरिताको बिरामी छोरीको पढ़ाई मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढ़ी सताएको छ।
4: दिन्छु भनेर अहिलेसम्म दिएको छैन, कोडो पनि मिलेको छैन, छोरी बिरामी भयो यतिर पैसा यति छैन, उपचार गर्नुलाई
5: सजिलो नै थियो नि। अब यहाँ त त्यो बच्चाहरूलाई शिक्षा सजिलो हुन्थ्यो, गाडीले हिँड्न आउँथ्यो।
2: बसोबास विहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सोही स्थानमा भेटिनु भएकी मोहन कार्की र सुनिता परियारले सरकारले आफ्नो सन्तानको पढ़ाई, खान बस्न र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।
6: उता बस्ने मन लाग्दैन, यहाँ बसेर यस्तो भइरहेको ठाउँ आफ्नै जस्तो सुखी भयो नि, थापाई भयो नि आफ्नै घर प्यार मुखले व्यवस्थित भइसक्यो यस्तो भने त खै छन् व्यवहारले मेन जानु पर्ने मान्छेहरू जम्मै आफ्नो आफ्नै 22-23 दिन भइसक्यो खै फोन गरे, एकल फोन गर्नु आएन।
7: हाम्रो त घर चाहियो,
2: यस्तै वास्तविक सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नमा सरकार चुकिरहेको गुनासो राख्नुहुन्छ 2062 सालको जनआन्दोलनमा विस्थापित भई काठमाडौँ बस्दै आउनुभएका 44 वर्षीय गणेश रिसाल।
8: कसरी चाहिँ छानबिन गर्ने भन्ने कुरा सरकारसँग कुनै नीति नै भएन क्या। परिवारमा सबैभन्दा अप्ठ्यारो भन्ने कुरा हाम्रो बाल बालिकाको पढ्ने अधिकार वञ्चित भएको छ, मुख्य कुरा त्यो को होल्डिङ सेन्टरमा बसेको छ, बाल बच्चालाई पढाउँछु भनेर आश्वासन दिएको त्यो आश्वासन दिने मात्रै हो।
2: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म काठमाडौँ जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका 2008 घर परिवारका 11,000 बढ़ीलाई सरकारले विभिन्न स्थानमा अस्थायी रूपमा खान बस्न व्यवस्थापन गरिरहेको र बालबालिकाको पढ़ाई निरन्तर अघि बढ़ाउन आवश्यक व्यवस्था गरेको जानकारी दिनुभयो।
9: घर छ, जस्तो जग्गा छ, जस्तो आफन्त छन् जो भाडामा खोजेर आफै जानुभएको छ, उहाँहरू चाहिँ जानुभएको छ होइन, त्यो गइसकेपछि बाँकी भएको यो 26-28 जनाको चाहिँ हामीले रजिस्टर गरेर विभिन्न ठाउँमा होटेलहरूमा व्यवस्थापन गरेर राखेका छौँ।
2: सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खान बस्नको राम्रो व्यवस्थापन गरिरहेको दावीका बावजुद बल्खु भग्नावशेष क्षेत्रमा भेटिएका अधिकांश सुकुम्बासी परिवार भने होल्डिङ सेन्टर वा आफन्त कहाँ बस्न भौतिक र मानसिक रूपले तयार देखिँदैनन्। यसतर्फ सरकारको जतिसक्दो चाँडो ध्यान पुग्नु आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
0: निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सरकारबाट 6,71,92,00,000 रूपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 खर्च भएको जनाएको छ। कुल मतदाता संख्या 1,89,03,699 आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रति मतदाता सरदर 263 रूपियाँ खर्च भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उन्होंने स्वास्थ्य क्षेत्र में व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढ़ी प्राथमिकता दिनुपर्ने में जोड़ दिनुभएको छ। समिति को आज सीमादरबार में बसेको बैठक में आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमा सम्बन्ध में मंत्रालय का सचिव र उच्च पदाधिकारी संग गरिएको छलफल में सांसदहरूले स्वास्थ्य बीमा को उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा विकास में बजेट को प्रभावकारी उपयोग गरिनुपर्ने बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायका कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचार संहिताले कर्मचारीको आचरण सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष पारदर्शी उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको छ। कार्यालय समय को पूर्ण पालना गर्न तोकिएको पोशाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार निजी क्षेत्र शैक्षिक संस्था तथा समुदाय बीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड़ दिइएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्य सहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले सो धारणा राख्नु भएको हो। कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष 2027 आरोग्य पर्यटन रणनीति सन् 2026 देखि 2035 तथा कार्य योजना सन् 2026 देखि 2030 को प्रभावकारी कार्यान्वयन आरोग्य पर्यटनको सम्भावना अन्तर्राष्ट्रिय बजार विस्तार पूर्वाधार विकास मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा छलफल भएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो। संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहत प्रणालीलाई सरल प्रभावकारी तथा समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने लक्ष्यका साथ 2083-85 रणनीतिक योजना अगाडि सारिएको बताउनुभयो। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन् तर पनि सिंचाईको अभाव र निर्माण भइसकेर पनि खोटपे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
7: बैतडीको पाटन नगरपालिका 8, 9 र 10 आलु पकेट क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलुसहित बेमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट:
10: वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ किनभने त्यो पछि चाहिँ तराईको आउँछ त्यति बेलासम्म
7: यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5 देखि 2 करोड़ सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी।
11: झन्डै झन्डै 500 रोपनि क्षेत्रफलमा आलु खेती छ र यो वर्ष 2-3 पटक पानी परे हुनाले आलुको चाहिँ उत्पादन गर्न 10-15% बढ्छ भन्ने अनुमान छ।
7: सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिंचाई र शीत भण्डारको अभावको मारमा छन्। स्थानीय किसान गोपाल महरा:
12: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट हामीले डौलधुरा लैजानुपर्ने किन्नको लागि पनि डौलधुरा जानुपर्ने बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको।
7: प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडपे क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ।
13: कोल्ड स्टोर बनाउनु लागि तपाईँको 7-8 वर्ष जति भयो तयार भइसकेको तर अहिलेसम्म यो चाहिँ सञ्चालनमा आएको छैन।
7: सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष कालु सिंह भाट।
14: कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दाखेरि खोडपे क्षेत्रका किसानहरूलाई तरकारी राख्नको लागि साह्रै गाह्रो भएको छ।
7: व्यावसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नम्बर 8, 9 र 10 सरकारले सिंचाई र शीत भण्डारको व्यवस्था गर्न जरूरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: पछिल्लो 24 घण्टामा आगलागी सहितका 18 विपदजन्य घटनामा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जेन्जी आन्दोलनको मौका छोपी 2082 भदौ 24 गते महोत्तरी कारागारबाट भागेका कैदी बन्दी मध्ये 250 जना कैदी बन्दी अझै पनि फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चीनीय राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ़ बनाउने अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढ़ाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको लस एन्जलस नजिकै घाँसे झाडीमा लागेको भीषण आग लागेका कारण हजारौं स्थानीयलाई अन्यत्र सर्न आग्रह गरिएको छ। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा आगो शुरू भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
15: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। पर्यटन विभागले सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काभ्रे प्लाञ्चोकको डाँडा पारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रूपियाँको लेखा परीक्षण भएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ।
0: अब खेल समाचार अजय बमबाट।
7: जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरूद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लीग एनपीएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानूनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनुभयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको वृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको मंगलबारको खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई 1 विकेटले हराउँदै जीआर क्रिकेट क्लबले जीत निकालेको हो।
0: अब मौसम आगामी 24 घण्टामा गण्डकी कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा साथै मध्य प्रदेश लगायत कोशी बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 न्यूनतम 21 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 28.6 न्यूनतम 20.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.6 न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 53.9 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 36.8 न्यूनतम 23 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 38 न्यूनतम 23.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त नमस्कार।
17: तपाईं सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 समयमा सुन्न सक्नुहुनेछ आधुनिक गीत। अहिले भने सुन्नुहुनेछ
18: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
19: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
20: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
19: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
20: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
19: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
20: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
19: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
20: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
19: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
20: जनरल मेडिसिन सेवा,
19: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
20: बाल रोग सम्बन्धी सेवा,
19: स्त्री रोग सम्बन्धी सेवा,
20: मुटुको इको र भिडियो एक्सरे सेवा,
19: ल्याब टेस्ट,
20: भिटामिन डी,
19: भिटामिन बी 12,
20: आइरन प्रोफाइल
19: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
20: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
19: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
20: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
19: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
20: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेक्स्ट सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
1: जीत दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
0: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम, पौने 2 अर्ब रूपियाँ बचत। काठमाण्डुका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने।
2: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़। गाउँको विकासमा बजेट मौन।
3: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ। 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
0: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
1: मुद्दाहरूको दर्पितको आदेश इत्यादिका रोकिएको हो कि भन्ने कुराहरू गर्नुभएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्पितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
5: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4 वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाण्ड उपत्यका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजू गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। पाँच भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
2: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सो भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
5: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 को बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना, साना किसानलाई हित, स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै र स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
6: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको प्रयोग हो, एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन। त्यहाँ
7: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
8: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
9: अनुदान र ऋणको भेज अंशलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
3: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
5: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिलीराज खनाल,
10: एउटा बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
11: बेगुजो बढेको छ, मध्यपूर्वको द्वन्दका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रै साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
10: तपाईँले एकदम होस मूलको कुरा उठाउनुभयो। अब मैले त्यसैले पनि अनुत्पादक फजुल खर्च भनेको कारण त्यो यति धेरै छ, जुन ढंगले बेरुजु बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भने जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भाव्यता अध्ययनै भएको छैन, सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजना त्यो रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि एउटा रेक कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्प्लोसनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
5: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधूरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि पुराथोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ। बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
12: झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
13: 1400 भन्दा बढ़ी बालबालिका प्रभावित। रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला। सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमान्दारिता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका पाँच पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बाल बालिका मध्ये 1400 भन्दा बढ़ी बाल बालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा दुई महिनादेखि 59 महिना मुनिका बाल बालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
15: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
16: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला भयो। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
15: डुडुवा गाउँपालिकामा 3,845 बाल बालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
17: जति हुन्छ सानैमा वृद्धि विकास हुन्छ, दुई वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको, हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नलाई।
15: राप्ती सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
18: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनस्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
15: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्मर सुनार।
12: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको पाँचवटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण को अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1,100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
15: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
19: छोरा जन्मियो भनेर चाहिँ छोरा त्यो बुहारीलाई पनि अनि त्यसपछि त्यो बच्चाले पनि पोषणयुक्त खानेकुरा फलफूलहरू हरेक कुराहरू चाहिँ बढी खुवाउने, तर छोरी त अर्काको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ त्यो तथ्याङ्कले भेट।
15: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँकी।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने।
20: बहुकोनी धान 1, बहुकोनी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
0: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञ संघको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
22: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
23: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
25: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम
26: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला नमस्कार हेलो मौसममा स्वागत छ म सन्तोष गन्धर्व जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा
27: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ सुक्खा धान 1 सुक्खा धान 2 सुक्खा धान 3 सुक्खा 4
28: नामै सुक्खा 1
27: नामै सुक्खा 3 सुक्खा 5 र सुक्खा 6 छ त्यसै गरी हामीसँग दुईटा अरू छन् बहुगुणी धान 1 बहुगुणी धान 2 त्यसै गरी हामीसँग 1-2 अरू भेराइटीहरू छन् जस्तै यहाँ यो हर्दीनाथ 3 हर्दीनाथ 2 हर्दीनाथ 5 छन् यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन् केही भेराइटीहरू दर्ता भएका छन् जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ त्यसै गरी राधा 4 छ यी जातहरू चाहिँ अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ
28: यहाँले भन्नुभएको सुक्खा 1-6 छसम्म त्यसपछि हर्दीनाथको कुरा गर्नुभयो त्यो यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्दैन
27: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन् त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन् कृषि अनुसन्धान केन्द्रहरू छन् देशका विभिन्न ठाउँमा छरिएर बसेका छन् तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ त्यसै गरी किसानका समूहहरू छन् ती समूहहरूले केही कृषक केही कम्पनीहरू छन् सिड कम्पनीहरू बिउ उत्पादन गर्ने कम्पनीहरू छन् तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ
28: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो
27: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन् सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन् ती शाखामा कन्ट्याक्ट गर्ने सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ
28: यहाँले भन्नुभएको जति पनि जातहरू त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो अझ उत्पादन बढ्ने
27: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ मध्यम मसिनो किसिमको धान हो र सुक्खा 1-2 चाहे अलि मोटो धान छ अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन जबकि सुक्खा 3 मसिनो मध्यम मसिनो छ खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले यो सुक्खा 3 रोजेका छन् त्यसै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ दुवै गुण छ
28: तराईको लागि त धेरै राम्रो यदि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो डुबान पनि
27: हजुर यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरदिनाथ पाँच छ, हरदिनाथ दुई छ, तीन छ, यिनीहरू 125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुखा सहन नसक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौँ। त्यसै गरी सर्जु बाहुन छ, सर्जु बाहुन चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु बाहुन लगाउने गर्छन्, त्यसले सुखा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
28: यसको उत्पादन समय अवधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
27: अहिलेको सुखाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौँ, बढी उत्पादन पाउन सक्छौँ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुखामा राम्रो काम नगर्न सक्छन्, होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मालमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
28: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
27: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने त्यसको लागि पूर्वतिर तरहरा एक हुन सक्छन्, त्यसै गरी सुखा धानहरू एक दुई तिन हुन सक्छन्, होइन, तीन सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ पाँच हुन सक्छ, हरदिनाथ तीन हुन सक्छन्, सुखा तीन छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु बाहुन, सुखा तीन,
28: माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
27: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने त्यसको लागि पूर्व

0: हुन्छ, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौँ।
1: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
0: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौ। टाढा स्केप भन्छौँ हामी होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। तीन किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मन्सिरसम्म धान पाक्छन्। 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
2: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाण्डौ उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ। र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर नयाँ सरकार, संसद र अब बन्ने सरकारको नीति तथा कार्यक्रममा बालबालिकाका सवालका बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीका लागि हामीसँग हाम्रो स्टुडियोमा हुनुहुन्छ बालबालिका शान्ति
1: रेडियो बिहानी समय संकेत। यति बेला बेलुकीको 8 बज्यो।

0: इंदिरा मोबाइल सेंटर धादिंग बेसी में ऑफर है ऑफर। इंदिरा मोबाइल सेंटर यही जेठ 7 गते को दिन नया डेकोरेशन का साथ ग्रैंड ओपनिंग हुँदै छ। यस ग्रैंड ओपनिंग को दिन में संपूर्ण सामान को खरीद में 30-50% सम्म छूट दिइने छ। स्मार्टफोन तथा रू 2500 भन्दा माथिको सामान किन्नुहुने ग्राहकहरूले जुसु बोतल म्याचिङ गेम खेली नगद 1000 रुपैयाँ पनि जित्न सक्नुहुनेछ। साथै हाम्रो टिकटक अकाउन्ट इन्द्रा मोबाइल सेन्टर धादिङलाई फलो गरी आउनुहुने ग्राहकहरूलाई फ्रीमा गेम खेली नगद 500, इयरबड, स्पिकर लगायत थुप्रै सामानहरू जित्न सक्नुहुनेछ। जाने होइन त इन्द्रा मोबाइल सेन्टरको ग्रान्ड ओपनिङमा? ए सुन्नुस् त, हाम्रो पसल चाहिँ धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठीक अगाडि रहेको छ।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लाग्छ, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जादिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्स को कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
0: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: ओ मेज्यू, नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
5: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741-031-429।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0597-37 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: गरेको भन्दा छिटो इबोला फैलिएको डब्ल्युएचओ द्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेयससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्,
3: This current strain of the virus does not have a vaccine.
2: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा दुई पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिइँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाई छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका दुईजना पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका दुईजना पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
5: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
4: झण्डै 2 साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ 3 जनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा विषयमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
5: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र कुरा हुन्छ, न्यायिक सम्पादन भने अर्को न्याय प्रशासन। प्रशासनमा इङ्गित दर्ता गर्ने, दर्जित गर्ने, दर्ता गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्जित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अथवा प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्न छैन।
4: सर्वोच्च भित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
1: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
4: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर, यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
1: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरू को चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्रायः जस्तो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले जाँच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
4: गराउँछ। आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ,
1: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
4: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ, अथवा होइन यसले त गतिरोध ल्याउने पो छाट्छ भन्ने लाग्छ तपाईँलाई?
1: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन, तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
4: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च, नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
1: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगमा हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई नै आफ्नो ठाउँमा राखेर
4: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्य। अब अर्को प्रसंग काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
6: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
4: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको
6: लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
4: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका

0: हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कडाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पखै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

गोपी गोविंद कृत प्रणाम। भागवत को कथा को पंडाल आईपुगे पछि हजुरहरुले एउटा काम चाहिँ गर्नै पर्छ रे, राधे राधे भन्नु। भागवत को कथा को पंडाल में आए पछि एकोपी गोविंद कृत प्रणाम। हजुरहरु यो कथा को पंडाल में आए पछि भागवत भगवान लाई चाहे पर भएर हुन्छ कि नजिक आएर हुन्छ, जहाँ संभव हुन्छ त्यहाँ हजुरहरुले पुरुषहरुले छवटा अंग स्पर्श होने गरी भूमा साष्टांग प्रणाम गर्नु पर्छ र स्त्रीले पंचांग प्रणाम गर्नु पर्छ भनेको छ। र जसले यसरी प्रणाम गर्दछ यज्ञ गराउने वाला बरु फेरि जन्म हुन सक्ला, तर त्यो प्रणाम दण्डवत गर्ने वाला कहिले जन्म हुँदैन भनेर शास्त्र भन्छ। भन्नु राधे राधे। अब साष्टांग प्रणाम भनेको पुरुषले दण्डको भाति सिधा भएर दण्ड भनेको लौरो जस्तो दण्डको भाति सिधा भएर भुइँमा जोडिएर दण्डवत गर्नु रे। स्त्रीले घुँडा टेकेर हात भुइँमा राखेर स्त्रीले सिधा भएर दण्डवत गर्ने अधिकार छैन, यसको नियम छ पञ्चाङ्ग प्रणाम। त्यही भएर जसले कथाको पण्डालमा आइपुगेपछि चाहे जहाँ हुनुहुन्छ, हजुर कहीँ यात्रा गर्दा गर्दै माइक्रो बसमा हुनुहुन्थ्यो, कानले थाहा पायो कि यहाँ कथा हुँदैछ पर आँखाले देख्नु भएको पनि छैन, तर त्यही तर्फ फर्केर हात पनि जोड्नुभयो र नमन गर्नुभयो भने पनि यहाँ धेरै ठूलो पुण्य प्राप्त हुन्छ भनेको। त्यही भएर हजुरहरू जहाँ हुनुहुन्छ कमसे कम दुई हात जोडेर स्थिर झुकाएर भागवत भगवानलाई सम्झेर नमन गर्नुहोला। श्री भागवत भगवानको यहाँ यस सुन्दर कथाको हामी प्रारम्भ गर्दैछौ। हिजो हामीले श्रीमद् भागवत कथाको स्थान कथा कहाँ भुग्दैछ, कसले कथा गर्दै हुनुहुन्छ र सुतजीले कथा सुनाउँदा जब सौनक मुनिले छ प्रश्न गर्नुभयो तब सुतजीले आफ्नो गुरूलाई स्मरण गर्नुहुन्छ र गुरूलाई भन्नुहुन्छ कि प्रभु ममा त यस्तो सामर्थ्य छैन, तर हजुरको कृपाले म आज यो कथा सुनाउन जाँदैछु, यो कथाको वर्णन गर्न जाँदैछु भनेर आज श्री सुतजी महाराज गुरूदेवलाई स्मरण गरेर कथालाई प्रारम्भ गर्न लाग्नुहुन्छ। पहिले गुरूलाई स्मरण गर्नुभयो, त्यसपछि भगवान श्री नारायणलाई स्मरण गर्नुहुन्छ।

प्रभु श्री हरि नारायणलाई स्मरण गर्नुभयो, त्यसपछि सरस्वती मैया देवी भगवती व्यासजी सबलाई सम्झिनुभयो, सबलाई नमन गर्नुहुन्छ। अब के भन्नुहुन्छ, भगवान को जुन प्रश्नहरू, गुणको प्रश्नहरू जो सोध्नु भएको छ, त्यसको लागि मैले गुरुलाई साष्टाङ नमन गर्दै आदेश लिसके। अब गुरु कृपाले हजुरलाई म भगवानका अवतारहरूको वर्णन गर्छु। भगवान यो धरामा पटक पटक आउनु भयो, पटक पटक। तर खुशी लाग्ने कुरा चाहिँ के छ भने नि, राधे राधे भन्दिनु न हजुर। खुशी लाग्ने कुरा चाहिँ यो छ कि भगवान जति पटक आउनुभयो यो भरतखण्ड भरिमा आउनुभयो।

भरतखंड ये पृथ्वी को एक पटक चित्र हेर्नु, त्यो पृथ्वी को चित्र में तीन भाग पानी छ, एक भाग भूमि छ। र हाम्रो शास्त्रले भूगोल भन्छ के, भूगोल अर्थात यो भू, यो पृथ्वी गोलो छ। अनि हामी चाहिँ शास्त्रले भनेको कुरा हेर्दैनौ, त्यति ख्याल गर्दैनौ। हामी के गर्छौ त, फलानो साइन्टिस्टले पत्ता लाउनु भयो भनेर पढ्छौ। तर यो ग्रन्थ अहिले जो भागवत सुन्दै हुनुहुन्छ, यो भागवत 18,000 श्लोकमा जो वर्णित गरेको, कहिले आज भन्दा 5500 वर्ष अगाडि, 5500 त्यो भन्दा पनि केही समय अगाडि व्यासजीले यसलाई रचना गर्नुभयो भने, त्यति बेलाको समयमा नै व्यासजीले यहाँ उल्लेख गरिसक्नु भएको छ। हेर्नुहोस् यति सुन्दर उल्लेख छ नि, पृथ्वीबाट सूर्य कति टाढा छ, सूर्यबाट चन्द्रमा कति टाढा छ, चन्द्रमाबाट बुध कति टाढा छ, सबै कुरा यसमा उल्लेख छ। तर हामीले यसलाई ध्यानै दिएनौ, हामीले यो ग्रन्थलाई केवल पूजा गरेर राख्यौ। तर हामीले के चाहिँ पढ्यौं त भन्दाखेरि, विद्यालयको पुस्तकमा फलानो साइन्टिस्टले लेखेको है, त्यसले पत्ता लगाएको भनेर पढ्यौं। तर हाम्रा ऋषिमुनिहरूले जुन कुरालाई पहिले नै उल्लेख गरेका छन्, अनि यो सुन्दर कुरा के छ त, भरतखण्ड भनेको कतिसम्म भरतखण्ड छ भन्दा, भरतखण्ड भनेको कतिसम्म पर्छ, लगभग चाइनाको आदि भागदेखि लिएर नेपाल, भारत, श्रीलंका, पाकिस्तान, भूटान, बंगलादेश, थाइल्याण्ड, यो क्षेत्र चाहिँ भरतखण्ड भित्र आउँछ। हजुरहरूले गुरुले संकल्प गराउँदाखेरि याद गर्नु भएको छैन होला, हातमा कुसको टुक्रा दिनुहुन्छ, अनि हातमा कुसको टुक्रा लिएर संकल्प गर्ने बेलामा जम्बू दीपे भरत खण्डे भन्नुहुन्छ। हजुरहरूले कतिको सुन्नु भएको छ, त्यति बेला ध्यान दिनु भएको छ भने पक्कै थाहा छ, यस क्षेत्रलाई जम्बू दीप भनिन्छ, हामी बसेको यो स्थानलाई जम्बू दीप र भरत खण्ड भनिन्छ, किनकि भरत नाम गरेका राजाले यो ठाउँमा राज्य गर्नुभएको थियो र ती भरत राजा गण्डकी नदीको तटमा बसेर तपस्या गर्नुभएको कथा अगाडि आउँछ, अगाडि कथामा आउँछ। र यस खण्डमा भगवान बार बार आउनुभयो रे, कति पटक, अनगिन्ती पटक, गिन्ती गर्नै सकिन्न, तर विशेष चाहिँ 24 छन्, विशेष 24 भगवानका अवतार अनगिन्ती छन्, तर विशेष चाहिँ 24 अवतारलाई मानिन्छ। जो 24 अवतार यहाँ वर्णन गर्नुहुन्छ, सबैभन्दा पहिले भगवान आउनुभएछ सनकादिक कुमारहरूको रूपमा, सनकादिक कुमारहरूको रूपमा आउनुभयो र भगवान स्वयं अंश अवतारमा आएर भगवानकै ध्यान गर्नुभयो। भगवानले जब वरदान दिन तयार हुनुभयो त सनकादिक कुमार के भन्नुहुन्छ, हामीलाई सधैँ 5 वर्षको बनाइदिनु, 5 बाट 6 वर्ष हाम्रो उमेर हुँदैन। उसले कस्तो वरदान माग्नु हेर्नु है, किन सधैँ 5 वर्षको हुन पाऊ भनेर वरदान मागेको भने, एउटा 5 वर्षको बालकभित्र काम बासना हुँदैन, एउटा 5 वर्षको बालकभित्र क्रोध रिस, एकछिन त रुन्छ, एकछिन पछाडि फेरि अघि भर्खर झगडा गरेको साथीसँग फेरि गएर गफ गर्न पुग्छ, अघि भर्खर झगडा गर्दै त फेरि गइहाल्छ मिल्नलाई। त यहाँ आज 5 वर्षको बालक हामीलाई बनाइदिनु, ताकि काम क्रोध रिस मत्सर घमण्ड अहंकार जो विकारहरू छन्, यी चिजहरूलाई हामी बसमा राख्न सकौं र अखण्ड ब्रह्मचर्य भएर हजुरको भजन गर्न सकौं भनेर वरदान माग्नुहुन्छ। स्तनकादि कुमारको रूपमा भगवान पहिले अवतार लिनुभयो, दोस्रो अवतार वराहको रूपमा आउनुहुन्छ जसले पृथ्वीमाथि कल्याण गर्नुहुन्छ, तेस्रो नारद मुनिको रूपमा आउनुभयो जसले नारद पञ्चरात्रद्वारा समस्त जगतलाई कल्याणकारी कर्मद्वारा पनि मुक्त हुन सकिन्छ भनेर ज्ञान प्रदान गर्नुहुन्छ। फेरि नरनारायणको रूपमा भगवान आउनुभयो जसले ध्यानको माध्यम ध्यानलाई शुभारम्भ गर्नुभयो। आज जति पनि ध्यानहरू अगाडि बढेका छन् नरनारायण भगवानले शुभारम्भ गर्नुभएको छ। अगाडि कपिलदेव मुनिको रूपमा आउनुहुन्छ जसले सांख्य शास्त्रको रूप वर्णन गर्नुहुन्छ,
दत्तात्रेयको रूपमा भगवान आउनुभयो, जसले ब्रह्म ज्ञानको उपदेश दिनुभयो, यज्ञ अवतारमा आउनुभयो र मनवन्तरहरूको रक्षा गर्नुहुन्छ, ऋषभदेवको रूपमा आएर जैन धर्मको प्रतिपादन गर्नुभयो। ऋषभदेवलाई जैन धर्मावलम्बीहरूले आदि गुरु मान्नुहुन्छ। फेरि पृथु भगवानको रूपमा, पृथु महाराजको रूपमा आउनुभयो, अन्न वृक्ष पृथ्वीहरूको उत्पादन गर्नुहुन्छ। मत्स्य अवतारमा आउनुभयो वैवस्वत मनुको रक्षा गर्नलाई। कच्छप अवतार धारण गरेर भगवानले मद्राचल पर्वत धारण गर्नुभयो। धनवन्तरी अवतार आएर अमृत प्रदान गर्नुभयो। मोहिनी अवतारमा आएर दुष्टहरूलाई पनि मोहित गर्नुहुन्छ। नृसिंह अवतारमा आएर भगवानले भक्तमाथि कृपा बर्साउनुभयो। वामन अवतारमा आएर बलिमाथि कृपा बर्साउनुभयो। परशुराम अवतारमा आएर अभिमानी शासकहरूको अन्त्य गर्नुभयो। 17 पटक क्षत्रियविहीन राज्य स्थापना गर्नुहुन्छ। व्यास अवतारमा आएर वेद पुराणहरूको विस्तार गर्नुभयो। राम अवतारमा रावण वध गर्नुभयो। कृष्ण अवतारमा कंस वध गर्नुभयो। बुद्ध अवतारमा आएर सनातन धर्म प्रेमीलाई एकत्रित बनाउन सत्यको मार्गदर्शन गर्नुभयो। त्यसपछि भगवान प्रद्युम्न अनिरुद्ध अवतारमा आउनुहुन्छ र अब एउटा अवतारमा आउन बाँकी छ भनेर वर्णन गरेको छ शास्त्रले। त्यो हो कल्की अवतार, जो भगवान कलियुगको अन्तमा कल्की स्वरूपमा प्रकट हुनुहुन्छ र कलियुगको आयु 4,32,000 वर्षको छ। अहिले भर्खर 5,500 वर्ष पनि पुगेको छैन, भर्खर हुँदैछ। त यो कलियुगको अहिले प्रथम चरणमा छौ हामी, कलियुगे प्रथम चरणे भन्छौ। र यो प्रथम चरणमा त यति धेरै कलियुग व्याप्त छ भने कलियुग घोर कलियुग चतुर्थ चरणमा जब प्रवेश हुन्छ त त्यति बेला यो कलियुगको अवस्था कस्तो हुन्छ हामी कल्पना पनि गर्न सक्दैनौ। आज जति पनि देखिएका यी नदी नाला छन् सब सुकेर जान्छन् भनेको छ, सब सुकेर जान्छन्। आज देखिएका वृक्षहरू पनि हराउँदै जान्छ, जति देखिँदैछ। जति पहिला थियो हाम्रो आँखाले, हाम्रो बचपनमा कति वृक्षहरूका प्रकार देख्थ्यौं, अहिले हामीले देख्दै कति हराइसके भने अब आउने दिनहरूमा अझ हराउँदै जान्छ भनेको छ। र यो समस्त भूमि कुनै एक समय यस्तो अवस्था आउँछ कि मान्छेले मान्छेलाई नै खति पुर्याउने अवस्था आउँछ, अझ कठिन अवस्था आउँछ। आज देखेका तीर्थस्थलहरू हराएर जान्छन् भनेको छ। र अन्तिममा भगवान त्यो घोर कलियुगको समय कल्की अवतारमा आएर फेरि पनि सब दुष्टहरूलाई अन्त्य गर्दै फेरि सत्ययुगको प्रारम्भ हुन्छ भनेर वर्णन गरिएको छ। यसरी 24 अवतारहरूको वर्णन यहाँ गर्नुहुन्छ। तब फेरि शौनक ऋषिले सुतजीलाई सोध्नुभयो, त यस्तो सुन्दर कथा व्यासजीले कहिले रचना गर्नुभयो? यो जुन कथा हजुर सुनाउँदै हुनुहुन्छ हामीलाई भागवत, त यसको रचना चाहिँ कहिले भयो त, कसरी भयो त? व्यासजीको मनमा त्यो भावना चाहिँ आयो कसरी त, म कथा विस्तार गर्न सकू र कलियुगका मनुष्यको पनि कल्याण गर्न सकू, यस्तो भावना कसरी आयो त व्यासजीमा? भन्दा अब यहाँ सुतजी भन्नुहुन्छ, एक पटक व्यासजी महाराजलाई खुब चिन्ता लागेछ र 17 पुराण लेखिसके, उपपुराण लेखिसके, एक वेद थियो ऋग्वेद, त्यसलाई 4 वेदमा वर्णन गरे। ऋग्वेदलाई 4 वेद बनाउनु भयो, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद। त 4 वेद बनाउँदाखेरि मनमा शान्ति भएन, किनकि कलियुगका मान्छेहरू वेद पढ्दैन, नभ त कल्याण कसरी हुन्छ, अध्यात्ममा कसरी जोडिन्छन्, के गरी जोड्ने त, के माध्यम बन्न सक्छ? फेरि उपपुराणहरू, अनेक उपनिषदहरू सब रचना गर्दा पनि मनमा शान्ति भएन। अब छटपट भयो, के गरौं त सरस्वती नदीको तटमा गएर झोक्राएर बडो दिक्क मानेर मलिन अनुहारको साथ बस्नु भएको थियो। त्यही बेला श्री नारदजी आइपुग्नुभयो, नारायण नारायण गर्दै। त यो समय कहिलेको थियो त,

यो द्वापर युगको अन्त अन्त समयतिर तृतीय युगको अन्त समयमा यो घटना भएको थियो। त नारदजी आएर सोध्नुहुन्छ, व्यासजी हजुरको अनुहार किन यस्तो अन्धकार? हजुर जस्तो सन्त महापुरुष हेर्नुहोस् त, गृहस्थ जीवनमा हुनुहुन्छ है व्यासजी, गृहस्थ जीवनमा पनि सन्त बन्न सकिन्छ, किनकि सन्तको स्वभावले बन्ने हो, सन्त भेषले बन्ने होइन। बाहिरको भेष मात्रै सन्तको छ अनि मन चाहिँ छैन भने त त्यो भएन। तितिक्षवः कारुणिका सुहृद सर्वदेही नाम, साधुको आभूषण के हो रे? साधु बन्नको लागि, सन्त बन्नको लागि के चाहियो? सबभन्दा पहिले करुणा, प्रेम, दया, शान्त मन र दोस्रोको हित गर्न सक्ने, शत्रु र मित्रलाई एक नजरले हेर्न सक्ने, मान र अपमानलाई एक नजरले सहन गर्न सक्ने, यस्तो क्षमता हुनु पर्यो। अब व्यासजी कोही सामान्य व्यक्ति होइन, अत्यन्त विद्वान, प्रकाण्ड विद्वान हुनुहुन्छ। तब उहाँको मनमा असन्तोष देखेर नारदजीले सोध्नुहुन्छ, त व्यासजीले सब बताउनु भयो। नारदजी मुस्कुराउनु भयो, किन? सन्त स्वभाव नै यस्तै हो कि दोस्रोको हितको लागि चिन्ता हुन्छ। दोस्रोको हित, उसको हित कसरी हुन्छ, त्यसको हित कसरी हुन्छ, त्यसको कल्याण कसरी हुन्छ, उसको रक्षा कसरी हुन्छ, बस दोस्रोको हितको लागि चिन्ता, दोस्रोको कल्याणको लागि। तब नारदजीले सम्झाउनु भयो, हजुरले एक काम गर्नुपर्छ। के काम? हजुरले संगत फेर्नु पर्यो अरे, राधे राधे भन्नु। कहाँ यतिले पुग्छ? अझ प्रेमले भन्नु, राधे राधे। संगतले पनि कल्याण हुन्छ अरे है हजुर। हजुरहरूको छेउमा बसेको साथी सधैँ सधैँ जसको संगत गरिरहनु भएको छ, एक दिन, दुई दिन, तीन दिन, चार दिन, दिनै पछि त्यो व्यक्तिको संगतले के हुन्छ याद गर्नु। कोही बिरामी मान्छे छेउमा छ, दिनै पछि टाउको दुखो, टाउको दुखो, पेट दुखो भन्छ भने सुन्दा सुन्दा कुन दिन हजुरको पनि दुख्न थाल्छ, साइकोलोजी बिग्रिन्छ, बिग्रिन्छ। साँच्चै के हो? यदि हजुरले सम्झाएर सही बाटो ल्याउन थाल्नु भने त अलग कुरा हो। हेर्नुहोस्, त्यही भएर पोजिटिभ म बार बार यो सम्झाउँछु कि संगत चाहिँ साँच्चीकै फरक पर्छ है, साँच्चै फरक पर्छ संगतले। एउटा कुरा याद गर्नु त, हजुरले आगो बाल्दा धुवा निस्कियो, हजुरले आगो बाल्दा धुवा निस्कियो भने कि त फुकी फुकी आगो बाल्नु पर्यो कि पानी हालेर धुवा निभाउनु पर्यो, हो कि होइन होला हजुर? हो कि होइन? हो नि हो। त कि त आगो बालेर त्यो धुवालाई बुझाउनु पर्यो कि पानी हालेर त्यो धुवालाई निभाउनु पर्यो? अब अहिलेसम्म त्यो धुवाले पोल्यो पोल्यो यो धुवालाई, कि त आगो बालेर बुझाऊ कि त पानीले बुझाऊ भनेर भन्छौ, तर त्यही धुवा अगरबत्ती बाल्दा निस्किएन भने चाहिँ हामी के गर्छौ? बाली बाली धुवा त्यसलाई निभाइ निभाइकन धुवा निकाल्छौ, हो कि होइन? धुवा त त्यो पनि धुवा नै थियो, यो पनि धुवा नै हो, तर त्यो धुवाले के गर्यो? संगत फेर्यो। अघिको धुवा दाउरासँगको संगत थियो, अहिलेको धुवाले अगरबत्तीको संगत गर्यो। अघिको धुवालाई तिरस्कार थियो, अहिलेको धुवाको सम्मान छ। त्यही भएर म सम्झाउँछु बार बार, संगतले पनि हजुरको सम्मान फेर्छ है। हजुर को व्यक्तिसँग संगत गर्दै हुनुहुन्छ, को व्यक्तिसँग हिँड्दै हुनुहुन्छ, को व्यक्तिसँग हजुरको नजदिकी छ, त्यो छेउको व्यक्तिले नै थाहा हुन्छ कि हजुरको स्वभाव कस्तो छ। हेर्नुहोस् सर, किनकि जीवनमा एउटा बन्दाकोपी किन्न जाँदा बन्दाकोपी जोख्ने तराजुको बन्दाकोपी माथि एउटा झिङ्गा आएर बस्यो भने केही फरक पर्छ? केही फरक पर्दैन। तर त्यही झिङ्गा हजुरले जोख्दै गरेको सुनमा गएर बस्यो भने फरक पर्छ कि पर्दैन? धेरै फरक पर्छ। तराजु त तराजु नै थियो त, जोख्ने कुरा त त्यही थियो, तर सामग्री मात्रै फरक थियो। त्यही भएर संगत फरक हुन्छ है, संगतले